सुप्रभात आदरणीय श्रोतागण एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जीलिङको एफएम 101.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि। त श्रोता, समय यस बेला बिहानको ठिक 6:25 भएर श्रोता, अनि आज हो विक्रम सम्वत 2083 भदौ 4 गते, सक सम्वत 1948 श्रावण 29 गते, साथै 2026 सालको अगस्त महिनाको 20 तारिक बिहिबार। अब हामी आरम्भ गर्न लागिरहेका छौँ आजको हाम्रो अधिवेशन विविध रोचक कार्यक्रमहरूको साथमा। त सर्वप्रथम आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई उद्घोषिका म चित्रको न्यानो स्वागत अभिवादन।

0: आजको अर्चना कार्यक्रमको बसाइमा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ मुन्ना तामाङ ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ एकता नै बल हो। त श्रोता सुनौ यस चिन्तन।
1: आकाशवाणी खरसाङबाट प्रसारण गरिने आध्यात्मिक कार्यक्रम अर्चनामा म मुन्ना तामाङको तर्फबाट एक आध्यात्मिक चिन्तन प्रस्तुत गर्न लागिरहेको छु र मेरो यस चिन्तनको विषय रहेको छ एकता नै बल हो। एकता नै बल हो। एकता भन्नाले हामी एकजुटता वा समूह बुझ्दछौ। एकता भनेको मिलेर बस्नु र एकसाथ मिलेर काम गर्नु हो। जब हामी सबै एक हुन्छौ तब हामी बलियो बन्छौ। त्यसैले भनिन्छ एकता नै बल हो। एकता भन्दा हामी शक्ति वा ताकत भन्ने कुरालाई बुझ्दछौ। जहाँ एकता हुन्छ त्यहाँ शक्ति हुँदछ। एकता त्यो ताकत हो जहाँ थुप्रै एकैसाथ मिलेर काम हुँदछ। एकसाथ मिलेर काम गर्नाले ठुलो र कठिन काम पनि सहजसँग समाधान गर्न सकिन्छ। जब मानिसहरू एकसाथ एक अर्काको विचारधाराको कदर गरी बस्न सक्दछन् एकसाथ काम गर्न सक्दछन् तिनीहरूलाई कुनै पनि ताकतले हराउन सक्दैनन्। एकताले परिवार समाज साथै देश सुरक्षित हुँदछ। जहाँ एकता हुन्छ मेल मिलाप हुन्छ। एक अर्काको भावना साथै विचारधाराको कदर हुन्छ। त्यहाँ अवश्य नै शान्ति स्थापना हुँदछ। तर जहाँ एक अर्कामा मेल मिलाप हुँदैन लडाई झगडा भइरहन्छ त्यो परिवार समाज साथै देश कमजोर भएर जाँदछ। परिवारमा एकताको ठुलो महत्व हुन्छ। परिवारका सदस्यहरू बीच माया विश्वास र सहयोग भएमा घरमा सुख शान्ति र समृद्धि कायम हुन्छ। कुनै सदस्य समस्यामा पर्दा अरूले सहयोग गरेमा कठिनाई सजिलै पार गर्न सकिन्छ। तर परिवारका सदस्यहरू बीच झगडा ईर्ष्या र स्वार्थ बढ्यो भने सानो समस्या पनि ठुलो बन्न सक्छ। त्यसैले परिवारलाई सुखी र बलियो बनाउन एकता आवश्यक छ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ एकता नै बल हो विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ मुन्ना तामाङज्यू।

विद्यालयमा पनि एकताको महत्व उत्तिकै हुन्छ। विद्यार्थीहरू आपसमा मिलेर पढ्दा, कमजोर साथीलाई सहयोग गर्दा र समूहमा काम गर्दा राम्रो परिणाम प्राप्त हुन्छ। खेलकुदमा पनि एउटै खेलाडीको उत्कृष्ट प्रदर्शन मात्र पर्याप्त हुँदैन, सम्पूर्ण टोलीहरू बीच सहकार्य र तालमेल हुनुपर्छ। एउटा फुटबल टोलीका खेलाडीहरू आपसमा सहयोग नगरी सबैले व्यक्तिगत रूपमा खेल्न खोजे भने टोलीले राम्रो प्रदर्शन गर्न सक्दैनन्। तर सबै खेलाडी एउटै लक्ष्यका लागि मिलेर खेल्दा अवश्य नै विजय प्राप्त गर्न सकिन्छ। समाजको विकासका लागि पनि एकता अत्यन्त आवश्यक छ। समाजमा बस्ने मानिसहरूले बाटो, विद्यालय, खाने पानी, स्वास्थ्य, सरसफाई तथा अन्य विकासका काममा मिलेर सहयोग गरेमा गाउँ तथा समुदाय छिटो विकास हुन सक्दछ। प्राकृतिक विपत्ति, महामारी वा अन्य संकटको समयमा एकताको महत्व अझ स्पष्ट देखिन्छ। बाढी, पहिरो, भूकम्प जस्ता विपत्तिमा मानिसहरू एक अर्कालाई सहयोग गरेमा धेरै जीवन बचाउन र क्षति कम गर्न सकिन्छ। श्रोताबिन्द, एक भनाइ छ, जसरी थोपा थोपा मिलेर घैला भरिन्छ, त्यसरी नै एक एक व्यक्ति आपसमा मिलेर काम गरे परिवार, समाज र राष्ट्रको विकास भएर जानेछ। नेपालीमा एउटा उखान छ, एक थुकी सुकी हजार थुकी नदी। भन्नुको अर्थ, एकजनाले गरेको काम भन्दा हजार जना अथवा समूहमा गरेको काम धेरै सफल र फलदायक हुनेछ। यो उखानले पनि एकतामा बल हुन्छ भन्ने कुरालाई स्पष्ट पार्दछ। जुन काम एकजनाले गर्न सक्दैन, त्यो काम धेरै जना मिलेर गर्नाले सजिलोसँग गर्न सकिन्छ। श्रोताबिन्द, एकता नै बल हो भन्ने विषयमा एउटा प्रसिद्ध कहानी सुनाउन लागिरहेको छु। प्राचीन कालमा एक गाउँमा बुढो किसान बस्दथ्यो। उसको चारजना छोराहरू थिए। ती चार छोराहरू आपस्तमा झगडा गरिरहन्थ्यो। एक दिन ती बुढा किसानले सबै छोराहरूलाई भेला गरे अनि एक मुठा सिनको दियो। अनि उनले सबै छोराहरूलाई एक एक वटा त्यो सिनको भाच्न लगाए। सबै छोराहरूले त्यो एउटा सिनको सजिलैसँग भाचे, तर फेरि त्यही सिनकोलाई एक बिटा बनाएर भाच्न लगाए। तर त्यो सिनको बिटालाई कसैले भाँच्न सकेन। यसबाट किसानका छोराहरूले स्पष्टसँग बुझे कि एकतामा तागत हुन्छ भनेर।

एकता कायम गर्नका लागि आपसी विश्वास, सहनशीलता, सहयोग, प्रेम र सम्मान आवश्यक हुन्छ। कसैले गल्ती गर्दा उसलाई घृणा गर्नको सट्टा सम्झाउने र सुधार्ने प्रयास गर्नुपर्छ। अरूको दुःखमा सहयोग गर्ने, सुखमा खुसी हुने र आवश्यक पर्दा साथ दिने बानीले एकता मजबुत हुन्छ। एकताको उदाहरण कमिलालाई पनि लिन सकिन्छ। एउटा सानो कमिलाले ठूलो खानेकुरा बोक्न सक्दैनन्, तर धेरै कमिलाहरू मिलेर त्यही खानेकुरा बोकेर सजिलै आफ्नो गुँडसम्म लैजान्छन्। एकताले मानिसहरूमा आपसी प्रेम, सद्भाव गरी सबैसँग मिलेर बस्नुपर्छ। हाम्रो एकतामा नै हाम्रो असली शक्ति लुकेको हुन्छ। एक्लो मानिस कमजोर हुन्छ, तर धेरै मानिसहरू मिल्दा ठूलो शक्ति निर्माण हुन्छ। त्यसैले संसारमा एकतालाई नै सबैभन्दा ठूलो बल मानिएको छ। एक्लो व्यक्ति जतिसुकै बलियो भए पनि उसले ठूलो चुनौतीहरू सामना गर्न सक्दैनन्, तर जब धेरै मानिसहरू एकसाथ मिलेर काम गर्छन् तब असम्भव देखिने काम पनि सम्भव हुन्छ। अन्तमा एकता नै बल हो भन्ने कुरालाई हामीले केवल नारामा मात्र सीमित नराखेर आफ्नो व्यवहारमा पनि उतार्नु पर्छ। एकता नै बल हो केवल एउटा भनाई मात्र नभई जीवनको

महत्वपूर्ण सत्य हो, एकतामा शक्ति हुन्छ, एकतामा साहस हुन्छ र एकतामै प्रगतिको बाटो हुन्छ। एउटा व्यक्ति सीमित हुन सक्छ, तर धेरै व्यक्तिहरू मिलेर काम गर्दा असम्भव जस्तो देखिने काम पनि सम्भव हुन्छ। त्यसैले परिवारदेखि समाज र समाजदेखि राष्ट्रसम्म सबै क्षेत्रमा एकता, सद्भाव र सहयोगको भावना विकास गर्नुपर्छ। हामी सबैले फुटेर होइन जुटेर अघि बढौं भन्ने भावना अप्नाए भने हाम्रो परिवार सुखी, समाज समृद्ध र राष्ट्र शक्तिशाली बन्न सक्छ। त्यसैले निश्चय नै एकता नै हाम्रो वास्तविक बल हो। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो एकता नै बल हो विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो मुन्ना तामाङ ज्यूले र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। हौस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय तथा सुखद रहोस् भन्ने कामना सहित प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते,

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणी खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा, साथै आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि। र समय यस बेला बिहानको 7:05 भएर श्रोता, र अबको यो समय हो कार्यक्रम शुभ प्रभातको। त कार्यक्रम शुभ प्रभातको आरम्भमा आज खेतीपाती बारे सल्लाहमा लिएर आएका छौ मुलाको खेती सम्बन्धी जानकारी। पहाड़ी इलाकामा मुलाको खेती 12 महिना गर्न सकिन्छ। मुलाको खेती गर्न अघि जमिन तयारी गर्नुपर्छ, जस्तो कि जमिन कमसेकम 3-4 पल्ट खनखान गर्नुपर्छ। जमिनमा भएको डल्लाहरू फुटाएर फुरफुराउँदो बनाउनुपर्छ। अन्तिम जोताइ गर्ने बेलामा गाईको पाकेको मल 100 डोको, त्यसमा रासायनिक सारमा 30 किलो युरिया, 40 किलो स्लिङ सुपर फस्फेट, 30 किलोग्राम पोटास प्रयोग गर्नुपर्छ। विशेष रासायनिक मल प्रयोग गर्नभन्दा पहिल्यै जमिनको माटोको परीक्षण गरेको राम्रो हुन्छ। माटोमा लाग्ने कमिला, धमिरा र खुम्ले किराको रोकथामको निम्ति एल्ड्रिन 5% धुलो 12 किलो प्रति हेक्टर एकरको हिसाबमा प्रयोग गर्नुपर्छ। थरीहरूमा जापानिज हाइट, पुसा हिमानी, व्हाइट आइसिडेल, पुसा चिटकी, पुसा देशी, पुसा रेशमी इत्यादि। बिउको परिणाम 4 किलो प्रति एकर बिउ लाग्छ र फरक 30-40 सेन्टिमिटर लाइनदेखि लाइन, बिरुवादेखि बिरुवा 10 सेन्टिमिटर हुनुपर्छ। मुला रोप्ने ठाउँ 3-4 इन्च अग्लो भएको बियार जस्तो बनाएको पनि हुनुपर्छ र पानीको राम्रो बन्दोबस्त मिलाउनुपर्छ। बारीमा पानी जम्न दिन हुँदैन। पानी जमिनले मुला कुहिने रोग लाग्न सकिन्छ र किराको रोकथामको निम्ति मुलालाई किराले बेसी मात्रामा आक्रमण गर्छ। यसको रोकथामको निम्ति मेलाथिन 2 मिलिलिटर 1 लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्छ।

त श्रोता साथी खेतीपाती बारे सल्लाहमा आज मुलाको खेती सम्बन्धी जानकारी पछि कार्यक्रम शुभ प्रभातलाई निरन्तरता दिँदै अब लिएर आएका छौ कुमार सुब्बाको आवाजमा आधुनिक गीत।

कुमार सुब्बाको आवाजमा यतिन्जेल सुन्नुभयो केही आधुनिक गीतहरू। समय बिहानको ठिक 7:15 भयो श्रोता, र यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा। अब लिएर आएका छौँ केही हिन्दी भजनहरू, नितिन सूत्रधरको आवाजमा स्वीकार्नुहोस्।

0: नितिन सूत्रधरको आवाजमा विविध हिन्दी भजनहरूको प्रस्तुतिपछि श्रोता भ प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। भारत सिंगापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन आज सिंगापुरमा हुँदैछ। केन्द्रीय मन्त्री परिषदले चार रेल परियोजना र एउटा राजमार्ग परियोजना सहित पाँच परियोजनाहरूलाई अनुमोदन गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज तमिलनाडुको महाबलीपुरममा दक्षिणी क्षेत्रीय परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा जापानी रक्षा मन्त्री सिन्जिरो कोइजुमीसँग द्विपक्षीय बैठक गर्नुहुनेछ। बंगलादेशमा 35 वर्षपछि हुन लागेको राष्ट्रपतीय चुनावका लागि आज दिउँसो 2 बजेदेखि साँझ 5 बजेसम्म संसदमा मतदान हुनेछ। अनि एफआईएच हकी विश्वकपमा भारतीय पुरुष टोलीले समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई 5-3 हराउँदै अर्को चरणमा प्रवेश गरेको छ। भारत सिंगापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन आज सिंगापुरमा हुँदैछ। यस चौथो संस्करणमा भारतको पक्षबाट वित्त मन्त्री निर्मला सीतारमण, विदेश मन्त्री डाक्टर एस जयशंकर, वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य उद्योग इलेक्ट्रोनिक्स र सूचना प्रविधि राज्य मन्त्री जितिन प्रसाद सहभागी हुनेछन्। यो शिखर सम्मेलन नयाँ र उदयमान क्षेत्रहरू सहित सहयोगलाई प्रबन्धन गर्न एक महत्वपूर्ण प्लेटफर्म हो। पहिलो बैठक सेप्टेम्बर 2022 नयाँ दिल्लीमा भएको थियो भने दोस्रो बैठक अगस्त 2024 सिंगापुरमा अनि तेस्रो बैठक अगस्त 2025 नयाँ दिल्लीमा भएको थियो। यी बैठकहरूमा उन्नत विनिर्माण, डिजिटलीकरण, स्वास्थ्य सेवा र चिकित्सा, कौशल विकास र स्थिरतामाथि छलफल भएको थियो, जसले भारत सिंगापुर व्यापक रणनीतिक साझेदारीको रूपरेखा तयार गर्यो। गत वर्ष सेप्टेम्बरमा सिंगापुरका प्रधानमन्त्री लरेन्स वाङको भारत भ्रमणका क्रममा यो लागू गरेको थियो। यसैबीच विदेश मन्त्री डाक्टर एस जयशंकरले हिज सिंगापुर पुग्दा आफ्ना समकक्षी विनय बालकृष्णनसँग भेटवार्ता गर्नुभयो। भेटका क्रममा दुई नेताबीच वृहत रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने विषयमा विस्तृत छलफल भएको थियो। श्री जयशंकरले श्री बालकृष्णनसँग सिंगापुरमा भारतीय उच्चायोगको नयाँ चान्सरी परिसरको शिलान्यास पनि गर्नुभयो। केन्द्रीय मन्त्री परिषदले चार रेल परियोजना र एउटा राजमार्ग परियोजना सहित पाँच परियोजनाहरूलाई अनुमोदन गरेको छ। नयाँ दिल्लीमा मन्त्रीमण्डलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रीय मन्त्री परिषदले आज 13,041 करोडका यी परियोजनाहरूलाई स्वीकृति

0: दिए को सर।
1: पांच बहुत बड़े फैसले लिए हैं।
2: Five major decisions have been taken. The first four projects are related to the railways, while the fifth is a highway project. The first four railway projects include the quadrupling of the Howrah-Chennai main railway route and the quadrupling of the Cuttack-Paradip railway line. The fifth project is the construction of a four-lane highway from Muzaffarpur via Sitamarhi to Sonbarsa. These projects, with a total cost of 13,041 crore rupees, were approved by the cabinet today.
1: Total 13,041 crore rupees ke projects aaj cabinet ne approve kiye.
0: यो परियोजनाहरू खड़गपुर भगलत चौथो लाइन, भद्रक हरिदासपुर चौथो लाइन, गुम्बीडी पुण्डी गुदुर तेस्रो र चौथो लाइन र कटक पारादीप तेस्रो र चौथो लाइन सामेल छन्। यसले भारतीय रेल नेटवर्कमा लगभग 410 किलोमिटर थप गर्नेछ। श्री वैष्णवले जानकारी दिए कि परियोजनाहरूको लागत 9,450 करोड अनुमान गरिएको छ र तिनीहरूलाई 2030-31 पूरा गर्ने लक्ष्य राखिएको छ। श्री वैष्णवले भन्नुभयो, केन्द्रीय मन्त्रीमण्डलले बिहारमा राष्ट्रिय राजमार्ग संख्या 22 को मुजफ्फरपुर सीतामढ़ी सोनबर्सा खण्डलाई चार लेन को मानक राजमार्ग मा स्नोत्तर गर्न अनुमोदन गरेको छ। उहाँले भन्नुभयो, 82.57 किलोमिटर लामो यो परियोजना 3,590 करोड़ रुपियाँ भन्दा बढी पूँजीगतमा निर्माण गरिनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज तमिलनाडुको महाबलीपुरममा दक्षिणी क्षेत्रीय परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। यस परिषदमा आन्ध्र प्रदेश, कर्नाटक, केरलम, तमिलनाडु र तेलंगाना राज्यहरू र केन्द्र शासित प्रदेशहरू पुडुचेरी, अण्डमान र निकोबार द्वीप समूह र लक्षद्वीप समावेश छन्। बैठकमा दक्षिणी क्षेत्रका सदस्य राष्ट्रहरू र केन्द्र शासित प्रदेशहरूका उपराज्यपालका मुख्यमन्त्रीहरू र प्रशासकहरू र प्रत्येक राज्यका दुई वरिष्ठ मन्त्रीहरू सहभागी हुनेछन्। मस्कोमा इण्डिया डे फेस्टिभल आजदेखि शुरू हुँदैछ। चार दिनसम्म चल्ने महोत्सवमा भारत र रसियन समुदायले संस्कृति, परम्परा र जनस्तरको सम्बन्धलाई मनाउनेछन्। यो फेस्टिभल मस्कोको गोस्टिनी डाभोरमा आयोजना हुनेछ। संस्कृतिको एकता, जन्ममित्र थीम आयोजित यस महोत्सवमा विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरिने आयोजकले जनाएको छ। झण्डै 20 विशेष क्षेत्रहरूको भ्रमण गर्ने व्यक्तिहरूले भारतीय संस्कृतिका विभिन्न पक्षहरू जस्तै योग, चेस, भारतीय विवाह, नृत्य, भारतीय व्यञ्जन र आयुर्वेद जान्ने र बुझ्ने मौका पाउनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGaoxing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा जापानी रक्षा मन्त्री सिन्जिरो कोजुमीसँग द्विपक्षीय बैठक गर्नुहुनेछ। यस बैठकले द्विपक्षीय रक्षा सम्बन्धलाई अझ बलियो बनाउने, रणनीतिक भरोसा र सहयोग बढाउने तथा हिन्द प्रशान्त क्षेत्रमा स्थिरता तथा सुरक्षालाई प्रबन्धन गर्ने बताएको छ। दुवै मन्त्रीहरूले मेक इन इण्डिया फ्रेमवर्क अन्तर्गत समुद्री सुरक्षामा गहन सहयोग र रक्षा उपकरण र प्रविधिको क्षेत्रमा निकट सहयोगबारे छलफल गर्नुहुनेछ। आफ्नो पहिलो भ्रमण को दौरान क्रममा सिन्जिरो कोजुमीले हिज मुम्बईमा पश्चिमी नौसेना कमानको भ्रमण गर्नुभयो, जहाँ उहाँले नौसेना प्रमुख एडमिरल कृष्ण स्वामीनाथन र पश्चिमी नौसेना कमान्डका फ्ल्याग अफिसर कमान्डिङ इन चीफ वाइस एडमिरल सञ्जय वात्सायनसँग कुराकानी गर्नुभयो। रक्षा सचिव राजेश कुमार सिंहले आर्मेनियाको दुई दिने भ्रमण पूरा गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले आर्मेनियाका रक्षा उपमन्त्री करेन बुट्वान र जनरल स्टाफ प्रमुख एडवर्ड अस्यानसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो। वार्तामा क्षमता निर्माण, तालिम, सैन्य प्राविधिक सहयोग र रक्षा अनुसन्धान तथा विकासमा विशेष जोड़ दिएकोमा रक्षा र सैन्य प्राविधिक सहयोगका सबै पक्षबारे छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ। दिल्लीमा चलिरहेको विशेष गहन पुनरीक्षण एसआईआर अन्तर्गत आवेदन जमा गर्ने समय सीमा यस महिनाको 24 तारिकसम्म बढाएको छ। दिल्लीका मुख्य निर्वाचन अधिकारी अनुसार संशोधित कार्यतालिका अनुसार प्रारूप मतदाता सूची सबै महिनाको 31 तारिकमा प्रकाशित हुनेछ। आगामी महिनाको 30 तारिकसम्म दावी र आपत्ति दायर गर्ने सकिनेछ। यी आपत्तिहरूको समाधान गर्ने प्रक्रिया 31 अक्टोबरसम्म पूरा हुनेछ। त्यसपछि 4 नोभेम्बरमा अन्तिम मतदान सूची प्रकाशित हुनेछ। राजस्व गुप्तचर निर्देशालय डीआरआईले लखनऊमा हात्तीको दाँतको अवैध व्यापारमा संलग्न वन्य जन्तु तस्करी रेकर्डको पर्दाफाश गरेको छ। छापामा गोरु हात्ती जस्ता जनावरका मूर्तिहरू साथै एक योद्धा र बच्चालाई बोकेकी आमाको मूर्तिहरू सहित 54 नक्कासी गरिएका वस्तुहरू बरामद गरिएको छ। बरामद गरिएका अन्य वस्तुमा कैची, काइयो,

अगरबत्ती र सिन्दुरको दाण्डा रहेको छ। बंगलादेशमा 35 वर्षपछि हुन लागेको राष्ट्रपतीय चुनावका लागि आज दिउँसो 2 बजेदेखि साँझ 5 बजेसम्म संसदमा मतदान हुँदैछ। निर्वाचनमा सत्तारूढ दलका सांसद बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र 11 पार्टीहरूको विपक्षी गठबन्धनका उम्मेद्वार कार्नेल ओली अहमद बीच मतदान हुँदैछ। नवनिर्वाचित राष्ट्रपतिले बंगलादेशको नयाँ राष्ट्रपतिका रूपमा भोलि साँझ बंगाल भवनमा दरबार हलमा शपथ लिनुहुनेछ। एफआईएच हकी विश्वकपको पुल डीको अन्तिम खेलमा आज भारतीय महिला टोलीले इङ्ल्यान्डको सामना गर्दछ। खेल एम्स्टेलविनको वाग्नर स्टेडियममा भारतीय समयअनुसार साँझ 6:30 सुरु हुनेछ। अर्कोतिर भारतीय पुरुष हकी टोलीले हिजसम्म चरणको अन्तिम खेलमा चिर प्रतिद्वन्दी पाकिस्तानलाई 5-3 हराउँदै अर्को चरणमा प्रवेश गरेको छ। बीडब्ल्यूएफ ब्याडमिन्टन वर्ल्ड च्याम्पियनसिपको प्री क्वार्टर फाइनलमा पीवी सिन्धुले चीनकी सिङवाङ झी यीसँग प्रतिस्पर्धा गर्ने भएकी छन्। पुरुष एकलमा डेब्यू गरेका आयुष सेट्ठीले इन्डोनेसियाका अल्वी फरहानसँग प्रतिस्पर्धा गर्नेछन्। यता डबल्सतर्फ सात्विक साईराज रङ्की रेड्डी र चिराग सेट्ठीको जोडीले अन्तिम 16 जुनैदी आरिफ र रोय किङ यापको जोडीलाई स्पर्धा गर्नेछन्। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। भारत सिङ्गापुर मन्त्री स्तरीय गोलमेज सम्मेलन आज सिङ्गापुरमा हुँदैछ। केन्द्रीय मन्त्री परिषदले 4 रेल परियोजना र एउटा राजमार्ग परियोजना सहित 5 परियोजनाहरूलाई अनुमोदन गर्नेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज तमिलनाडुको महाबलीपुरममा दक्षिणी क्षेत्रीय परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा जापानी रक्षा मन्त्री सिन्जिरो कोजुमीसँग द्विपक्षीय बैठक गर्नुहुनेछ। बंगलादेशमा 35 वर्षपछि हुन लागेको राष्ट्रपतीय चुनावका लागि आज दिउँसो 2 बजेदेखि साँझ 5 बजेसम्म संसदमा मतदान हुँदैछ। अनि एफआईएच हकी विश्वकपमा भारतीय पुरुष टोलीले समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई 5-3 हराउँदै अर्को चरणमा प्रवेश गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

गीत संगीत जीवनका अत्यन्तै महत्त्वपूर्ण पक्ष जसले गायन वादनलाई संगीतलाई समेट्दछ। स्वर लय ताल र भावनाहरूको संयोजन मनलाई छुने आकर्षण गर्ने जसमा प्रेम र भावनाको गहिरो प्रभावबारे कुरा गरिएको हुन्छ। सङ्गीतले मनलाई आनन्द शान्ति र भावनात्मक जोड दिन्छ। यो लय स्वर र शब्दहरू मार्फत स्पर्श गर्छ। त यस्तै सङ्गीतहरूको सङ्गालहरूको साथमा उपस्थित भएका छौँ कार्यक्रम सङ्गीत प्रभाको साथमा।

त स्वीकार्नुहोस् श्रोता, कार्यक्रम संगीत प्रभाको यो प्रथम प्रस्तुति गोविन्द हुमागेनको शब्द साथै कर्म यन्जन कर्म ग्याल्सेनको संगीत साथै उनकै स्वरमा।

श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रभाव अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा आधुनिक गीतहरू। यसै क्रममा स्वीकार्नुहोस् यो अर्को प्रस्तुति, पूजन लोहागनको संगीत अनि कमल रेग्मीको शब्दमा गुन्जिने आवाज रहेको छ ज्ञान सुब्बाको।

श्रोता साथी, पुजन लोहागनको यस संगीत रचनामा यो अर्को प्रस्तुति लिएर आएका छौ हेमकुमारको शब्द अनि अनुपमा प्रधानको मधुर आवाजमा।

0: अवस्थ श्रोता साथी, यस गीतको अन्त साथै अब भने हामी कार्यक्रम संगीत प्रभाको अन्तमा आएका छौँ र अवश्य पनि आजको हाम्रो यो प्रस्तुतिहरू तपाईँहरूलाई मन परि होला भने आशा राख्दै कार्यक्रमबाट विदा चाहन्छौ। नमस्ते।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय: भारतले मंगोलियाको उलान बाटारमा भएको यूएनसीसीडी कप 17 मा घाँसको मैदान अनि अन्य खुला प्राकृतिक परिस्थितिक प्रणाली वन्सको लागि आफ्नो पहिलो गाइड शुरू गर्यो। आलेख: विदेश सेवा डेस्क, एनएसटी, आकाशवाणी। भारतले 17 अगस्त 2026 मंगोलियाको उलान बाटारमा भएको मरूभूमिकरण विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि यूएनसीसीडीको 17 सम्मेलन कप 17 मा घाँसको मैदान र अन्य खुला प्राकृतिक पारिस्थितिक प्रणाली वन्सको लागि आफ्नो पहिलो गाइड शुरू गर्यो। यो दस्तावेजले भारतको घाँसको मैदान, सवाना, मरूभूमि र अन्य खुला प्राकृतिक पारिस्थितिक प्रणालीहरूको समृद्ध विविधता, पारिस्थितिक महत्व र सामाजिक आर्थिक महत्वलाई हाइलाइट गर्दछ। यो तिनीहरूको संरक्षण, पुनस्थापना र दिगो व्यवस्थापनलाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदम हो। भारतका वातावरण, वन र जलवायु परिवर्तन मन्त्री श्री भूपेन्द्र यादवको विशेष भिडियो सन्देश प्रक्षेपण अघि देखाएको थियो। उहाँले व्याख्या गर्नुभयो, घाँसको मैदान, झाडी र खोलाहरू लामो समयदेखि रूखहरूको अभावको आधारमा मूल्याङ्कन गरिएको छ, जबकि यी पारिस्थितिक प्रणालीहरूले पृथ्वीमा कतै नपाइने प्रजातिहरूलाई आश्रय दिन्छन् र चरण समुदायहरूलाई समर्थन गर्दछन्। उहाँले भन्नुभयो, आधुनिक विज्ञानले स्थानीय समुदायहरूको बुझाइलाई पुष्टि गर्दछ कि स्वस्थ घाँस मैदानहरू जैविक विविधता, जीवकोपार्जन र जलवायु लचिलोपनको लागि आवश्यक छन्। मन्त्रीले भन्नुभयो, यो गाइड वहाँको हृदयको धेरै नजिक छ, किनभने वहाँ राजस्थानको अजमेरमा चरण र मरूभूमिको बीचमा हुर्केका थिए, जसलाई प्राय फोहोर भूमि भनेर चिनिन्छ। गाउँहरूद्वारा संरक्षित परम्परागत ओरान वा गोचर क्षेत्रहरूलाई सम्झँदै उहाँले भन्नुभयो, स्थानीय समुदायहरूले बुझेका छन् कि जमीन, पशुधन, बथान र तिनीहरूको आफ्नै जीवन गहिरो रूपमा एक अर्कासँग जोडिएको छ। मन्त्रीले यो गाइडलाई भारतको खुल्ला प्राकृतिक पारिस्थितिक प्रणालीहरूलाई पहिचान गर्ने दिशामा एक महत्वपूर्ण कदमको रूपमा वर्णन गर्नुभयो र वनसँगै तिनीहरूको विज्ञान आधारित संरक्षणको आवश्यकतामा जोड़ दिनुभयो। उहाँले आशा व्यक्त गर्नुभयो, यसले यी पारिस्थितिक प्रणालीहरूको राम्रो बुझाइ र संरक्षणलाई प्रबन्धन गर्नेछ भनी। भारत सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय MOEFNCCको पर्यवेक्षण र मार्गदर्शनमा यूएनसीसीडी कप 17 आधिकारिक साइट कार्यक्रममा यो गाइडको शुरूआत गरिएको थियो। यो उद्घाटन र कार्यक्रम अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एण्ड द इन्भाइरोमेन्ट ATREE द्वारा

आकाशवाणी दिल्ली केन्द्रको समाचारहरूको प्रसारणपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा एफएम 103.5 मेगाहर्जमा। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, न्यूज अन एयर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त समय बिहानको ठिक 8:30 भयो श्रोता, र अबको यो समय हो कार्यक्रम रङ बिरङको संसारको। त कार्यक्रम रङ बिरङको संसार अन्तर्गत हामी सदैव नयाँ विषय नयाँ जानकारीहरूको साथमा उपस्थित रहने गर्दछौँ। त आजको हाम्रो विषय रहेको छ वैष्णव देवी।

वैष्णव देवी। वैष्णव देवी मंदिर भारत को जम्मू काश्मीर राज्य को त्रिकुट पर्वत में अवस्थित एक अत्यन्तै प्रसिद्ध र पवित्र हिंदू तीर्थस्थल हो। यो मंदिर माता वैष्णव देवीलाई समर्पित छ, जसलाई शक्ति र भक्तिकी देवी का रूप में पूजा गरिन्छ। हिंदू धर्म में माता वैष्णव देवीलाई अत्यन्तै श्रद्धा र विश्वास का साथ मानिन्छ। हरेक वर्ष लाखौं भक्तजनहरू यहाँ दर्शन गर्न आउने गर्छन्। यो तीर्थस्थल केवल धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक र आध्यात्मिक दृष्टिले पनि निकै महत्त्वपूर्ण मानिन्छ। वैष्णव देवी मन्दिरसम्म पुग्न भक्तजनहरूले पहिले कटरा भन्ने स्थानमा जानुपर्छ। कटरा यस यात्राको आधार शिविर हो। त्यहाँबाट मन्दिरसम्म पुग्न करिब 12 किलोमिटरको पैदल यात्रा गर्नुपर्छ। यो यात्रा पहाडी बाटो, सिँढी, मोड र रमणीय प्रकृतिबाट भरिएको हुन्छ। बाटोभरि भक्तजनहरू जय माता दी भन्दै अगाडि बढ्छन्। कसै कसैले पैदल यात्रा गर्छन् भने कसैले खच्चर, पालकी वा अन्य सुविधाको सहायता लिन्छन्। आजकल यात्रुहरूको सुविधाका लागि धेरै व्यवस्थाहरू गरिएको छ, जसले दर्शन यात्रा अझ सहज बनाएको छ। वैष्णव देवीको धार्मिक महत्त्व अत्यन्तै ठुलो छ। हिन्दू विश्वास अनुसार माता वैष्णव देवी शक्ति स्वरूपा देवी हुन्। उहाँको दर्शन गरेपछि मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ। यही कारणले गर्दा देशका विभिन्न भागबाट मात्र होइन, विदेशबाट समेत भक्तजनहरू यहाँ आउँछन्। विशेष गरी नवरात्रिको समयमा यहाँ भक्तजनको ठुलो भिड लाग्छ। त्यो समयमा मन्दिर परिसरमा भजन, कीर्तन, पूजा र आराधनाको विशेष वातावरण हुन्छ। यसले सम्पूर्ण क्षेत्रलाई भक्तिमय बनाइदिन्छ। यस मन्दिरको इतिहास पनि निकै रोचक र प्रेरणादायी छ। धार्मिक कथन अनुसार माता वैष्णव देवीले मानव कल्याणका लागि यस स्थानमा वास गर्नुभएको विश्वास गरिन्छ। भक्तजनहरू उहाँलाई लक्ष्मी, सरस्वती

शक्ति र कालीको संयुक्त स्वरूपका रूपमा पनि मान्छन्। त्रिकुट पर्वतमा रहेको यो गुफा मन्दिरलाई अत्यन्तै पवित्र स्थान मानिन्छ। यहाँ पुग्ने यात्रा कठिन भए पनि फलदायी मानिन्छ, किनकि विश्वास, धैर्य र आस्थाको परीक्षा यही यात्रामा हुन्छ। वैष्णवदेवी यात्राले मानिसहरूलाई केवल पूजा गर्ने अवसर मात्र दिँदैन, तर आत्मिक शान्ति पनि प्रदान गर्छ। पहाड, स्वच्छ हावा, हरियाली र धार्मिक वातावरणले मनलाई आनन्दित बनाउँछ। धेरै मानिसहरू आफ्नो परिवारको सुख, स्वास्थ्य, परीक्षा सफलताको कामना वा जीवनका अन्य इच्छा लिएर यहाँ पुग्छन्। दर्शनपछि उनीहरू मनमा शान्ति र आत्मविश्वास महसुस गर्छन्। यसैले वैष्णवदेवी मन्दिरलाई आस्थाको केन्द्र मात्र नभए भावनात्मक शक्ति दिने स्थान पनि मानिन्छ। आजको समयमा वैष्णवदेवी मन्दिर भारतका सबैभन्दा बढी भ्रमण गरिने तीर्थस्थलमध्ये एक हो। यहाँ यात्रुहरूको सुरक्षाका लागि प्रशासनले विभिन्न व्यवस्था गरेको छ। बाटोमा खाना, पानी, औषधि, विश्राम गृह र अन्य आवश्यक सेवा उपलब्ध हुन्छ। यसले वृद्ध, बालबालिका र सामान्य यात्रुहरूलाई पनि सहज बनाएको छ। भक्तजनहरूको ठूलो संख्यालाई व्यवस्थित गर्न आधुनिक सुविधा र परम्परागत श्रद्धाको सुन्दर संगम यहाँ देखिन्छ। पौराणिक कथा अनुसार माता वैष्णव देवीको जन्म दक्षिण भारततर्फ एक भक्त परिवारमा भएको मानिन्छ। बाल्यकालदेखि नै उहाँ सांसारिक जीवनभन्दा तपस्या र ब्रह्मचार्यतर्फ आकर्षित हुनुहुन्थ्यो। पछि उहाँले मानव कल्याणका लागि भिक्षा, भक्ति र सेवा गर्ने उद्देश्य राख्नुभयो भन्ने विश्वास गरिन्छ। यस प्रसिद्ध कथा अनुसार श्रीधर नामका एक भक्त ब्राह्मणले माता वैष्णवदेवीको सम्मानमा भण्डारा गर्ने इच्छा गरे। उनी गरिब भए पनि श्रद्धाले भरिएका थिए। जब उनले ठूलो भण्डारा गर्ने निर्णय गरे, उनलाई देवीको कृपा प्राप्त भयो र एक बालिका रूपी देवीले भोजनको व्यवस्था गरिदिनुभयो। यही घटनालाई वैष्णवदेवी प्रकट भएको महत्त्वपूर्ण कथा मानिन्छ। अर्को प्रसिद्ध प्रसङ्ग भैरवनाथसँग सम्बन्धित छ। कथा अनुसार भैरवनाथले देवीलाई पछ्याएपछि माता वैष्णवदेवी त्रिकुटा पर्वततर्फ गएर गुफामा ध्यानमा बस्नुभयो। त्यहाँ उनले भैरवनाथको सामना गरी उनलाई पराजित गर्नुभयो भन्ने विश्वास गरिन्छ। त्यसैले आज पनि भैरव दर्शनलाई यात्रा सम्पन्नताको महत्त्वपूर्ण भाग मानिन्छ। मन्दिरको गुफाभित्र तीन पिण्डीहरूलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकका रूपमा पनि पूजा गरिन्छ। यो पवित्र पिण्डीहरूलाई माता वैष्णवदेवीको संयुक्त स्वरूप मानिन्छ। श्रोता साथी, वैष्णवदेवी यात्रा गर्नका लागि पहिले जम्मू काश्मीरको कटरा पुग्नुपर्छ अनि त्यहाँबाट माता वैष्णवदेवीको भवनसम्म करिब 12-13 किलोमिटरको यात्रा गर्नुपर्छ। यात्रा सुरु गर्नु अघि रेजिस्ट्रेसन, यात्रा पास बनाउनु आवश्यक हुन्छ। यात्रा कसरी गर्ने त? प्रथममा कटरा पुग्नुहोस्। कटरासम्म ट्रेन, बस वा जम्मू हुँदै पनि जान सकिन्छ। रेजिस्ट्रेसन गर्नुहोस्। यात्रा सुरु गर्नु अघि रेजिस्ट्रेसन स्लिप वा RFID कार्ड चाहिन्छ भन्ने जानकारी धेरै गाइडहरूमा उल्लेख छ। यात्रा सुरु गर्नुहोस्। कटराबाट वानगङ्गा, चरण पादुका, अर्धकुमारी हुँदै भवन पुगिन्छ। हिँडेर वा सवारी प्रयोग गरेर जानुहोस्। पैदल जान सकिन्छ वा घोडा, पालकी, हेलिकप्टर जस्ता विकल्प पनि हुन्छन्। भवनमा दर्शन गरेर भैरव मन्दिर पनि जानुहोस्। धेरै भक्तहरूले यात्रा पूरा गर्न भैरव दर्शनलाई पनि महत्त्व दिन्छन्। सबैभन्दा राम्रो समय मार्चदेखि जुन र सेप्टेम्बरदेखि नोभेम्बर महिना भनिएको छ। वर्षाको मौसम र धेरै भिड हुने दिनहरूमा यात्रा कठिन हुन सक्छ। आरामदायक जुत्ता, पानी, हल्का तातो लुगा र यात्रा कागजता लानुपर्छ। कटराबाट हेलिकप्टरमा

जानुहुन्छ भने कटरा हेलिप्याडबाट साजी छतसम्म जान्छ र उडान समय करिब 5-8 मिनट मात्र हुन्छ। त्यसपछि भवनसम्म करिब 2.5-5 किलोमिटर जति पैदल वा पालकी घोडामा जानुपर्छ भन्ने स्रोतहरूमा उल्लेख छ। त्यसैले हेलिकप्टरले पुरा यात्रा होइन तर यात्राको ठुलो भाग छुट्याउँछ। टिकट सामान्यतया आधिकारिक वेब पोर्टल मार्फत बुक गर्नुपर्छ। बुकिङ यात्रा मितिभन्दा 60 दिन अघि खुल्ने उल्लेख छ र यात्रुको विवरण परिचय पत्रसँग मिल्नुपर्छ। यात्रा दिनमा हेलिप्याडमा समयभन्दा अघि पुग्नु राम्रो हुन्छ। हेलिकप्टर सेवा लगभग हरेक 20 मिनटमा उडान हुने जानकारी पनि छ। यद्यपि टिकट मूल्य र समय मौसमी रूपमा बदलिन सक्छ, त्यसैले बुक गर्दा देखिएको अन्तिम मूल्य नै मान्य हुन्छ। हवस् त श्रोता साथी, कार्यक्रम रङ बिरङको संसारमा आज हामी तपाईँलाई लिएर गएका थियौँ वैष्णव देवी मन्दिरको यात्रामा। अवश्य पनि आजको यो अङ्क तपाईँहरूलाई अवश्य मन पर्यो होला भन्ने आशा राख्दै कार्यक्रमबाट म चित्र साथै प्रस्तुता लेखनाथ राईलाई पनि दिनुहोस् विदा। अर्को दिन अर्को विषयसँग फेरि पनि उपस्थित हुने नै छौ। नमस्ते।

सुस्नानी मनोरञ्जनको अनुपम संगम यो हो आकाशवाणीको प्रसारण र श्रोताले हामीलाई सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्ज साथै सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि त समय यस बेला बिहानको 8:45 भयो श्रोता र प्रस्तुत छ कार्यक्रम योजना विविध हिन्दी फिल्मी गीतहरूको साथमा

त श्रोताहरूलाई आज कार्यक्रम योजना अन्तर्गत जानकारी दिन लागिरहेका छौ प्रधानमन्त्री जीवन ज्योति बीमा योजनाबारे।

0: प्रधानमन्त्री जीवन ज्योति बीमा योजना भारत सरकारले सुरु गरेको एक महत्वपूर्ण जीवन बीमा योजना हो। यो योजना 2015 सुरु गरिएको थियो र यसको मुख्य उद्देश्य देशका साधारण तथा कम आय भएका नागरिकलाई कम खर्चमै जीवन बीमाको सुरक्षा प्रदान गर्नु हो। यस योजना अन्तर्गत लाभार्थीको मृत्यु भएमा परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइन्छ। यस योजनाको सबैभन्दा ठूलो विशेषता यसको कम प्रिमियम हो। वार्षिक रूपमा थोरै रकम तिरेर 2,00,000 रुपियाँसम्मको जीवन बीमा कभर पाइन्छ। 18 50 वर्ष उमेरका ब्याङ्क खाता भएका व्यक्तिहरू यस योजनामा सहभागी हुन सक्छन् र कभरेज 55 वर्षसम्म रहन्छ। यसले गरिब, मजदुर र आम नागरिकलाई आकस्मिक जोखिमबाट केही हदसम्म सुरक्षा दिन मद्दत गर्छ। यो योजना समाजका कमजोर वर्गका लागि निकै उपयोगी छ। धेरै मानिससँग ठूलो बीमा किन्न सक्ने क्षमता हुँदैन, तर यो योजनाले सानो रकममै ठूलो सुरक्षा दिन्छ। त्यसैले यसले वित्तीय स्थिरता, आत्मविश्वास र परिवारको भविष्यप्रति सुरक्षा भावना बढाउँछ। प्रधानमन्त्री जीवन ज्योति बीमा योजना सबैका लागि सुलभ र उपयोगी योजना हो। यसले जीवनका अनिश्चितताबाट परिवारलाई जोगाउन मद्दत गर्छ र आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत दिन्छ। यही कारणले यो योजना जनहितमा अत्यन्तै प्रभावकारी मानिन्छ। प्रधानमन्त्री जीवन ज्योति बीमा योजनामा आवेदन गर्न सामान्यतया आफ्नो ब्याङ्क खातामा जानुपर्छ। ब्याङ्कबाट फर्म भरेर आवश्यक कागजातसँगै बुझाएपछि खाताबाट वार्षिक प्रिमियम काटेर नाम दर्ता गरिन्छ। आवेदन गर्ने तरिकामा आफ्नो ब्याङ्क शाखामा जानुहोस्, किनकि सहभागी ब्याङ्क मार्फत दर्ता गरिन्छ। योजनाको आवेदन फर्म डाउनलोड गरेर वा ब्याङ्कबाट लिएर भर्नुहोस्। फर्ममा आफ्नो नाम, ठेगाना, ब्याङ्क खाता विवरण, आधार नम्बर जस्ता विवरण भर्नुहोस्। भरेको फर्म र आवश्यक कागजता ब्याङ्कमा बुझाउनुहोस्। ब्याङ्कले खाताबाट प्रिमियम काटेर बिमा सक्रिय गर्छ। आवश्यक कागजतामा आधार कार्ड, ब्याङ्क पासबुक, खाता विवरण र भरेको आवेदन फर्म चाहिन्छ। केही ब्याङ्कले थप पहिचान कागजता पनि माग्न सक्छन्। आवेदन तपाईँहरूले डाकघरबाट पनि गर्न सक्नुहुनेछ अनि प्रिमियम पनि डाकघरको खाताबाट सजिलै काटिन्छ। यसैले सबैले यस्ता सरकारी योजनाबारे जानकारी राख्नुपर्छ र आवश्यक भएमा लाभ लिनुपर्छ।
1: तीनों कॉलेज में
2: डोंट वरी
1: फीस तो देखो
3: क्या हाल है, क्या हुआ?
2: फीस की टेंशन,
3: राहुल का बैंक अकाउंट तो है ही,
4: रास्ता क्लियर। बैंक से जरूरत भर के हिसाब से स्टूडेंट एजुकेशन लोन इजीली मिलेगा और उसमें भी 4,00,000 रुपए का, नो कोलैटरल।
3: वो कहाँ है?
4: मिठाई।
5: आरबीआई कहता है
6: तरो से ही शुरुआत, बनो फाइनेंशियली स्मार्ट।

0: श्रोता कार्यक्रम योजना अन्तर्गत आज जानकारी दियो प्रधानमन्त्री जीवन ज्योति बीमा योजना बारे, साथै विविध हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गरायो। त श्रोता, समय भएको छ बिहान 9 बजेको प्रमुख समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। भारत सिंगापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन आज सिंगापुरमा हुँदैछ। यस चौथो संस्करणमा भारतको पक्षबाट वित्त मन्त्री निर्मला सीतारमण, विदेश मन्त्री डाक्टर एस जयशंकर, वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य उद्योग इलेक्ट्रोनिक्स र सूचना प्रविधि राज्यमन्त्री नितिन प्रसाद सहभागी हुनेछन्। यो शिखर सम्मेलन नयाँ र उदयमान क्षेत्रहरू सहित सहयोगलाई प्रबन्धन गर्न एक महत्वपूर्ण प्लेटफर्म हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पूर्व प्रधानमन्त्री राजीव गान्धीको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। श्री राजीव गान्धीले अक्टोबर 1984 डिसेम्बर 1989 प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको थियो। केन्द्रीय मन्त्री परिषदले 4 रेल परियोजना र एउटा राजमार्ग परियोजना सहित 5 परियोजनाहरूलाई अनुमोदन गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले 2047 भारतको विकास गर्ने लक्ष्यमा वन अधिकारीको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले तमिलनाडुको महाबलीपुरममा दक्षिणी क्षेत्रीय परिषदको बैठकको अध्यक्षता गर्नुहुनेछ। केन्द्रीय मन्त्री शिवराज सिंह चौहान आज बिहारको पटनामा प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत चालू आर्थिक वर्षमा निर्माण गरिएका 2,35,000 घरका लाभार्थीहरूको लागि घर वार्मिङ समारोहमा सहभागी हुनुहुनेछ। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदको तत्काल सुधारको आवश्यकतामा जोड़ दिएको छ। भारतले परिषदको संरचना र निर्णय प्रक्रिया वर्तमान विश्वव्यापी परिस्थिति अनुरूप हुनुपर्छ र विकासशील देशहरूको प्रतिनिधित्व बढ़ी हुनुपर्छ भनी बताएको छ। पश्चिम बंगालको मन्त्री परिषदले लागू औषध ओसार प्रसार र नेटवर्किङ विरूद्ध लड्न लागू औषध विरोधी अपरेशन फोर्स गठनलाई अनुमोदन गरेको छ। दुर्गापुर, मालदा, खड़गपुर र नदियामा 4 लागू औषध विरोध पुलिस चौकीहरू पनि स्थापना गरेको छ। अनि मौसम विभागले आज छत्तीसगढ़, पूर्वी मध्य प्रदेश र पश्चिमी उत्तर प्रदेशमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
0: प्रमुख समाचारको प्रस्तुतिपछि अब फेरि हिन्दी फिल्मी गीतहरूको क्रमलाई निरन्तरता दिँदै स्वीकार्नु श्रोता यो प्रथम प्रस्तुति जिसिम 2 फिल्मबाट केकेको आवाजमा, अर्को पर्व मुखर्जीको शब्द अनि संगीतमा।

शिवम पाठकको आवाजमा श्रोता फिल्म पद्मावतको यस अर्को गीतलाई लिएर आएका छौ, संजय लीला बन्सालीको संगीत अनि एएम तुरसको शब्दमा।

त श्रोता, यस गीतको प्रस्तुति पछि हो भने अर्को प्रस्तुति लिएर आएका छौ। जब वी मिट फिल्मबाट प्रीतमको संगीत अनि इर्शाद कामिलको शब्दमा गायक कलाकार हुनुहुन्छ मोहित चौहान।

श्रोता साथी विविध हिन्दी फिल्मी गीतहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको, जसमा प्रथममा रिले गरी सुनाउनेछौँ आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार, अनि त्यसपछि यस केन्द्रको प्रादेशिक समाचार सुनाउनेछौँ।

0: वारन्ट जारी गर्ने आदेश दिए। पश्चिम बङ्गालको मन्त्रीमण्डलले लागु औषध ओसार प्रसार र सञ्जालहरू विरुद्ध लड्न लागु औषध विरोधी अभियान बल गठन गर्न अनुमोदन गरेको छ। दुर्गापुर, मालदा, खडगपुर र नदियामा चारवटा लागु औषध विरोधी पुलिस स्टेसन स्थापना गरिनेछ। उक्त बलले विभिन्न निकायबीच सूचना सङ्कलन, अनुसन्धान र समन्वयमा सहयोग गर्नेछ। मन्त्री परिषदले यस पहलको निम्ति 591 नयाँ पदहरूको स्वीकृति गरेको छ। बागडोग्रा पुलिसले राष्ट्रिय राजमार्ग 31 अन्तर्गत भनी चिया बगान क्षेत्रमा एउटा वाहन जाँच गर्दा 275 ग्राम ब्राउन सुगर जफत गरेको छ। घटनामा बिहारको किशनगंजका दुईजना पक्राउ परेका छन्। जफत गरिएका मादक पदार्थको अनुमानित बजार मूल्य करिब 30 लाख रुपियाँ रहेको पुलिसले जनाएको छ। दुई विरुद्ध NDPSN अन्तर्गत मुद्दा दर्ता गरी अदालतमा पेश गरिएको छ। प्रादेशिक समाचार अहिलेलाई पूरा भयो।
1: अब प्रस्तुत छ मासिक पत्रिका कार्यक्रम इन्द्रेणी।

0: इन्द्रेणी साहित्यिक कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता मानुभवर्गमा म ईश्वर छेत्री यहाँहरू समग्रलाई शुभ प्रभात शुभ प्रणाम टक्राइरहेछु। र मसँग आज यस कार्यक्रममा हुनुहुन्छ आदरणीय सानु भट्टराईज्यू, उहाँ हामीसँग संलग्न भइसक्नु भएको छ। उस्तै प्रकारले नमस्कार दीप भाइ पनि आइपुग्नु भयो,
1: नमस्कार,
0: उहाँ पनि हामीसँग संलग्न भइसक्नु भएको छ। उस्तै प्रकारले मसँग दिलीप शर्माज्यू पनि हुनुहुन्छ, उहाँ आइरहनु भएको छ। नमस्कार दिलीप सर, यहाँ पनि अब संलग्न भइसक्नु भएको छ। र आजको यस कार्यक्रममा यहाँहरू समक्षमा हामी केही गजल, कविता, कथा, मुक्तक इत्यादि लिएर उपस्थित भइसकेका छौँ।

0: सर्वप्रथम म हाम्रा आदरणीय सानु भट्टराई जो गजल गो हुनुहुन्छ लाई म उनको गजल प्रस्तुत गरिदिने आग्रह गर्दछु। उहाँको गजलको सानो छेस्का यस्तो रहेछ। मैले कसैसँग साटेको मनलाई मन मनलाई छामेको छु। मैले कसैसँग साटेको मन मनलाई छामेको छु। धेरै रात उसैको यादमा मन मनै रमेको छु। लौ त अब गजल सुन्नुहोला गजलको सानु भट्टराई।
1: धन्यवाद आदरणीय विश्वर कार्कीज्यूलाई र नमस्कार सम्पूर्ण इन्द्रणी कार्यक्रम सुनेर बसिरहनुहुने मानववर्गलाई श्रोतावर्गलाई र शुभ प्रभात। म यस कार्यक्रममा आफ्नो गजल यसरी प्रस्तुत गर्न लागिरहेको छु। मैले कसैसँग साटेको मन मनलाई छामेको छु। धेरै रात उसैको यादमा मन मनै रमेको छु। मैले कसैसँग साटेको मन मनलाई छामेको छु। धेरै रात उसैको यादमा मन मनै रमेको छु। आखिर मन नै त हो हजुर, आखिर मन नै त हो हजुर। संवेदनशील हुन्छ भन्छन्, कहिलेकाहीँ कालिन्छ मन। मैले मनलाई थामेको छु। धेरै रात उसैको यादमा मन मनै रमेको छु। कहिलेकाहीँ कालिन्छ मन, मैले मनलाई थामेको छु। एकान्त बासमा छु अचेल, एकान्त बासमा छु अचेल। एक्लै एक्लै आफैमा आफै

0: हराएर पनि आफैमा रमेको छु। कहिले कालीनसम्म मैले मनलाई थामेको छु, कहिले कालीनसम्म मनलाई मैले थामेको छु, आफै आफैमा हराएर पनि आफैमा रमेको छु। भुली जानेलाई निष्ठुरी भन्दिन म, भुली जानेलाई निष्ठुरी भन्दिन म, बाध्यता सबैको हुन्छ। हराएर पनि लथालिङ्ग छैन म, आफैमा म जमेको छु। हराएर पनि लथालिङ्ग छैन म, आफैमा म जमेको छु। धेरै रात उसैको यादमा मन मनै रमेको छु, कहिले कालीनसम्म मैले मनलाई थामेको छु, आफैमा आफै हराएर पनि आफैमा रमेको छु। संसार बुझ्न गाह्रो हुन्छ, संसार बुझ्न गाह्रो हुन्छ, दुनियाँ मतलबी हुन्छन्। संसार बुझ्न गाह्रो हुन्छ, दुनियाँ मतलबी हुन्छन्। मैले उमेरभरि आफै आफैमा झुमेको छु। धेरै रात कसैको यादमा मन मनै रमेको छु, कहिले कालीनसम्म मैले मनलाई थामेको छु, आफैलाई आफैमा हराएर पनि आफैमा रमेको छु। मैले उमेरभरि आफ्नै आफै आफैमा झुमेको छु। धन्यवाद।
1: सानु भट्टराईजी गजलको उहाँले सुन्दर गजल प्रस्तुत गरिदिनु भयो, उहाँलाई धन्यवाद ज्ञापन गर्छु। र यसै प्रसङ्गलाई, यो गजल प्रसङ्गलाई स्पर्श गर्दै आफ्नो पनि प्रस्तुति प्रस्तुत गर्न म आग्रह गरिरहेछु। र उहाँ हुनुहुन्छ दीप थापाज्यू, मुक्तक मार्ग, उहाँ मुक्तक मार्गबाट आउनुहुँदैछ। र उहाँको मुक्तकको सानो यहाँलाई म रसा सदन गरौँ। खुसीलाई सधैँभरि साँच्न सकिएन, खुसीलाई सधैँभरि साँच्न सकिएन, आइरहने दुःखलाई छाट्न सकिएन। यो समय कवि दीप थापाज्यूको।
2: श्रद्धेय विश्व सर, यहाँलाई धन्यवाद, लगायत सम्पूर्ण श्रोतावृन्द यहाँ सम्पूर्णलाई हार्दिक अभिवादन प्रकट गर्दछु। मैले मुक्तक मार्गबाट केही शब्दहरू यहाँहरूलाई दिन गइरहेको छु। एउटाले रमाइलो मानेर ब्लगिङ गर्दैथ्यो, त्यही चलचित्रभित्र अथवा भिडियोभित्र बग्नेहरूको आर्तनादको आवाज आइरहेको थियो। अर्को छ, खुसीलाई सधैँभरि साँच्न सकिएन, आइरहने दुःखलाई छाट्न सकिएन। सुख दुःखको मिलन हो जिन्दगी, मर्माहत के हो जाँच्न सकिएन। यो क्रमशः हजुरलाई दिइरहेको छु। जिन्दगी बगी जाने पानी हो, मैले राखेको तिम्रो नाम रानी हो, खोइ कहाँ रहेछ मनकै भए पनि दरबार, सम्झनामा म बसे तिमी त सबैको सानी हो। तिन हरफ छ। अर्को, आँखा मुहारमा थियो, बोली मुखमा थियो, तिर मोटोमा थियो। यही क्रमशमा, कहीँ म हराएँ भने भिडहरूमा नखोज्नु, कहीँ म बिलाएँ भने बादलमा नखोज्नु, म तिम्रो शब्दमा हुन्छु, म तिम्रो मनमा हुन्छु। यही क्रममा दुई हरफ, बिझाउन थालेपछि थाहा भयो मेरा शब्दहरूमा काँडा पलाएछ। र अहिलेलाई विराम दिन्छु, र मेरो यसरी सुनिदिनु भएकोमा सबैलाई धन्यवाद पनि चढाउँदछु।
1: दीप थापाज्यूको यो सुन्दर तक मार्गबाट हामीलाई रसास्वादन गराइदिनु भयो, उहाँलाई धन्यवाद ज्ञापन।

0: र आदरणीय श्रोतृवृन्द, हामी यसरी नै यहाँहरूलाई कविता, गजल, मुक्तक आदि श्रवण गराइनै रहनेछौँ। यतिखेर हामीसँग श्री दिलीप शर्माज्यू हुनुहुन्छ, उहाँले पनि यहाँहरूलाई एउटा कविता श्रवण गराउनुहुनेछ। चित्र बोतलको थियो लह त, यो कविता श्रवण गर्नुहोला कवि दिलीप शर्माज्यू।
1: धन्यवाद विश्वर छेत्रीज्यू, आजको यो इन्द्रेणी कार्यक्रममा एउटा कविता प्रस्तुत गर्न लागिरहेको छु र एउटा कवि सँगसँगै शिक्षक हुनुको नाताले पनि अब विद्यालयभित्र, अब क्लासरुमभित्र, श्रेणी कोठाभित्र चाहिँ अब विभिन्न प्रकारका नानीहरू हुन्छन् अनि त्यसमध्ये मैले पठन पाठनको कार्यक्रम गरिरहेको बेलामा एउटा विद्यार्थीलाई अब्जर्भ गरे, उहाँको विशेष आचरणलाई अब्जर्भ गरेपछि मैले एउटा चित्र बोतलको भन्ने कविता लेखेको छु र यो प्रस्तुत गर्न गइरहेको छु। र मेरो कविताको शीर्षक छ चित्र बोतलको। एक दुब्लो पातलो ठिटो, एक दुब्लो पातलो ठिटो श्रेणीमा उपस्थित हुन्छ प्रत्येक दिन, एक दुब्लो पातलो ठिटो श्रेणीमा उपस्थित हुन्छ प्रत्येक दिन। केही हराए जबरजस्ती खोसिए झैँ, केही हराए जबरजस्ती खोसिए झैँ, उदास अनुहार लिएर, उदास अनुहार लिएर सन्दर्भ एक दिन सोधे हेरिरह्यो केही बोलेनौ, सन्दर्भ एक दिन सोधे हेरिरह्यो केही बोलेनौ। केही क्षणपछि आदेश दिए स्वविचार चित्राङ्कनको, पछि देखाउने हेर्ने क्रम आरम्भ भयो, पछि देखाउने हेर्ने क्रम आरम्भ भयो। देखायो उसले हेरे झस्किए चित्र बोतलको थियो, हेरे झस्किए चित्र बोतलको थियो। धन्यवाद।
0: यति सुन्दर बाल मनोविज्ञानमा आधारित आदरणीय श्रोताबिन्द, यतिखेर विद्यालय कक्षमा सम्पन्न भइरहने सिट एन्ड ड्रको प्रसङ्ग आइरहेको छ र स्वविचार चित्राङ्कन, यहाँ जुन चाहिँ एउटा विद्यार्थीको मनोस्थिति उसले आफ्नो चित्रमा अवगत गराएको छ, यो सुन्दर कविताको निम्ति म दिलीप शर्माज्यूको न धन्यवाद ज्ञापन गर्छु। आदरणीय श्रोताबिन्द, यस सन्दर्भमा आजको यस इन्द्रिन कार्यक्रममा म पनि यहाँहरूलाई केही सुनाउने दृष्टता राखिरहेछु। हामीले कथा सुन्यौँ, कविता सुन्यौँ, मुक्तक इत्यादि सुन्यौँ, अब एउटा कथा जस्तो कैरन यहाँ समक्ष म प्रस्तुत गरिरहेछु। कथाको थाप्लो रहेको छ अन्य मनस्क। ल सुन्नुहोला। बरन्डामा एक्लै धुमधुम्ती बसिरहेको धनी यताउति नियाल्दै परतिर हेरिरहेछ निर्निमेष। हेर्नु नै के थियो र उपरान्त देख्नु नै के थियो र, जीवनको यो लामो यात्रा यहाँसम्म बिसाउन आइपुग्दा उसलाई निस्तो न्यास्रो अनुभूति भइरहेछ। सुखानुभूति कदाचित गरियो होला, दुःख मनमा अनेक प्रकारका कुराहरू उब्जिरहेछ स्वतः, हराउँदै हराउँदै गइरहेछ क्रमशः। आज पानीका फिज र फोका जस्ता उठ्दै फुटे सरह, बलेसीबाट पानीका अजस्र धाराहरू ओहिरिरहेछ। एक तमासले पानी परिरहेको, हावाहुरीले अझ त्यसको गति तीव्रतर गरिरहेको, भित्र कता कता तप तप पानी चुहेको आवाज आभास भइरहेछ। यद्यपि निर्निमेष हेरिरहेछ धने अन्य मनस्क, यो रगत पनि कति परेको हो। उसले आफैले आफूलाई भने जस्तो यो एकल आलाप थुरिन्छ उसैको कानसम्म। एकहोरो झरीको झररर सङ्गीतमय वर्षामा ऊ अतीततिर हराउँदै हराउँदै जान्छ। फ्लेसब्याक। एक दिन बजार जाँदा बाटोमा चौतारीमा साथीहरूसँग हाँस्दै गफिँदै बसिरहेकी जयालाई उसले पुलुक्क देख्यो। उसको नयनद्वय जयासम्म पुग्यो र उसको दृष्टि टक्क अडियो। तत्क्षणात् उसको सौम्य सौन्दर्यलाई

0: स्पर्श गर्दै यथावत पुनः पूर्ववत बन्यो। हिँड्दै हिँड्दै आज उसको छातीमा एक प्रकारको नवीन उच्छ्वास उठे जस्तो लाग्यो। कहिल्यै नगरिएको एक सुरम्य अनुभूतिले उसलाई अरू पुलकित बनायो। बजारको काम कुरो ठामठिम सिद्ध्याएर ऊ घर फिर्यो र आफ्नो दैनिकीमा रत बन्यो। सधैँभन्दा आज उसलाई हलुका महसुस भइरहेछ। सहजानुभूतिले उचालिएको उसको मनभरि त्यो रम्य तस्विर रमन गरिरहेछ। ऊ आश्चर्यचकित भावमा तर रमिरहेछ। उज्यालो दिनहरू रमाइलो बितिरहेछ। यसरी धेरै दिनको अन्तरालपछि धनेले मनमनै सम्झ्यो, अब उनलाई कहाँ भेटिएला, कहिले भेटिएला। बजार जान पाए त्यही चौतारीतिर सम्झेर धनेको अनुहार उज्यालो भयो। आज आइतबार गाउँघर इष्टमित्र कहाँ परिआएको सुख दुःखमा सदैव शरीक धनेलाई सबैले आफ्नै ठान्दछन्। उसले पनि सबैलाई निस्वार्थ सहयोगका हातहरू बढाएकै छ। भर्खर भर्खर तारुण्यको भन्ज्याङ उक्लँदो धने लामा लामा कपालमा तेल घसी चटक्क बाँधीमा निस्कियो घरदेखि। आज पारिपट्टि रिट्ठे दाईको छोरीको विवाहमा आमन्त्रित ऊ केही सुकिलो पहिरनमा हिँड्यो। बिहे घरमा धुमधामसित नौमती बाजा रन्किरहेको थियो। जन्तहरू बडो फुर्तीसाथ कमर भाँची भाँची नाचगान गर्दै विवाहको माहौल नै रोमाञ्च रौनकमय बनाइरहेका थिए। सबै आआफ्नो धन्दामा व्यस्त व्यस्त। पहरतिर एक झुण्ड युवतीहरू हाँसखेल गर्दै इत्रिँदै आफ्नो काम धन्दा गरिरहेका थिए। कामैको बहनामा अघिदेखि कसैलाई निहालिरहेको धनेको आँखा चार भए। जया मुसुक्क मुस्काई जसँग धने तर आत्मविभोर भयो। आन्तरिक तृप्तिले अभिभूत बन्यो। यसरी उनीहरूको पारस्परिक सामिप्य अझ समीप बन्दै बन्दै गयो र उनीहरू वैवाहिक बन्धनमा बाँधिए। हिउँद वर्षा झरी बादल घामपानी सँगसँगै समय बितिरह्यो। धने र जयाको जीवन अत्यन्त सुखमय र सुखिलो थियो। आफ्नो जीवन साथीको खुसीको निमित्त धनेले कुनै कसर नछोड्ने प्रणसहित कठोर परिश्रम गर्दथ्यो। जया पनि उसैको खातिर जे गर्न नि तयार। यद्यपि मानिसले आफूले सोचे जस्तो चाहे जस्तो जीवन हुन्न रहेछ। जीवनमा सम्पन्नताको सम्भावना बढी रहे तापनि सम्पन्नताले खुसियाली र सुखानुभूति गाह्रो पर्दो रहेछ। धेरै लामो समयसम्म पनि आफ्नो अभिप्सित मनोकाङ्क्षा पूर्ण नभएपछि जया बिस्तारै रुक्न बन्दै गई। यही चिन्ता नै उसको निम्ति विकराल बन्दै गयो। चिन्ताले नै उनको जीवन यात्राले अन्ततः चितामा विश्रान्ति लियो। धनेले लाख कोसिस गरेर पनि जयालाई जीवन दिलाउन सकेन। दुर्दैन्यले एकैसाथ धनेलाई झ्याप्प छोप्यो। सर्वस्व भयो, सूर्यास्त भयो, चारैतिर अन्धकार व्याप्त। दुःखको यो असीम गर्तबाट बाहिर निस्कन धनेलाई हम्मे हम्मे नै भयो। एक्लो धने एक्लै नितान्त एक्लो। हवस्, धन्यवाद
1: विश्वर छेत्रीज्यूलाई यो सुन्दर कथा प्रस्तुतिको निम्ति धन्यवाद दिँदछु। र उहाँले यो कथामा भने समाजमा परिरहेको सामाजिक चरित्र चित्रण भनौँ न, अब मान्छेको एउटा साधारण तल्लो दर्जाको मानिसको आर्थिक सामाजिक अवस्थालाई उहाँले एउटा कथा मार्फत छर्लङ्ग पारिदिनु भएकोमा उहाँलाई

0: अब म यो इन्द्रेणी कार्यक्रममा अझै एउटा रङ थप्न कविज्यू सानु भट्टराईलाई आफ्नो कविता प्रस्तुत गरिदिन हुन म निवेदन गर्दछु।
1: धन्यवाद दिलीप शर्माज्यू। यो इन्द्रेणी कार्यक्रममा म आफ्नो दोस्रो प्रस्तुति दिन लागिरहेको छु कविता। कविताको शीर्षक छ जब घाउ बल्झन्छ। जब घाउ बल्झन्छ आर्त कालिन्छ पीडा रुन्छ, जब घाउ घरिघरि बल्झन्छ उपचारको ठाउँ पाउँदैन, रोगको पत्तो नलागेपछि गुहारको निम्ति हात फैलन्छन्, सहायताको पुकार हुन्छ दयाको भिख माग्छ फेरि पनि कराउँछ उफ्रन्छ छटपटाउँछ अझै चिच्याउँछ चिच्याइ चिच्याइ कराउँछ, जब घाउ बल्झन्छ अझ चिच्याउँछ चिच्याइ चिच्याइ कराउँछ जब घाउ बल्झन्छ। वर्षौँदेखि एउटै व्यथा देखेकै छन् नि, वर्षौँदेखि एउटै व्यथा देखेकै छन् नि, र त बिचारा भन्छन् सान्त्वनाका कुरा गर्छन् मलमपट्टिको सल्लाह दिन्छन्, सान्त्वनाको कुरा गर्छन् मलमपट्टिको सल्लाह दिन्छन्, कठैले घाउ कहाँ निको हुन्छ र हेराइले डाहा कहाँ मर्छ र, कठैले घाउ कहाँ निको हुन्छ र हेराइले डाहा कहाँ मर्छ र, जब कसैको आँट पुग्दैन घाउमा औषधि गर्ने, जब कसैको आँट पुग्दैन घाउमा औषधि गर्ने, आश्वासनले दुखाइ नमेटिएपछि पाखै रन्किन्छ एउटा बुलन्द गन्किन्छ आवाजको आगो दन्किन्छ फेरि घाउ बल्झन्छ, एउटा बुलन्द आवाजको आगो दन्किन्छ फेरि घाउ बल्झन्छ, दुख्छ र त कराउँछ, दुख्छ र त कराउँछ क्रन्दन त्यसै कहाँ हुन्छ र, चोट त गाडिएकै बेसी दुख्छ, चोट त गाडिएकै बेसी दुख्छ, दुखाइले सीमा नागेपछि रिसाउँछ चिच्याउँछ दहाडिन्छ, रिसाउँछ चिच्याउँछ दहाडिन्छ बौला बन्छ जब घाउ बल्झन्छ, बौला बन्छ जब घाउ बल्झन्छ। धन्यवाद।
2: कवि सानु भट्टराईलाई धन्यवाद ज्ञापन गर्छु यो सुन्दर कविता घाउ बल्झन्छको निमित्तमा, र फेरि पनि हामी यो कविता क्रमलाई यथावत जारीमै राखिरहेका छौँ। म फेरि पनि कवि दीप थापाज्यूको न यो समय र यो माइक्रोफोन सुपुर्द गरिरहेछु। उहाँको कविता जुत्ता, आहा कति राम्रो जुत्ता, यो समय र यो माइक्रोफोन अब दीप थापा कविज्यूतिर।
3: यहाँहरू समक्ष फेरि पनि आइरहेको छु र एउटा यात्रा जुत्ताको छ यसमा, र मैले कविताको शीर्षक जुत्ता राखेको छु। आहा कति राम्रो जुत्ता, चाइनिज हुनुपर्छ यो, नत्र पनि जापानिज हुनुपर्छ यो, आफ्नै देशमा भनेर पनि विदेशीको छाया हुनुपर्छ यो, सागरको गहिराई बाटाको यात्रा, हिमालको चुचुरा पुग्ने जमरको, एक जोडे जुत्ता अनेक जोडे जुत्ता, कति शानसितको यो जुत्ता, धुलो र हिलो लाग्दा टकटकाइने धोइने र चम्काइने जुत्ता, कम्फु ममो स्प्याक्सु स्नुकर आदि अनेकौँ नामको यात्राले थकित छ बेहाल छ यो जुत्ता, सिमाना कुर्ने योद्धाहरूको निम्ति साहसी बुट भयो यो जुत्ता, सुन्दरीको सुकुमल खुट्टाहरूमा स्यान्डल भयो यो जुत्ता, अथाह पीडा सहेर मन्दिर गुम्बा चर्च मस्जिद र गुरुद्वार अनि महलहरूमा सबैको साथ भयो यो जुत्ता, फाटक र ढोकासम्म निर्मम हातहरूले फुकालिने भयो यो जुत्ता,

0: न ईश्वरको दर्शन, न स्वामीको दर्शन। कति बदनामी छ यो जुत्ता, आफ्नै परवाह नगरी जिन्दगीको यात्रा गराउने यो जुत्ता। फेरि अर्कै अर्कै यात्राको निम्ति ढोकासम्म कुर्नुपर्ने भयो यो जुत्ता। आहा, कति राम्रो जुत्ता! चाइनिज हुनुपर्छ यो, जापानिज हुनुपर्छ यो, नत्र पनि आफ्नै देशमा बनेर पनि विदेशीको छाप हुनुपर्छ यो। हस्, धन्यवाद।
1: यो सुन्दर कविता, जुत्ता आफ्नै देशमा बनेर पनि यो विदेशीको छाप हुनुपर्छ, यो हाम्रो मानसिकता कविले यो जुत्ता मार्फत स्पष्ट गराइदिनु भयो। र अब हामी कार्यक्रमको अन्त अन्ततिर फेरि पनि एउटा कविता लिएर यहाँहरू समक्ष उपस्थित भइरहेको छौँ। आदरणीय श्रोताबिन, यतिन्जेल यहाँहरूले हाम्रो कार्यक्रमलाई सुरुचिपूर्ण श्रवण गरिदिनु भयो को निम्तमा म यहाँहरूलाई धन्यवाद ज्ञापन गर्छु। र फेरि पनि यो समय म दिलीप शर्मा जीवको न यो माइक्रोफोन सहित सुपुर्द गरिरहेछु हामी को हौँ कविताको निमित्तमा।
2: धन्यवाद विश्वर छेत्रीज्यू। र कविताको क्रममा पुनः म यहाँ कविता प्रस्तुत गर्न लागिरहेछु। र हामीले सबैले सुनेको, जानेको, सानैदेखि पढेको, बुझेको साहित्य समाजको दर्पण हो भनेर भनिन्छ। र यो साहित्य समाजको दर्पण मात्र नभएर मलाई त लाग्छ साहित्य चाहिँ इतिहास पनि हो। किनभनेदेखि अब अहिले लेखेको कथा कविता अहिलेको समय काल परिस्थितिमा हुन्छ भनेदेखि आजको परिस्थिति आगामी 15, 20, 25, 50 वर्षपछि अथवा 100 वर्षपछि आजको त्यसले इतिहास बोलिरहेको हुन्छ। र हामी कस्तो परिस्थितिमा छौँ, हामी कस्तो परिस्थितिमा थियौँ, अनि अब कस्तो परिस्थितिमा हुनेछौँ भन्ने कुरा चाहिँ कसले देख्छन् त भन्दाखेरि चाहिँ समाजका अभियन्ताहरू, यी कवि, साहित्यकार, लेखकहरूले देख्ने गर्छन्। उहाँहरूको दूरदर्शी आँखाले यो अवलोकन गरेपछि त्यही नै समाजमा रिफ्लेक्ट भएर आउँछ, त्यही नै समाजमा प्रतिफलित भएर आउँछ, त्यसकै दर्पण समाजमा अनि साहित्यमा हामी पढिरहेका हुन्छौँ, बुझिरहेका हुन्छौँ। अनि अब अहिले हामी के हौ, अनि हामीको अवस्था कस्तो छ, र हाम्रो अवस्था के छ भन्ने कुरा म तपाईँहरूलाई एउटा छोटो कविता दिएर बुझाउने प्रयास गरिरहेको छु। र मेरो कविताको शीर्षक छ हामी को हौँ। हामी को हौँ, हामी को हौँ फगत एक सामग्री, हामी को हौँ फगत एक सामग्री, जो कोही बेला दिल्लीको मीना बजारमा, जो कोही बेला दिल्लीको मीना बजारमा बेचिन्छौँ भने कोही बेला कलकत्ताको चौरङ्गीमा, कोही बेला कलकत्ताको चौरङ्गीमा। धन्यवाद।
1: हामी को हौँ यो सुन्दर कविताको निमित्तमा म दिलीप शर्माज्यूलाई धन्यवाद ज्ञापन गर्छु। आदरणीय श्रोताबिन्द, यहाँहरूले यतिन्जेलसम्म हाम्रो कार्यक्रममा श्रवण गरिदिनु भयो, यहाँलाई धन्यवाद ज्ञापन गर्दछौँ। र आजको कार्यक्रम हामी यहाँनिर विश्राम लिइरहेछौँ। इन्द्रेणी कार्यक्रम यहीँनिर समाप्त भएको यहाँलाई विदित गराउँदै हामी फेरि अर्को सप्ताह यसैको दोस्रो भाग अन्तर्गत सृजना कार्यक्रम अन्तर्गत यहाँहरूसँग फेरि पनि उपस्थित हुनेछौँ। त्यतिन्जेललाई नमस्कार, आभार, धन्यवाद।

0: अब प्रस्तुत छ बिहान 10 बजेको मुख्य समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 10 बजेको मुख्य समाचार। भारत सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन आज सिङ्गापुरमा हुँदैछ। यस चौथो संस्करणमा भारतको पक्षबाट वित्तमन्त्री निर्मला सीतारमण, विदेश मन्त्री डाक्टर एस जयशङ्कर, वाणिज्य उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य उद्योग इलेक्ट्रोनिक्स र सूचना प्रविधि राज्य मन्त्री जितेन्द्र प्रसाद सहभागी हुनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पूर्व प्रधानमन्त्री राजीव गान्धीको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। श्री गान्धीले अक्टोबर 1984 डिसेम्बर 1989 प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको थियो। गृहमन्त्री शाहले आज तमिलनाडुको कोलममा दक्षिणी क्षेत्रीय परिषदको 31 बैठकको अध्यक्षता गर्नुहुनेछ। बैठकमा केन्द्रीय र दक्षिणी राज्य र केन्द्रशासित प्रदेशहरूबीच समन्वय आवश्यक पर्ने विषयमा छलफल हुने सम्भावना छ। केन्द्रीय मन्त्री शिवराज सिंह चौहान आज बिहारको पटनामा प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत चालु आर्थिक वर्षमा निर्माण गरिएका 2,35,000 घरका लाभार्थीहरूको लागि घर वार्मिङ समारोहमा सहभागी हुनुहुनेछ। गृहमन्त्री अमित शाह 3 दिने भ्रमणका लागि आज पश्चिम बङ्गाल पुग्नु हुनेछ। उहाँले उत्तर बङ्गालमा प्रशासनिक बैठक सहित विभिन्न कार्यक्रममा भाग लिनुहुनेछ। उहाँले सीमा सुरक्षासँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन समेत गर्नुहुनेछ। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सिन्धुले दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलन 2026 तयारीको समीक्षा बैठकको अध्यक्षता गर्नुभएको छ। मस्कोमा इन्डिया डे फेस्टिभल आजदेखि सुरु हुँदैछ। 4 दिनसम्म चल्ने महोत्सवमा भारत र रसियन समुदायले सांस्कृतिक परम्परा र जनस्तरको सम्बन्धलाई मनाउनेछन्। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा जापानी रक्षा मन्त्री सिजिरो कोइजुमीसँग द्विपक्षीय बैठक गर्नुहुनेछ। यस बैठकले द्विपक्षीय रक्षा सम्बन्धलाई अझ बलियो बनाउने, रणनीतिक भरोसा र सहयोग बढाउने तथा हिन्द प्रशान्त क्षेत्रमा स्थिरता तथा सुरक्षालाई प्रबन्धन गर्ने बताइएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पूरा भयो।

105 MHz मा यो हो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण। त श्रोता, बिहानको ठिक 10:02 औ 42 सेकेन्ड भयो श्रोता, र अबको यो समय हो सूचना जानकारी सन्देश सधैँ संगीतमय कार्यक्रम हेलो खरसाङको, जसमा तपाईँहरूलाई विभिन्न जानकारीहरू साथै विविध हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि अवश्य गराउने गर्दछौ। त आजको कार्यक्रम हेलो खरसाङको यस अङ्कमा उपस्थित छु उद्घोषिका म चित्र तपाईँहरूको साथमा।

नेपाली भाषा मान्यता दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना। आजको दिन हाम्रो भाषा, हाम्रो पहिचान र हाम्रो गौरवको प्रतीक हो। भारतीय संविधानमा नेपाली भाषाले मान्यता पाउनु नेपाली भाषी समुदायका लागि ऐतिहासिक उपलब्धि हो। भाषा केवल बोल्ने माध्यम मात्र होइन, यो हाम्रो संस्कृति, परम्परा, साहित्य र एकताको आधार हो। हाम्रो भाषा जोगाउनु भनेको हाम्रो अस्तित्व, हाम्रो इतिहास र हाम्रो भावी पुस्तालाई सुरक्षित राख्नु हो। भाषा मान्यता दिवसको शुभ उपलक्ष्यमा आकाशवाणी खरसाङले प्रसारण गर्नेछ एक विशेष परिचर्चा, भाषा मान्यता पछिका उपलब्धिहरू। यस परिचर्चामा अंश गर्ने छिन् आख्यानकार बिन्दिया सुब्बा एवं समालोचक डाक्टर राजकुमार छेत्रीले। कार्यक्रम प्रसारण गरिनेछ आज ठिक बिहानको 10:30 बजेदेखि। समय याद राख्नुहोला, आज 10:30 बजेदेखि।

ट्राफिक नियमहरू सड़क प्रयोगकर्ताहरूको सुरक्षा र व्यवस्था सुनिश्चित गर्न डिजाइन गरिएका दिशानिर्देश र नियमहरूको सेट हो। यी नियमहरूले सवारी साधन, पैदल यात्रीहरू र अन्य सड़क प्रयोगकर्ताहरूले कसरी अन्तर्क्रिया गर्छन् भन्ने कुरालाई नियन्त्रण गर्छन्, जसले दुर्घटनाहरू रोक्न र सहज ट्राफिक प्रभावलाई प्रवर्धन गर्ने लक्ष्य राख्दछ। ट्राफिक संकेतहरूको पालन गर्नुहोस्। रातो रङको अर्थ रोक्नुहोस्, पहिलो रङको अर्थ ढिलो गर्नुहोस् र हरियो रङको अर्थ जानुहोस्। तोकिएको गति सीमाभित्र गाडी चलाउनुहोस् र सड़क र मौसम अवस्था अनुसार गति समायोजन गर्नुहोस्। आफ्नो लेनमा रहनुहोस् र लेन परिवर्तन गर्दा मोड्ने संकेतहरू प्रयोग गर्नुहोस्। अगाडिको सवारी साधनबाट सुरक्षित दूरी कायम राख्नुहोस्। गाडी चलाउँदा वा सवारी साधनमा चढ्दा सधैँ सिट बेल्ट लगाउनुहोस्।

श्रोता, आज हो अगस्त महिनाको 20 तारिक र आज सद्भावना दिवस हरेक वर्ष अगस्त 20 तारिकमा मनाइन्छ। यो दिन पूर्व प्रधानमन्त्री राजीव गान्धीको जन्म जयन्तीको सम्झनामा मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य हाम्रो समाजमा शान्ति, एकता, प्रेम र आपसी सद्भाव बनाउनु हो। सद्भावना दिवसले हामीलाई एउटा राम्रो सन्देश दिन्छ, हामीले घृणा होइन प्रेम फैलाउनुपर्छ, विभाजन होइन एकता निर्माण गर्नुपर्छ। विद्यार्थी जीवनदेखि नै हामीले आपसी समझदारी, मित्रता र अनुशासनको अभ्यास गर्नुपर्छ। हामी सबै मानव हौ र सबैलाई समान सम्मान गर्नुपर्छ। यदि हामी एक अर्काप्रति दयालु र सहयोगी भएनौँ भने हाम्रो देश अझ बलियो र विकसित हुनेछ र सबैलाई सद्भावना, शान्ति र राष्ट्रिय एकताको भावना अपनाउन आग्रह गर्दछौँ।

अक्षय ऊर्जा दिवस भारतको नवीकरण ऊर्जा जस्तै सौर्य, पवन, जलविद्युत र बायोग्यासको प्रयोगबारे जनचेतना फलाउने मनाउने दिवस हो। यो हरेक वर्ष आज 20 अगस्तमा मनाइन्छ र यो साल 2004 सुरु गरिएको हो। यो दिन मानिसहरूलाई परम्परागत ऊर्जाको सट्टा अक्षय ऊर्जा प्रयोग गर्ने प्रेरित गर्छ। यसले वातावरण जोगाउन, प्रदूषण घटाउन र ऊर्जा भविष्य सुरक्षित बनाउन मद्दत गर्छ। साथै यस दिनलाई राजीव गान्धी अक्षय ऊर्जा दिवस भनेर पनि भनिन्छ।

0: त श्रोता साथी, यस गीतको अन्त साथैमा भने हामी कार्यक्रम हेलो खरसाङको अन्तमा आइसकेका छौँ। भोलि पनि यसै समयमा कार्यक्रम हेलो खरसाङको साथमा भेट हुने नै छ, तबसम्म आगै दिनुहोस्। साथै उद्घोषिका म चित्रलाई पनि अब भने कार्यक्रमबाट विदा दिनुहोस्। साथै हाम्रो अघिल्लो प्रस्तुतिहरूको साथमा रहनेछन् साथी इन्दिरा तपाईँहरूको साथमा। साथै समय भएको छ बिहानको ठिक 10:30, र अब प्रस्तुत गर्न लागिरहेको छौँ आज नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा एक विशेष परिचर्चा। भाषा मान्यता पछिका उपलब्धिहरू भाग लिनेछन् आख्यानकार बिन्दिया सुब्बा एवं समालोचक डाक्टर राजकुमार छेत्रीले।
1: नमस्कार आदरणीय।

0: श्रोताहरू, भाषा केवल बोल्ने माध्यम होइन, भाषा हाम्रो इतिहास हो, संस्कृति हो, सबैभन्दा ठुलो कुरा हाम्रो पहिचान हो। आमाको काखबाट निस्केको पहिलो शब्ददेखि साहित्यको सिङ्गो संसारसम्म नेपाली भाषाले लामो यात्रा तय गरेको छ। सन् 1956 आनन्द सिंह थापा, नरेन्द्र सिंह राणा, मणि र वीर बहादुर भण्डारीले देहरादूनबाट नेपाली भाषा मान्यताको निम्ति पहिलो पटक ज्ञापन पत्र बुझाएको मान्यताको निम्ति बुझाएका यो दिनलाई हामी भाषा आन्दोलनको सुरुवातको रूपमा यसलाई इतिहासले ठहर गरेको छ। सङ्घर्षको अनेकौँ चरण पार गर्दै नेपाली भाषाले मान्यता प्राप्त गर्यो। नेपाली भाषा केवल एउटा उपलब्धि थिएन, यो नेपाली भाषी समुदायको आत्मसम्मान र पहिचानसँग जोडेको ऐतिहासिक क्षण थियो। तर आज प्रश्न अझ महत्त्वपूर्ण छ श्रोता, मान्यता पाएपछि नेपाली भाषाले के उपलब्धि हासिल गर्यो, शिक्षामा कति अघि बढ्यो, साहित्यमा कस्तो परिवर्तन आयो, संचार र प्रविधिमा यसको पहुँच कति विस्तार भयो, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, मान्यताले नेपाली भाषालाई व्यवहारमा कति बलियो बनायो, यिनै प्रश्नहरूमा आज हामी छलफल गर्नेछौँ। त्यसैले आजको हाम्रो विशेष चर्चा नेपाली भाषा मान्यता पछिका उपलब्धिहरू। तमाम आदरणीय श्रोताहरू, हामी हार्दिक स्वागत जनाउँछौँ। म उमेश कार्कीडोली उपस्थित छु, मसँग हुनुहुन्छ आदरणीय विन्ध्या सुब्बा महोदय, आख्यानकार, संस्मरण र लघु कथा क्षेत्रमा आफ्नो कलम चलाइसक्नुभएकी वसुधा नारी लेखिकाहरूको संस्थाको संस्थापक हुनुहुन्छ। यहाँलाई 2003 अथाह उपन्यासको निम्ति साहित्य अकादमी पुरस्कार प्राप्त भइसकेको छ भने निर्गमन उपन्यास, हस्पिस लघुकथा सङ्ग्रह, तिम्रा अक्षरका आयाम, संस्मरण आदि लोकप्रिय छन् यहाँका कृतिहरू। यहाँले द्रौपदी उपन्यास बाहेक हिन्दी उपन्यास त्यागपत्र पनि अनुवाद गरिसक्नु भएको छ। त्यसै गरी मसँग आजको हाम्रो अर्का अतिथि हुनुहुन्छ साहित्यिक हस्ती डाक्टर राजकुमारी छेत्री। यहाँले सृजनाको सीमाङ्गलोकन, समालोचना, अवलोकन, अवबोधन, समालोचना, शिवकुमार राईको कथाहरूको सम्पादन अनि शिवकुमार राईका रचना सञ्चयन, कृति अवलोकन, समालोचना, दृष्टिपथ, समालोचना, अक्षरहरूमा संवाद, अन्तर्वार्तामाथि आधारित पुस्तक, मनोग्राफ पुरन राई, शब्दहरूको देशमा कविता सङ्ग्रह लगायत भूमिकाको आयाम, नेपालीमा साहित्यिक भूमिकाको सङ्ग्रह आदि पुस्तकहरू नेपाली साहित्यले दिइसक्नु भएको छ। यहाँ 2008 श्रेष्ठ पुरस्कार र 2015 बलिदास बस्नेत स्मृति साहित्य पुरस्कार आदिले सम्मानित भइसक्नु भएको छ। आउनुहोस् यहाँहरू दुवैलाई हामी हार्दिक स्वागत गर्छौँ।
1: नमस्कार।
2: नमस्कार।
0: सबैभन्दा पहिले हामी नेपाली भाषाले मान्यता पाएको यो क्षणमा हामी यहाँलाई अनि हाम्रा श्रोताहरूलाई पनि हार्दिक बधाई र शुभकामना दिन चाहन्छौँ। हामी आज सङ्घर्षका कुराहरू गर्दैनौँ, कसले के गरे सङ्घर्षमा भन्ने त्यो मूल्याङ्कन हामी आज यहाँ गर्दैनौँ। तर मान्यता पछि हामीले के उपलब्धिहरू गर्न सक्यौँ, के पायौँ मान्यता पछि भन्ने कुरामा हामी चर्चा गर्नेछौँ। र सबभन्दा हामी यहाँहरूलाई एउटा सुरुवात नै गर्छौँ, नेपाली भाषाले मान्यता पछि गुरुआमाले विशेष गरी तपाईँले देख्नुभएको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि के थाहा?
1: नेपाली भाषा मान्यता पाउनभन्दा अगाडिदेखि नै लेखिरहेको थिएँ मैले, र मान्यता पछि पनि धेरै कृतिहरू प्रकाशित भए, अहिले म यहाँ गर्नु सक्दिनँ। तर यो हाम्रो विशेष भारतीय नेपालीहरूको परिप्रेक्ष्यमा यो लेखन प्रकाशन बिक्री वितरण भन्ने कुरा जो थियो पहिला जो थियो त्यसमा खासै फरक परेन। पहिले पनि हामी आफ्नो कृति प्रकाशित गर्दा आफ्नो लगानीमा लगाएर आफ्नै देखरेखमा त्यसो गरेर प्रकाशित गरिन्थ्यो, साह्रै भएन पनि भन्न सक्दिनँ। एउटा दुईवटा कृतिहरू यताकै दार्जिलिङकै हाम्रो प्रकाशकले अनि दुई तिनवटा कृतिहरू नेपालमा निर्माण प्रकाशनको समयमा प्रकाशित भए। तर यता सिक्किमदेखि यता जो दार्जिलिङको प्रकाशनको कुरामा केही प्रतिशत लगानी आफ्नै पूर्ण रूपमा प्रकाशकको रूपमा चाहिँ कुनै कृतिहरू त्यसरी प्रकाशित भएनन्। यसमा अब हामीले नेपाली भाषाको मान्यता पछि जुन हाम्रो उपलब्धि र सहुलियत भन्ने कुराले खासै मेरो प्रकाशनहरूलाई मलाई सोध्नु भएकोले गर्दा चाहिँ मेरो आफ्नो विषयमा मैले बताएँ। खासै मेरो प्रकाशनहरूलाई लेखनलाई कुनै सहुलियत भयो, कुनै लाभ भयो अथवा केही फरक पर्यो भनेको जस्तो मलाई लाग्दैन। यहाँबाट हाम्रो स्थितिहरू अब विचार हुँदै जान्छ अघि, उपलब्धि हामीले के गर्यौँ अथवा उपलब्धि हुनुपर्ने के छन् त्यसको लिस्टहरू धेरै लामो छ। तर त्यो लिस्टहरूमा कुन कुन कुरो हामीले उपलब्ध गर्न सक्यौँ, के गर्न सक्यौँ, केही सरकारको पक्षबाट अनि धेरै पक्ष सायद हाम्रो आफ्नै

0: पनि यो उदासीनता हामीले आफ्नो कुनै सक्रिय भूमिका निभाएर हाम्रो सहुलियतहरू प्राप्त गर्ने हामीले चेष्टा गरेनौँ अथवा हाम्रोमा जुन भाषा मान्यता पछि हामीले गर्नुपर्ने कुरामा सचेतनता जुन हुनु पर्थ्यो त्यो भएन होला।
1: हाम्रो राजकुमार छेत्रीलाई पनि म सही कुरा त्यही कुरा भनिहाल्छु। यहाँले चाहिँ सबैभन्दा महत्त्वपूर्ण उपलब्धि के दिनुभएको छ भाषा मान्यता पछि?
2: प्रथमत म नेपाली भाषी सम्पूर्ण जनलाई यो 35 नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा हार्दिक अभिवादन जनाउन चाहन्छु। र यहाँ अहिले दिदी हजुरले पनि कुरा गर्दै हुनुहुन्थ्यो, विशेष कुरा के भने नेपाली भाषा मान्यता पाएपछि हामीले पाउनुपर्ने थोकहरू भनौँ पाउनुपर्ने सहुलियतहरू त धेरै थियो, तर कसो कसो हाम्रै निष्क्रियताले गर्दा हो अथवा हाम्रो त्यसमा त्यति ध्यान नपुगेर हो हामीले धेरै थोकहरू छुटाइरहेका छौँ, धेरै हामीले पाउनुपर्ने पनि हामीले हात लुलो गरिरहेका छौँ, सरकारले दिएको गरौँ चिजहरू पनि हाम्रो हात लुलो भएको कारणले गर्दाखेरि हामीले त्यसलाई सही मात्रामा हामीले उपभोग गर्न सकिरहेका छैनौँ, हामीले उपयोग गर्न सकिरहेका छैनौँ जस्तो लाग्छ। अब त्यसो त भाषाले मान्यता पाउन अघि भन्दा मान्यता पाएपछि धेरैवटा उपलब्धिहरू त हामीले पायौँ, जस्तो हाम्रो अब करेन्सीमा नेपाली भाषाले स्थान पायो होइन, धेरैवटा स्कुल कलेज युनिभर्सिटीहरूमा पनि नेपाली भाषाहरू विभागहरू खोलियो, धेरैवटा परीक्षाहरू पनि जुन सञ्चालनमा थोरै थोरै आइरहेको थियो पछिबाट त्यो आयो, तर जति अझै हुनुपर्ने थियो जति सक्रियता हुनुपर्ने थियो त्यो चाहिँ भएन भन्ने मलाई लाग्छ।
1: शिक्षाको क्षेत्रमा हेर्यो भने नेपाली भाषाको मान्यतापछिका उपलब्धिहरूमा है जुन शिक्षा क्षेत्रमा हुनुपर्ने उपलब्धिहरू यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
2: हेर्नु, शिक्षा त यस्तो भइरहेको छ अहिले हामी जुन आसाम पूर्वाञ्चल क्षेत्रमा है पूर्वाञ्चल क्षेत्रमा सिक्किम दार्जिलिङ हाम्रो जुन डुवर्स भूमिहरूमा नेपाली भाषा एउटा प्रमुख भाषाको रूपमा पढाइँदै आएको हो है, प्राथमिक तहदेखि लिएर उच्च माध्यमिक उच्च माध्यमिक स्नातक तहमा कलेज अनि मास्टर्स अथवा एमए स्नातक तहसम्ममा नेपाली भाषा पढाइँदै आएको हो। तर अहिले कसो कसो लाग्छ हामीले देख्छौँ धेरैवटा प्राइमेरी स्कुलहरूमा जुनियर स्कुलहरूमा है नेपाली भाषा अब नपढाइने स्थिति अथवा बन्द हुने स्थितिहरू आइरहेको छ, त्यो हाम्रै असावधानीले हाम्रै निष्क्रियताले गर्दा भएको हो जस्तो लाग्छ। अब कतिवटा नयाँ नयाँ कलेजहरूमा चाहिँ नेपाली भाषाको माग भएर खुलिएको छ, विभागहरू खुलिएको छ होइन, तर फेरि भइरहेको ठाउँमा जस्तो नेपाली पढाइने पहिला पहिला जुन गोर्खा एमी स्कुल नेपाली एमी स्कुलहरू त्यो आसाम पूर्वाञ्चल त्यो जम्मै अहिले हिन्दी माध्यम भएर कति इङ्ग्लिस माध्यमहरू भइसकेको रहेछ।
1: यसै पनि हामी दार्जिलिङमा देख्छौँ, दार्जिलिङमा धेरै स्कुलहरूलाई जुन नेपालीको माध्यम भएर पढाइन्थ्यो है, तर अहिले त्यो स्कुलहरूमा पनि अङ्ग्रेजी पढाउने एउटा यसले गर्दा भाषालाई कसरी हेर्नुहुन्छ?
0: उहाँहरूले नेपाली भाषा पढाउँदा सायद विद्यार्थीहरूमा वृद्धि भएन आउनेहरू पढ्नेहरू है, आज बेसी धेरै जस्तो घरमा अङ्ग्रेजी स्कुल पढा कारण नै उनीहरूको भविष्य एकदम उच्च बनाउने है भविष्य राम्रो बनाउने अनि भयो भनेदेखि वैश्विक अर्थमा नै उहाँहरू सबै कुरोमा उपयोगी हुने कतै जाने के गर्ने भएर सानैदेखिको अङ्ग्रेजी स्कुलमै पढाउने उहाँहरूको चाहना हुन्छ, त्यो पनि ठिकै छ है, त्यो समयसँग गर्नु पर्यो, तर घरमा त नेपाली भाषाको प्रयोग हुनु पर्यो नि त, नेपाली मातृभाषाको महत्त्व बुझाएर तिमीहरूलाई अङ्ग्रेजी स्कुल हामीले पढाउँदैछौँ तिमीहरूको भविष्यको लागि हो, तर मातृभाषा चाहिँ आफ्नो भाषाको यो महत्त्व चाहिँ यो हो भनेर घरमा आमा बाबुले चाहिँ बुझाउनु सकेर घरमा चाहिँ एकदमै नेपालीको भाषाको प्रयोग चाहिँ हुनुपर्छ। तर अहिले धेरै घरमा मैले के देखिरहेको छु भने मेरै छेउछाउमा पनि धेरैमा छ उनीहरूलाई राम्रोसँग प्र्याक्टिस होस् भनेर घरमा पनि उनीहरूले अङ्ग्रेजी नै बोलाउँछन्। 4-5 वर्षसम्म नानीहरूले स्कुल गएर उनीहरूले साथीहरू भेटेर चाहिँ नेपाली सिक्यो नेपाली बोल्यो भने अर्कै कुरा हो, तर 4-5 वर्ष पुगिन्छसम्म नानीहरूले नेपाली भाषा जान्दैनन्। घरमा आमाले अङ्ग्रेजी बोलिदिन्छन् बाबाले पनि अङ्ग्रेजी बोलिदिन्छन् र यो आफ्नो भाषाप्रतिको यो जुन महत्त्वहीनता यसलाई एउटा मूल्यहीन सम्झिनु हगि यसलाई यो उदासीनता र मातृभाषाको आफ्नो मातृभूमिको यो महत्त्व नजान्नु हगि अर्थ नजान्नु यो चाहिँ एकदमै दुर्भाग्यजनक हो सबभन्दा पहिला त हाम्रो नेपाली भाषाले मान्यता पाएपछि जुन हामीले उपलब्धिहरू गर्न सकेनौँ जति हुनुपर्थ्यो त्यति भएन हामीले त्यसलाई प्रयोग गरेनौँ उपयोग गरेनौँ हाम्रो शैलीलाई प्रति हामी जागरुक भएनौँ सचेत भएनौँ हामी अघि त्यसको लागि चाहिँ अरूलाई भन्दा पनि हाम्रो जुन यो मानसिकता सानो कुरो अहिले स्कुलको कुरा तपाईँहरूले गर्नुहुँदैछ अघि र स्कुलमा पनि फेरि हाम्रो जुन भाषाहरू छ मलाई सबैभन्दा स्कुलमा कस्तो लाग्छ भने हुनु त ठिकै छ अङ्ग्रेजी स्कुलहरूले अङ्ग्रेजी नै वृद्धि गराउनुपर्छ पूर्ण रूपमा अङ्ग्रेजी भाषा नै बोल्ने स्कुलमा माहौल गर्छ तर हाम्रो नेपाली नानीहरूले अथवा अरू भाषी अङ्ग्रेजी भन्दा अरू भाषीहरूले नानीहरूले चाहिँ आफ्नो भाषा बोलेको देख्दा पनिसमेन्ट पाउनु यो कत्रो ठुलो दुर्भाग्यजनक कुरा हो ती गुरुहरू जसले त्यो नानीहरू जुन जुन आफ्नो घरबाट आए जस्तो जातिबाट आए जस्तो भाषा भाषीबाट आए त्यो बोल्दाखेरि चाहिँ त्यसरी पनिस गर्नु अघि अथवा बोल्नु नदिनु त्यो कत्रो कस्तो ठुलो कुरो अनि ती मातापिता जसले घरमा व्यवहारमा पनि अङ्ग्रेजी चलाउँछन् नानीहरूलाई स्कुलमा राम्रो प्र्याक्टिस होस् अघि उनीहरूले राम्रो अङ्ग्रेजीमा राम्रो गर्नु सकुन् भनेर अनि ती गुरुहरू जसले आफ्नो मातृभाषामा नानीहरूले बोलेको भेट्यो भने चाहिँ मनाही गर्नु मैले अलिकति कडा शब्द प्रयोग गरेँ अघि पनिस भन्ने शब्द अथवा सजाय भन्ने कुरा त आएन अघि तर मनै बोल्न नदिनु ती गुरुहरू अनि ती माता पिताहरू
1: यसो त हामी भाषाकै कुरा गर्दा कुरा हामी देख्छौँ घरमा पनि है जब एउटा नानी जब बोल्नु थाल्छ उसलाई आमा र बाबा भन्ने शब्द प्रयोग नगर्दा हामी मम्मी र ड्याडी
0: भन्छौँ
1: यसले पनि हाम्रो भाषाको मान्यता पछिको त्यो मूल्याङ्कन
2: आमा बाबा भन्दाखेरि जुन मिठास आउँछ है मम्मी ड्याडी
0: अहिले त मम्मी ड्याडी पनि ठिकै थियो अहिले त मम्मा र ड्याड मम्मा
1: यो भाषामा यसरी विकृति नेपाली भाषा आफ्नो उपलब्धि नै हामी त्यतातिर लागिरहेको छौँ यसको नकारात्मकतिर है विशेष हामी मलाई यहाँलाई यहाँ शिक्षक हुनुहुन्छ डाक्टर साहेबमा चाहिँ यहाँलाई एउटा कुरा सोध्नु मन लाग्यो जस्तो हामी देख्छौँ शिक्षाकै क्षेत्रमा पनि अङ्ग्रेजीमा जुन पुस्तकहरू हुन्छ नि जस्तो नानीहरूको हेर्नुहोस् एबिसिडीमा ए फर एप्पल एप्पलमा एकदम कलरिङ भएको भाषाको त्यो सहजै रूपमा नानीहरूले त्यो लिनु सक्ने
2: ग्रहण गर्न सक्ने
1: तर नेपालीमा हामीले त्यो खालके पुस्तक किन सृजना गर्न सकिरहेको छैन पाठ्य पुस्तक त्यो पनि गम्भीर एउटा विषय छ
2: एकदमै एकदमै सही र जायज प्रश्न उठाउनु भयो साँच्चै नै म पनि अब धेरै वर्ष नै भयो है दुई दशक अढाइ दशक जस्तो यो शिक्षण पेसामै छु अनि गत वर्षदेखि यो पाठ्यक्रम बनाउने सिलसिलामा पनि म जोडिने मौका पाएँ अनि त्यसो हुँदाखेरि धेरैजना शिक्षक साथीहरू जो अङ्ग्रेजी माध्यममा पढाइरहेका छन् है विभिन्न स्कुलमा विभिन्न तहमा ती शिक्षक साथीहरूसँग पटक पटक मैले बस्ने मौका पाएँ र उहाँहरूको समस्या पनि त्यही रहेछ कि अरू नेपाली छोडेर अरू भाषामा अङ्ग्रेजीमा भयो बङ्गलामै पनि भयो हिन्दीमा भयो अरू अरू साउथ इन्डियन भाषाहरूमा पनि जुन तिनीहरूको पाठ्य पुस्तकमा चाहिँ धेरै सजिलो विद्यार्थीलाई त्यस्तो भइरहेको छ तर नेपालीमा त्यस्तो भइरहेको छैन किन कसरी भन्ने कुराहरू प्रश्नहरू उठ्यो अनि मैले पनि उहाँहरूलाई त्यही नै सोधेँ म त अब भर्खर जोडिँदैछु तपाईँहरूलाई धेरैदेखि अगाडिदेखि हुनुहुन्छ होला यो कामहरूमा अनि त्यसो हुँदाखेरि विद्यार्थीहरू एकदमै सजिलो प्रकारले है छिटोभन्दा छिटो उनीहरूलाई ज्ञान आर्जन गर्ने नक्सा हेरेर पनि त्यो कुराहरू बुझ्न सक्ने स्थिति चाहिँ बनाउनुपर्छ र त्यतापट्टि हामी प्रयास गरौँ भनेर गऱ्यौँ अनि यो एनसिएफ भन्दो रहेछ अहिले नेसनल क्यारिकुलम फ्रेमवर्क त्यसको आधारमा चाहिँ विद्यार्थीहरूलाई एकदमै बेसी बोझ नगरेर थोरै सामग्री दिएर धेरै सन्दर्भहरू दिएर बुझाउने त्यस्तो प्रयासहरू भइरहेको रहेछ त्यसमा थोरै थोरै काम भइरहेको छ र 2028 सालदेखि सायद त्यो पाठ्यक्रम पनि लागू हुन्छ र त्यसले केही सहयोग गर्छ कि विद्यार्थीलाई भन्ने आशा चाहिँ छ अनि अर्को कुरो चाहिँ नयाँ शिक्षा नीति जुन छ नि एनइपी नेसनल एजुकेसन पोलिसी त्यसले पनि मातृभाषामा शिक्षा दिनुपर्छ विद्यार्थीहरूलाई जुन अरू भाषामा शिक्षा दिँदाखेरि विद्यार्थीलाई बुझ्न अलिक गाह्रो पर्छ भन्नेलाई आफ्नै मातृभाषामा दिँदा त विद्यार्थीले बुझ्छन् भन्ने यो कलेज लेभलमा अब स्कुल लेभलमा अब चालु भइरहेको छ त्यसले पनि अबको विद्यार्थीहरूलाई चाहिँ र शिक्षण पद्धतिहरूलाई चाहिँ अलिक सहज बनाउँछ कि अझ भाषातिर हाम्रो विद्यार्थीहरू लगनशील भएर केही गर्छ आशावादी छौँ
1: नेपाली भाषाको मान्यता पाएपछि हाम्रा विद्यार्थीहरूको निम्ति यहाँले कस्तो अवसरहरू सिर्जना भएको देख्नुहुन्छ
2: अवसर त धेरै छ होइन विभिन्न कम्पिटेटिभ एक्जामहरूमा है परीक्षाहरूमा पनि नेपाली भाषालाई हालिएको त छ. तर दुःखको कुरो त्यसमा हाम्रो परीक्षार्थीहरू नेपाली भाषी परीक्षार्थीहरूतिर पुग्दैनन्. हामीले आइएएसमा पनि देख्छौँ, त्यहाँ पनि सिलेबस बनिएकै छ, पाठ्यक्रम छ, डब्लुबिसिएसमा पनि छ. तर जहिले पनि हामी सुन्छौँ विद्यार्थीहरूको सङ्ख्या एकदमै थोरै एकदमै थोरै. अनि अरू अरू परीक्षाहरू पनि एनटिएफ भन्छ, अरू थुप्रै मलाई यहाँ सबै कुरा आएन. र त्यस्तो परीक्षाहरूमा पनि नेपाली भाषाको लागि चाहिँ सहुलियत छ. तर अघि नै हामी कुरा गर्दैथ्यौँ विद्यार्थीहरूको अलिकति उदासीनताको कारणले हो कि अथवा अङ्ग्रेजी माध्यमबाट पढेर लेख्दाखेरि चाहिँ उनीहरूलाई छिटो नोकरी पाइन्छ भनेर हो कि त्यतापट्टि बढी ध्यान दिएर हो कि नेपालीमा थोरै चासो राखेर हो कि त्यतातिर हाम्रो परीक्षा साथीहरूको ध्यान पुगेको देख्दैनौँ. अनि जहिले पनि जुनै परीक्षामा पनि नेपाली भाषी अथवा नेपाली परीक्षार्थीहरूको चाहिँ सङ्ख्या त एकदमै थोरै देख्छौँ. र त्यतापट्टि पनि सबैले सबै लेभलबाट है स्कुल कलेज युनिभर्सिटी
1: प्रशासनिक एक्जाम्सहरू
2: हजुर परीक्षा त्यतापट्टि पनि हामीले सबैले जोड दिनुपर्छ जस्तो लाग्छ मलाई
1: चाहिँ.
0: यो त एउटा ठुलो अभियान नै हो, सानोतिनो चेष्टाले सानोतिनो जागरुकताले अब यो समस्यै भनौँ अघि हाम्रो जातिको भाषाको यो हल होला जस्तो मलाई लाग्दैन. एक एकजनाले नै आफ्नो मातृभाषाको है आफ्नोपनको यो बुझेर यसैलाई बलियो बनाउनुको निम्ति अथवा आफ्नो भाषाको एउटा स्वाभिमान जो छ त्यसलाई बुझेर गऱ्यो भने चाहिँ एकदमै राम्रो हुन्छ. अरू कुरो के छ, यत्रो सहुलियत दिएको छ, यदि हामीले आफ्नो कुरोलाई आफैले भाउ बुझेनौँ भने, आफ्नो मूल्य बुझेनौँ भने, अब त्यसको महत्त्व बुझेनौँ भने अरूलाई के छ र है. बिस्तारै बिस्तारै बिस्तारै के हुँदै गयो भनेदेखि अब यो एउटा सहुलियत के छ भनेदेखि कसैको कुनै भाषाले आठौँ अनुसूचीमा यो मान्यता प्राप्त गर्यो भने चाहिँ सरकारले राज्य सरकारले केन्द्र सरकारले त्यस भाषाको पोषण गर्नुपर्छ, त्यस भाषालाई विकास गर्नुको निम्ति त्यस भाषालाई अघि बढाउनुको निम्ति उनीहरूले पनि गर्नुपर्छ. र त्यो गर्नुपर्छ भनेर माग गर्ने अथवा त्यसलाई उपयोग गर्ने अथवा त्यो सोध्ने खोज्ने काम चाहिँ हाम्रै हो. अघि
1: डाक्टर राजकुमार छेत्रीजीले भन्नुहुँदै थियो
0: हजुर
1: आइएएस डब्लुबिसिएसहरूको लागि पनि नेपालीमा दिने एउटा सुयोग प्राप्त छ भाषा मान्यता पछि त्यो अवसर हामीले पाइरहेको छौँ
0: युपिएससीमा पनि
1: हजुर. तर ती विद्यार्थीहरूको निम्ति ती परीक्षामा प्रतियोगिता परीक्षामा बस्नको निम्ति त्यस्ता खालके हाम्रो भाषामा संसाधनहरू पनि निर्माण भएको छ कि जति हामी अरू भाषामा पाउँछौँ अध्ययन गर्ने संसाधन पनि हुनु पऱ्यो. हामीले कि त्यो आधार निर्माण गरेको छौँ हाम्रो बुद्धिजीवीहरूले, यो पनि एउटा ठुलो प्रश्न हामी माथि छ. यहाँले कसरी हेर्नुहुन्छ यो विषयमा?
2: तपाईँले एकदमै यो अब त्यो लेभल जुन अब आइएएसको कुरा भयो डब्लुबिसिएसको कुरा भयो है अरू अरू जति पनि परीक्षाहरू छ है प्रशासनिक परीक्षाहरू छ त्यसको निम्ति पाठ्यक्रम सँगसँगै पाठ्य सामग्रीहरू पनि निर्धारण त गरिएकै छ तर पर्याप्त छैन भन्ने चाहिँ हामीलाई लाग्छ. यसो हेर्छौँ हामी कतिवटा समयमा चाहिँ सिलेबस बनाइएको ज जसले उहाँहरूले समयमा बनाउनु भयो त्यो सिलेबसहरू हेर्दा त्यो पाठ्यक्रम हेर्दा त हामीलाई के लाग्छ भने एकदमै उच्च तहको छ. त्यो स्नातक तह मात्रै पास गर्ने विद्यार्थीले त्यसै आँट गर्न सक्दैनन्. अनि हामीले पटक पटक पनि भन्यौँ सुधार पनि यसलाई गर्नुपर्छ पनि भन्यौँ तर अब त्यो कति सुधार भएको छैन जति हुनुपर्छ.
1: मतलब शिक्षाको क्षेत्रमा यसो हेर्दाखेरि दोष सरकारी निकायको होइन
2: हाम्रै
0: कति माग्ने हो, कति उनीहरूले आफै बुझ्छ, कति आवश्यकता बोध गर्दैछन्, कतिको आफै महत्त्व गर्दैछन् त्यो उनीहरूले हेरिरहेको छन्.
1: नेपाली बाहुल क्षेत्रमा रहेको सरकारी कार्यालय प्रशासनिक क्षेत्रमा यो भाषाको प्रयोग जुन चाहिँ मान्यता पाइसकेपछि हामीले त्यो प्रयोग गर्न सक्छौँ, हामीले यसलाई उपलब्धि पछाडि हामीले यसलाई कतिको प्रयोग गरिरहेछौँ कुरा हामीले कसरी हेर्नुहुन्छ यसलाई?
0: एकचोटि चाहिँ सरकारी कार्यालयहरूमा पनि यो प्रयोग गर्ने चेष्टा त भयो तर बिस्तारै बिस्तारै बिस्तारै यो हराउँदै गयो. हामीले तल शून्यबाटै उठेरै हामीले यो प्रयोगको अभियान र आन्दोलन गर्नुपर्ने. अब चाहिँ यो बात कुरामा मात्रै होइन, डिस्कसनमा मात्रै होइन, यो प्यानल डिस्कसनहरूमा मात्रै होइन, हामीले यसरी यहाँ रेडियोमा मात्रै होइन, अब चाहिँ व्यवहारिक रूपमा नै शिक्षितहरूले आफ्नो मातृभाषा प्रेमीहरूले आफ्नो भाषा जाति प्रेमीहरूले चाहिँ अब यो अभियान चाहिँ प्रयोग समिति प्रयोग अभियान समितिहरू चाहिँ गठन गर्नुपर्ने छ.
2: प्रत्येक तहबाट चाहे त्यो प्रशासनिक तहबाट होस् चाहे शैक्षिक तहबाट होस् अथवा पारिवारिक तहबाट होस् विद्यार्थीहरूलाई नेपाली भाषाप्रतिको मोह जगाउनुको लागि चाहिँ परिवारबाट नै त्यो काम हुनुपर्छ भन्ने लाग्छ। अनि हामीलाई अब त्यो सहुलियत दिइरहेकै छ, सरकारले दिइरहेकै छ, होइन? आवेदन पत्रहरू नेपालीमा लेख्दाखेरि नबुझ्ने अधिकारीहरू पनि हुँदैनन्, प्राय प्राय सबै ठाउँमा नेपाली भाषी अधिकारीहरू छन्, बुझ्छन् अरू भाषी भए पनि। र त्यसो हुँदाखेरि हामीले तीर्थापट्टि पनि प्रयोग गर्दै जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
1: गुरुआमाले थुप्रै किताब निकालिसक्नुभयो, पुस्तकहरू धेरै प्रकाशन गरिसक्नुभयो, भाषा मान्यता पाएपछि पुस्तक प्रकाशनको क्षेत्रमा

0: के कति उपलब्धि हासिल गर्न सकेका छौँ। तपाईँले अहिले रिसर्च पनि गर्नुहुन्छ, धेरै कुरामा काम गर्नुहुन्छ,
1: प्रकाशनको क्षेत्रमा त्यहाँ डाक्टर राजकुमार छेत्री पनि हुनुहुन्छ, धेरै किताब निकाल्नु, कसले छापिदिए, कहाँ आफ्नो लगानी भएन, कसले बिक्री वितरण गरिदिए, कसले प्रचार प्रसार गरिदिए, त्यो एकदमै चिन्ताजनक रूपमा छ। जहाँसम्म लाग्छ आफैले छापिरहेको, आफैले गरिरहेको जस्तो मलाई लाग्छ, पुस्तकहरू आउँछ नेता, तर हाम्रो दार्जिलिङमा प्रकाशन संस्था छैन।
0: तपाईँको नियन्त्रणमा धेरै विद्यार्थीहरूले अनुसन्धानहरू पनि गरेछन्, मान्यता पाएपछि यी अनुसन्धानहरूमा पिएचडी गर्दा, डक्टरेट विद्यावृद्धि गर्दाखेरि उहाँहरूले जुन अनुसन्धान गर्छन्, मान्यता पाएपछि के कति सहयोग पुगिरहेको छ नेपाली भाषा, उपलब्धि के भइरहेको छ हामीलाई?
2: अध्ययन अनुसन्धानको क्रममा भए पनि हामी हेर्छौँ जति हुनुपर्ने थियो, विभिन्न क्षेत्रमा शोध अनुसन्धानहरू हुनुपर्ने थियो हामीलाई लाग्छ, तर अब नभएको चाहिँ होइन। फेरि त्यसो भन्दाखेरि अब गर्नेहरूलाई उयो हुन्छ, तर अघि अघिको तुलनामा त धेरै अनुसन्धानको क्षेत्र फराकिलो भएकै छ है, त्यसमा विद्यार्थीहरू पनि अलिकति लागि परेकै छन्, तर पनि जति चाहिँ हुनुपर्ने थियो आशा अनुरूप चाहिँ भएको छैन। अघिदेखि नै हामीले
0: चर्चा
2: अलिकति बेसी आग्रही पनि हुनु पर्यो शोधार्थीहरू है, विद्यार्थीहरू अनि विभागहरू पनि आग्रही हुनु पर्यो, अनि त्यसो हुँदाखेरि सरकारलाई पनि हामीले झकझकाइरहनु पर्यो कि हामीले यति चाहियो, यस्तो यस्तो चाहियो है, संसाधन चाहियो भनेर त्यो घजाइरहनु पर्ने चाहिँ आवश्यक चाहिँ म देख्छु।
0: यो भाषा मान्यता पछाडि हाम्रा साहित्यकार र स्रष्टाहरूले कस्ता खालका अवसरहरू पाइरहेको यहाँ कसरी हेर्नुहुन्छ? यसलाई
1: केही केही अवसरहरू त छ, अघि जुन कुरो भयो त्यो हामी भएन भन्नु मिलेन। यो साहित्य अकाडेमी पुरस्कार त 1975-76 हाम्रो भाषा मान्यता भन्दा अगाडि नै भएको, 78-76 इन्द्रबहादुर राज सरले प्रथम पाउनु भएको, साहित्य अकादमीले 1975 चाहिँ नेपाली भाषालाई मान्यता दिनुभएको, एउटा विकसित भाषा भनेर अथवा सान्त्वना स्वरूप पनि के जस्तो पनि रहेछ त्यति बेला। वास्तवमा साहित्य अकादमी पनि 8 अनुसूचितमा मान्यता प्राप्त भारतीय भाषाहरूले मात्रै पाउनुपर्ने कुरा हो। त्यसपछि हाम्रो भाषा मान्यता पाएपछि त भइरहेको छ, त्यसपछि यो जो अनुवाद पुरस्कार, युवा पुरस्कार, बाल साहित्यहरू चाहिँ यो 8 अनुसूचीमा मान्यता प्राप्त भाषाहरूले नै पाउने रहेछ, अघि त्योहरू खुलियो, अहिले युवा पुरस्कारहरू वर्षै पछि, बाल साहित्यहरू वर्षै पछि त्यो भइरहेको छ। सर्वभाषा कवि सम्मेलन यो जो प्रसार भारतीले आयोजन गर्ने, पठाउने कविहरूलाई छानेर पठाउने त्यो थियो, यो पनि मान्यता प्राप्त भाषाहरूले नै पाउने सहुलियत हो। त्यो पनि सर्वभाषा कवि सम्मेलनमा पनि हाम्रो भारतीय नेपाली कविहरूले अवसर पाइरहेका छन्, र यही रेडियो खरसाङबाट मलाई पनि यसरी पठाइएको थियो, र राजकोटमा पुगेको थिएँ गुजरातको, त्यो साह्रै राम्रो एउटा सहुलियत हो। अनि अरू पनि छन्, जस्तो मैसूर भाषा संस्थानहरूबाट कतिजनाको पुस्तकहरू छापिएको, कतिजनाको पुस्तकहरू लिएर अनि अनुवादहरूको कुराहरू मैसूर भाषा संस्थाबाट पनि भइरहेको हो, र अरू पनि धेरै कुरा छन् जो चाहिँ हामीले खोजी गऱ्यौँ अथवा भयो भनेदेखि चाहिँ हामीले पाउनु पर्छ, है, पाउनु पर्ने कुरा छ।
0: हजुर, कविहरूलाई पनि
1: हजुर त्यो भ्रमणमा पठाउने, साहित्यिक भ्रमणमा पठाउनेहरू पनि, साहित्यिक भ्रमणमा पनि धेरै टोली टोली गए, होइन, दुईजना साथीहरू गरेर साहित्य एकाडेमीबाट गए। अनि यो मान्यता प्राप्त भाषा भनेरै राष्ट्रिय स्तरकै हो, यो वर्षै पछि छैन, तर एकै वर्ष भए पनि यो टेगोर पुरस्कार पनि हाम्रो नेपाली भाषालाई नाटककार इन्द्रमणि दर्नालले यसरी पाउनु भएको हो। त्यो पनि जस्तो सबभन्दा ठुलो उपलब्धि युवा पुरस्कारहरू हो, अनुवाद पुरस्कार, बाल साहित्य पुरस्कारहरू हो। बाल साहित्यमा चाहिँ अघि तपाईँहरूले उहाँ डाक्टर राजकुमार अनि म यहाँले पनि विचार विमर्श गर्नुहुँदै थियो अघि, हाम्रो मानक जुन बाल साहित्य पुरा नक्साहरू भएको अङ्ग्रेजी जस्तोहरू त्यो पुस्तकहरू अब निस्किनु बाँकी छ, जसले चाहिँ नानीहरूलाई आकर्षित गरौँ, नानीहरूलाई यो सिक्नुमा पनि सहज होस्।
0: अब हामी हेर्नुहोस् अहिले डिजिटल युग होस्,
1: हजुर,
0: सबै डिजिटलाइज भइसकेको
2: छ,
0: र नेपाली भाषाको उपस्थिति यहाँहरूले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: नेपाली भाषा लेखन र नेपाली पुस्तकहरूले भनौँ न सङ्घर्ष गरिरहेको छ यो डिजिटलाइज उसमा, र नानीहरूलाई अब अहिले पढ्नुमा सजिलो, उनीहरूलाई छिटो प्राप्ति पनि, सबै कुरो तुरन्त प्राप्ति पनि हुँदाखेरि, अब अहिले विद्यार्थी कालमा चाहिँ उहाँहरूको प्राथमिकता वास्तवमा त त्यही नै हुन्छ कि, उहाँहरूले आफ्नो जरुरत आवश्यकता पुरा गर्नुको निम्ति त्यो गर्नुपर्छ उहाँहरूले, र अलिकति नेपाली भाषाको पुस्तकहरूले होइन सबै कुराले चाहिँ अलिकति जोखिम पनि उठाइरहेको छ, तर पनि गर्नेले गरिरहेको छ नि। अब अहिले तपाईँले नेपाली पुस्तकहरूको विमोचनको खबरहरू हेर्नुहोस् त, कति एक ठाउँमा कति हप्तै पछि

0: यस्तो धेरै भइरहेको छ, गर्नेले गरिरहेकै छ कि. अनि यो नानीहरूलाई जो विद्यार्थीहरूलाई डिजिटलाइजेसनको जुन उपयोग भयो गर्छ उहाँहरूले आवश्यकता अनुसार पनि गरिरहेका छन्। अनि यतापट्टि अब त्यो सजिलो भयो नि त उहाँहरूलाई पुस्तक पढ्नुभन्दा अघि त्यो ई बुकमै पाइहाल्नुहुन्छ, डिजिटलाइजमा पाइहाल्नुहुन्छ त्यो पनि भयो. तर पनि अब म यसमा चाहिँ म तपाईँलाई कुनै निराश उत्तर म दिन्न अघि, यो पुस्तक प्रकाशित हुने काम पढ्नेहरूले पढिरहेको छन्, लेख्नेहरूले लेखिरहेको छन्, यसमा खासै धेरै हानि भइरहेको छ, क्षति पुगिरहेको छ चाहिँ म भन्दिनँ.
1: यहाँले यो डिजिटलाइज कसरी हेर्नुभएको छ?
2: अहिले समयको आवश्यकता अनुसार हामीले कुनै समयमा धेरै सूचना पाउने त एउटा माध्यम हो, होइन? हामी उठेदेखि सुत्ने बेलासम्म हामी प्रविधिभित्रै छौँ, चाहे हामी टिभी हेरौँ, चाहे मोबाइल हेरौँ, चाहे पुस्तक पढौँ, हामी यसरी पढिरहेकै छौँ. मोबाइलमा पनि हामी पुस्तकहरू पढिरहेको हुन्छौँ, जानकारी सूचना लिइरहेका हुन्छौँ. तर सन्दर्भ अघि उठिरहेको छ, विद्यार्थीहरूले चाहिँ यसमै चाहिँ पूर्ण रूपमा निर्भर हुनु चाहिँ भएन, तर समयको आवश्यकता अनुसार यसलाई पनि हामीले निराश नभइकन त्यसलाई प्रविधिले दिएको त्यो ज्ञान हो, शक्ति हो एउटा, त्यसलाई शक्तिको रूपमा हामीले ज्ञानको रूपमा चाहिँ प्रयोग गर्नु चाहिँ नराम्रो चाहिँ हो चाहिँ म भन्छु.
1: हामी धेरै समय बितिसकेको, हामीले चर्चा यो विषयमा एउटा गहन विषय यसलाई चर्चा गर्नु धेरै गाह्रो काम पनि छ अनि धेरै समय लाग्नेछ. तर जाँदा जाँदै एउटा कुरा यहाँहरूलाई सुन्न मलाई छ, नेपाली भाषाको संरक्षण र सम्वर्धनमा हाम्रो युवा पुस्ताको, वर्तमान युवा पुस्ताको भूमिकाको विषय हामी केही चर्चा गर्छौँ. आजको युवा पुस्ता भाषाको संरक्षण र सम्वर्धनमा कति सचेतक मान्नुहुन्छ?
0: युवा पुस्ताको जमात नै लिएर काम गरिरहनु भएको छ डाक्टर राजकुमार छेत्री. दिनदिनै उहाँहरूसँग गुटबस हुन्छ, सबै हुन्छ, पढाउनु गर्नु बुझ्नु उनीहरूलाई. म डाक्टर राजकुमार छेत्रीले राम्ररी बुझाउन सक्नुहुन्छ यो.
2: अब युवा पुस्ता त यसमा एकदमै सक्रिय रूपमा लाग्नै पर्छ, किनकि मैले यस्तो 50% जस्तो अनुभव गर्दैछु. जस्तो जति अब त्यो प्रविधिहरूबाट नानीहरू शिक्षित भएर दीक्षित भएर चाहिँ नेपाली भाषाको विकासको लागि गर्नुपर्ने हुन्छ, अनि त्यतिकै मात्रामा तपाईँहरूले पुस्तकहरू पनि पढ्नुपर्छ, सबै कुरो गर्नुपर्छ भनेर हामी भन्ने गर्छौँ. र त्यसो हुँदाखेरि उनीहरूमा फेरि नेपाली भाषा पढेर नोकरी पाइँदैन भने जस्तो एक प्रकारको कता कताबाट, पारिवारिकबाट हो कि अथवा प्रशासनिक कताबाट हो, उनीहरूलाई त्यो नकारात्मक एउटा सोच पनि आइरहेको छ. त्यसो होइन, नेपाली भाषा पढेर पनि धेरै काम गर्न सकिन्छ, धेरै उन्नति गर्न सकिन्छ, धेरै सम्भावनाहरू छ. शोध अनुसन्धानदेखि लिएर विज्ञान प्रविधिहरूदेखि लिएर धेरै काम गर्न सकिन्छ भनेर चाहिँ हामी विद्यार्थीहरूलाई त्यो सधैँ बताइरहेको छ, किनकि निराश हुनु हुँदैन, किनकि हाम्रो आशाको किरणहरू पनि प्रशस्त छ. हामीले गर्नु नसकेको मात्र हौ, गर्नुपर्ने ठाउँहरू धेरै छ भनेर चाहिँ हामी बताउने गर्छौँ.
1: मतलब आजको युवाहरूलाई एउटा जागरुक गर्ने आवश्यकता पनि हामीले आजको यो वार्ताले हामीलाई महसुस गराइरहेको छ.
0: शिक्षकहरूको काँधमाथि चाहिँ यसको ठुलो दायित्व रहेको छ कि, कारण दिनदिनै भेट्नुहुन्छ उहाँहरूलाई उहाँहरूले.
1: र हामी धेरै चर्चा गऱ्यौँ आजको यो जुन चाहिँ हामीले एउटा परिचर्चा यहाँ राख्यौँ. एउटा कुरा चाहिँ स्पष्ट के हुन्छ भने, भाषाले मान्यता पाउनु उपलब्धिको अन्त होइन,
0: अन्त होइन, हजुर
1: होइन, अनि विकासको सुरुवात हो. यो हामीले यसलाई यसरी हेर्नुपर्छ. र मान्यताले अधिकारको ढोका खोल्छ,
0: हजुर,
1: तर त्यसलाई अवसरमा बदल्ने जिम्मेवारी हाम्रो पनि हो.
0: राम्रो, ठिक कुरा.
1: आउनुहोस् आदरणीय श्रोता, हामी नेपाली भाषालाई केवल बोल्ने मात्र भाषा होइन, पढ्ने, लेख्ने, सृजना गर्ने र प्रविधिसँग जोड्ने भाषा बनाऊ. नेपाली भाषा हाम्रो पहिचान हो, हाम्रो गौरव हो र हाम्रो पुस्तादेखि पुस्तासम्म जोडिने सेतु पनि हो. र आजको परिचर्चामा सहभागी हुनुभएका हाम्रा अति आदरणीय अतिथि आख्यानकार विन्ध्या सुब्बा महोदय अनि समालोचक एवं प्राध्यापक डाक्टर राजकुमार छेत्रीलाई हार्दिक धन्यवाद.
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद. रेडियो खरसाङलाई पनि धन्यवाद, हामीलाई यसरी निम्त्याउनु भयो. र जाँदा जाँदै सम्पूर्ण श्रोतागणमा पनि नेपाली भाषा मान्यता दिवसको धेरै धेरै शुभकामना.
1: धन्यवाद. र आदरणीय श्रोता, अब यो आजको विशेष प्रसारण यही समापन गर्न चाहन्छु र मिस्कार्क डोलीलाई पनि आजको निम्ति बिदा दिनुहोस्. नमस्ते.
3: आचार्यकी साथ मैं कनकलता. वित्त मंत्री निर्मला सीतारामन ने आज सिंगापुर में वहां के प्रधानमंत्री लॉरेंस वोंग से मुलाकात की. बैठक में विदेश मंत्री डॉ एस जयशंकर, वाणिज्य एवं उद्योग मंत्री पीयूष गोयल और इलेक्ट्रॉनिक्स तथा सूचना प्रौद्योगिकी राज्य मंत्री जितिन

श्रोताले भर्खरै सुन्नुभयो पूर्ण भित्रीकोटीको स्वर। अलिकति माया, अलिकति सम्झना अनि धेरै भावहरू मनका कुराहरूमा शब्दहरूमा भन्न गाह्रो हुन्छ अनि त्यो सहारा बन्छ गीत नै। आउनुहोस् अब अघिल्लो प्रस्तुति सुनौ नम्रता बलको स्वरमा।

0: পশ্চিমবঙ্গ রাজ্য এইডস প্রতিরোধ ও নিয়ন্ত্রণ সংস্থা কর্তৃক জনস্বার্থে প্রচারিত।
1: श्रोताहरू, अब अघिल्लो गीत सुनाउँदैछौ कुमार सुब्बाको स्वरमा। उमेरले होइन मनले जवान हुने हो। श्रोताहरू, आजको यस कार्यक्रममा पक्कै नै तपाईँहरूले आनन्द लिनु भइरहेछ भने हामी महसुस गरिरहेका छौँ।

श्रोताहरू, जिन्दगीका केही क्षणहरू यस्ता हुन्छन् जहाँ शब्दभन्दा बढी भावनाहरू बोल्न थाल्छन्। कहिलेकाहीँ आफ्नै मनभित्र एउटा नयाँ र मिठो परिवर्तन अनुभव हुन्छ, तर त्यसलाई व्यक्त गर्न अलिकति साह्रै पर्छ हामीलाई। यस्तै मनका सुन्दर भावना, दोधार र आत्मीयतालाई अत्यन्तै दोहोऱ्याउने सुनौ सुनौ लाग्ने स्वर र सङ्गीतमा उनिएको यो गीत फतिमा तामाङको स्वरमा आजदेखि किन किन टाढा हुन्छौ।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज, न्यूज अन एयर एप्स दार्जीलिङको एफएम 102 मेगाहर्ज, प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा अब प्रस्तुत गर्न लागिरहेछौ फरमाइसी फिल्म कार्यक्रम तपाईँको अनुरोधमा।

यस कार्यक्रमको पर्खाईमा बसिरहनु नै सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन तथा स्वागत जनाउँदछौं। त आउनुहोस् अवेर नगरी अब सुनौ कार्यक्रमको यो प्रथम गीत कुछ कुछ होता है फिल्मबाट गुन्जने आवाज हो।

उदित नारायण अलका याग्निक अनि कविता कृष्णमूर्तिको यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ बमबस्ती कालिम्पोङबाट पूनम पाखरिङ सुदेश दावा भोटिया दावा लमो शेर्पा इन्दिरा जिना भोटिया किरण पाखरिङ सालबारी सिलगढीबाट रित सीता शर्मा रजनी गुरुङ अन्जु राई रश्मि सुनिता प्रतिमा तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू भानुटोल खरसाङबाट राधिका सुरभि छविलाल उमा रिना पुनम बुधु महेश दिनेश मनोज अनि सबिना सिलगढी देवीडाङ्गा कालकोट नगरबाट नीता सुषमा सालु अनुष्का देवासी सुरभि प्रिया पालदेन तथा अन्य धेरै धेरै साथीहरू कुलीपाड़ा कटिहारबाट प्रगति भारती प्रेरणा भारती प्रियंका भारती प्रिया भारती विभा परिधि रमन राजेश भारती विवेक आदित्यराज अक्षित क्लुमी रविरंजन राकेश आयुष रश्मि सन्तोष प्रिंस रविरंजन संजीव सुमन राजेश रमन बबिता तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू पुस्तकालय रोड फारबिसगंजबाट शम्भुप्रसाद गुप्त प्रेम कुमार गुप्त कुन्ती देवी नन्दकिशोर गुप्त तथा उहाँहरूका धेरै धेरै साथीहरू त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा

श्रोताले आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ फरमाइस फिल्म कार्यक्रम तपाईँको अनुरोधमा। यसै क्रमलाई अघि बढाउँदै अब कार्यक्रमको अघिल्लो गीत सुनाइरहेछौँ कवि खुसी कवि गम फिल्मबाट, कुञ्जने आवाज हो, कविता कृष्णमूर्ति अल्का याग्निक अनि साथीहरूको। यस गीतलाई अनुरोध लेख पठाउने श्रोताहरू हुनुहुन्छ अप्पर सिरुबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, करुणा सिंह, संयम दर्नाल, पुष्प छेत्री तथा उहाँहरूका धेरै धेरै साथीहरू, रोज ब्याङ्क रानीहाट्टी राजबाडीबाट कोमल थापा, चन्द्र थापा, प्रतिमा, प्रवीणा, प्रतिष्ठा, आहना रसाइली, एकता रसाइली, अनुराधा राई, हिमञ्जली तामाङ तथा उहाँहरूका धेरै धेरै साथीहरू, उमेरखण्ड महाराष्ट्र मेहरनगरबाट अभिजित राही, सरिता, प्रिन्स एकांश, वैशाली, शैलेश गहनकर, सुमित गहनकर, ध्वनि सिद्धान्त गहनकर, प्रणीता लाडला टुकटुक गहनकर तथा उहाँहरूका धेरै धेरै साथीहरू यहाँहरू हुनुहुन्छ। बदलापुर मुम्बईबाट गान्धीचौक रोपड पन्जाबबाट हरदेव मिका, बल्लविन्दर विरक, जितेन्द्र विरक, मिका विरक तथा उहाँहरूका साथीहरू, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का सुकेका, स्वर्णलता, श्रद्धा, अनिरुद्ध, डोमियन एक्का, जोलियस चार्ल्स एक्का, झ्यागुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु खडिया र सानिया खडिया, जतुका किसनपुरबाट आलम दिलकस, सबना रिजवान, इमरान आलम शेख, सबना राजनी, गणेशपुरबाट हिना कैसर, वकिल राई, फिरोज आलम, नाज प्रवीण तथा उहाँहरूका साथीहरू। त्यसैका कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

छत्तीसगढ़बाट दिनेश वर्मा, करुणा वर्मा, गढिया मौजे उस्तुबाट प्रदीप कुमार, आशिष कुमार, कुन्दन, करिना, पूजा, आरती कुमारी, सुनिता कुमारी तथा उहाँहरूका धेरै धेरै साथीहरू, सरगुजा मेन पार्टबाट सोनिया थापा, सोनम थापा, रेशमा थापा, आदिबा थापा, जेल रोड मथुराबाट वसिम आसमा बेलदार, अक्रम आसमा बेलदार, उल्लाह बेलदार, इस्ट लन्डनबाट सरोजदत्त, चन्द्रदत्त तथा उहाँहरूका धेरै धेरै साथीहरू, सिक्किमबाट अर्जुन कुमार प्रधान, यशोदा तामाङ तथा उहाँहरूका धेरै धेरै साथीहरू। त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम गीत। फिल्मको नाम रहेको छ कहु ना प्यार है, गुन्जने आवाज हो उदित नारायण अनि साथीहरूको।

हवस्त श्रोताहरू, यस गीतको अन्त साथै फरमाइसे फिल्म कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 1 बजेको मुख्य समाचार। भारत र जापानका रक्षा मन्त्रीहरूको बैठक अहिले नयाँ दिल्लीमा जारी छ। रक्षा मन्त्री राजनाथ सिंह र उहाँका जापानी समकक्षी सिन्जिरो कोइजुमीले बैठकको सदस्यता गर्नुहुँदैछ। वित्त मन्त्री निर्मला सीतारमणले सिङ्गापुरमा प्रधानमन्त्री लरेन्स वोङसित भेटवार्ता गर्नुभएको छ। बैठकमा विदेश मन्त्री डाक्टर एस जयशङ्कर, वाणिज्य एवं उद्योग मन्त्री पियुष गोयल र इलेक्ट्रोनिक्स एवं सूचना प्रविधि राज्य मन्त्री जितेन्द्र प्रसाद पनि उपस्थित हुनुहुन्छ। गृहमन्त्री अमित शाहले चेन्नईको कोलवलमा दक्षिणी क्षेत्रीय परिषदको 31 बैठकको अध्यक्षता गर्दै हुनुहुन्छ। सम्मेलनमा तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजय, कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार, केरलमका मुख्यमन्त्री सतीशन, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू, तेलङ्गानाका उपमुख्यमन्त्री र पुदुचेरीका उपराज्यपाल सहभागी छन्। राष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री राजीव गान्धीको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज पटनामा लाभार्थीहरूलाई प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत निर्मित 2,35,000 घरहरूको चाबी हस्तान्तरण गर्नुभयो। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत ब्रिक्सको अध्यक्षतालाई जनकेन्द्रित बनाउन र मानवता सर्वोपरि

भावनालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनु भएको छ। गृहमन्त्री अमित शाह 3 दिने भ्रमणका लागि आज पश्चिम बङ्गाल पुग्नुहुनेछ। उहाँले उत्तर बङ्गालमा प्रशासनिक बैठकसहित विभिन्न कार्यक्रममा भाग लिनुहुनेछ। नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको ऐतिहासिक तथा सुखद अवसरको स्मरण गर्दै आज नेपाली भाषा मान्यता दिवस भारतभरका नेपाली भाषीहरूले विविध कार्यक्रमसहित मनाइरहेका छन्। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पूरा भयो।

श्रोताहरू, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ लोक तथा आधुनिक गीतहरू। त प्रथममा सुनाइरहेछौँ यो आधुनिक गीत प्रकृति गिरीको स्वरमा, शब्दकार डाक्टर जस योञ्जन प्यासी।

0: सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। भारत र जापानका रक्षा मन्त्रीहरूबीच आज नयाँ दिल्लीमा बैठक सम्पन्न भएको छ। गृहमन्त्री अमित शाहको अध्यक्षतामा 31 दक्षिण क्षेत्रीय परिषदको बैठक कोलममा चलिरहेको छ। चौथो भारत सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन आज सिङ्गापुरमा सम्पन्न भयो। नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको स्मरण गर्दै आज देशभरि नेपाली भाषा मान्यता दिवस मनाइरहेका छन्। मौसम विभागले छत्तिसगढ र पूर्वी मध्य प्रदेशमा भोलि मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। भारत र जापानका रक्षा मन्त्रीहरूबीच आज नयाँ दिल्लीमा बैठक सम्पन्न भएको छ। रक्षा मन्त्री राजनाथ सिंह र जापानका रक्षा मन्त्री सिन्जिरो कोइजुमीले बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा सामुद्रिक सुरक्षालाई सुदृढ बनाउने, मेक इन इन्डिया अन्तर्गत रक्षा प्रविधिको प्रवर्धन गर्ने र सामरिक विश्वास बढाउने विषयमा छलफल भएको थियो। दुवै मन्त्रीहरूले समुद्री सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले श्री कोइजुमीको र उहाँको प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्नुभयो। उहाँले जापानको कुमामोटो क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि भारतको संवेदना र एकजुटता प्रस्तुत गर्नुभयो। श्री सिंहले भन्नुभयो, भूकम्पबाट ज्यान गुमाएकाहरूप्रति भारत गहिरो दुःख व्यक्त गर्दछ।
2: हम यह दोहराते हैं कि कठिन समय में भारत किसी भी जरूरी असिस्टेंस, रिलीफ और सपोर्ट प्रोवाइड करने के लिए पूरी तरह से दृढ़ संकल्पित है। हमारे दोनों देशों के संबंध साझे लोकतांत्रिक मूल्यों, परस्पर सम्मान और एक पुराने सिविलाइज्ड कनेक्ट पर आधारित है। अगले वर्ष हम अपने डिप्लोमेटिक रिलेशंस के 75 ईयर्स मनाएंगे और इन वर्षों के दौरान हमारी यह दोस्ती सिर्फ हमारे दोनों देशों के लिए ही नहीं बल्कि पूरे इंडो पैसिफिक क्षेत्र में स्टेबिलिटी, रेजिलियंस और रूल्स बेस्ड ऑर्डर का एक कॉर्नर स्टोन बन गई है।
1: यसैबीच श्री कोइजुमीले कुमामोटोमा भूकम्पबाट प्रभावित मानिसहरूप्रति भारतको संवेदनाका लागि आभार व्यक्त गर्नुभयो। यसअघि जापानका रक्षा मन्त्रीले आज बिहान राष्ट्रिय युद्ध स्मारकमा पुष्पहार चढाउनु भएको थियो। यसपछि उहाँले रक्षा मन्त्री राजनाथ सिंहको उपस्थितिमा मानेकशा केन्द्रमा औपचारिक गार्ड अफ अनरको निरीक्षण गर्नुभयो। गृहमन्त्री अमित शाहको अध्यक्षतामा 31 दक्षिण क्षेत्रीय परिषदको बैठक मामल्लापुरम नजिकै कोलममा सुरु भएको छ। बैठकमा अन्तर्राज्यीय सहयोग, आर्थिक वृद्धि, औद्योगिक निवेश, साझेदारीको सुदृढीकरण, पूर्वाधार विकास, जलस्रोतको बाँडफाँड, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा प्रविधि, विपद व्यवस्थापन, अपराध नियन्त्रण, सीमा विवाद लगायतका विषयमा छलफल हुनेछ। सम्मेलनमा तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयन, कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार, केरलम

0: मुख्यमन्त्री सतीशन, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू, तेलङ्गानाका उपमुख्यमन्त्री र पुडुचेरीका उपराज्यपाल सहभागी छन्। चौथो भारत सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन आज सिङ्गापुरमा सम्पन्न भयो। बैठकमा वित्त मन्त्री निर्मला सीतारमण, विदेश मन्त्री डाक्टर एस जयशंकर, वाणिज्य उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य उद्योग इलेक्ट्रोनिक्स र सूचना प्रविधि राज्य मन्त्री जितेन्द्र प्रसाद सहभागी थिए। सम्मेलनमा डिजिटल प्रविधि, डिजिटल सार्वजनिक पूर्वाधार, सेमी कन्डक्टर आपूर्ति श्रृङ्खला, आर्टिफिसियल इन्टेलिजेन्स, सञ्चालन र साइबर सुरक्षा जस्ता रणनीतिक तथा उदयमान क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप सुदृढ पार्ने विषयमा मन्त्रीहरूबीच छलफल भएको थियो। बैठकमा डिजिटल कौशल विकासमा सहकार्यलाई नयाँ गति दिने विषयमा पनि छलफल भयो। भारत सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन नयाँ र उदयमान क्षेत्रमा दुई देशहरूबीच सहयोग बढाउनको लागि एक महत्त्वपूर्ण मञ्च हो। यसको पहिलो बैठक सेप्टेम्बर 2022 नयाँ दिल्लीमा भएको थियो भने दोस्रो बैठक अगस्त 2024 सिङ्गापुरमा तथा तेस्रो बैठक अगस्त 2025 नयाँ दिल्लीमा भएको थियो। यसअघि वित्त मन्त्री निर्मला सीतारमणले सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङसित भेटवार्ता गर्नुभएको छ। बैठकमा विदेश मन्त्री डाक्टर एस जयशंकर, वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल र इलेक्ट्रोनिक्स एवं सूचना प्रविधि राज्य मन्त्री जितेन्द्र प्रसाद पनि उपस्थित हुनुहुन्थ्यो। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज पटनामा लाभार्थीहरूलाई प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत निर्मित 2,35,000 घरहरूको चाबी हस्तान्तरण गर्नुभयो। बापु अडिटोरियममा आयोजित एक कार्यक्रममा श्री चौहानले नवचयनित लाभग्राहीहरूलाई स्वीकृति पत्र वितरण पनि गर्नुभयो। कार्यक्रममा मुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय कुमार चौधरी र विजेन्द्र प्रसाद यादव तथा ग्रामीण विकास मन्त्री श्रवण कुमार पनि उपस्थित थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत ब्रिक्सको अध्यक्षतालाई जनकेन्द्रित बनाउन र मानवता सर्वोपरिको भावनालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनु भएको छ। श्री यादवले एक अङ्ग्रेजी दैनिकमा प्रकाशित आफ्नो लेख सोसियल मिडियामा पोस्ट गर्दै भन्नुभयो, भारतले मिसन लाइफको सिद्धान्तहरूमा आधारित दिगो जीवनशैलीलाई बढावा दिनको साथै वनीकरण, डढिलो रोकथाम, प्रकोप प्रतिरोध र परम्परागत ज्ञानमा आधारित जनकेन्द्रित जलवायु अनुकूलनमा जोड दिइरहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री राजीव गान्धीको जयन्तीमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री राधाकृष्णनले राजीव गान्धीको राष्ट्रको सेवा र सार्वजनिक जीवनमा उहाँको योगदानको सम्झना गर्नुभयो। नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको ऐतिहासिक तथा सुखद अवसरको स्मरण गर्दै आज नेपाली भाषा मान्यता दिवस भारतभरिका नेपाली भाषीहरूले विविध कार्यक्रमहरूसहित मनाइरहेका छन्। भारतका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली भाषी समुदायले आयोजना गर्ने कार्यक्रममा भाषा आन्दोलनका सङ्घर्षशील योद्धाहरू तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिनुका साथै सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू आयोजना गरिँदैछ। सुन्नुहोस् एक रिपोर्ट।
1: आज देशका विभिन्न भागमा नेपाली भाषा मान्यता दिवस पालन गरिँदैछ। 35 भाषा मान्यता दिवसको उपलक्ष्यमा दार्जिलिङ पहाड, तराई, डुवर्स लगायत सिक्किम, असम र अन्यान्य प्रान्तहरूमा विशेष कार्यक्रमहरू आयोजना गरिएका छन्। आजकै दिन 20 अगस्त 1992 नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा सामेल गरिएको थियो। कैयन दशकको सङ्घर्षपछि भारतमा बस्ने भारतीय नेपाली भाषी गोर्खाहरूको पहिचानको संकट दूर भएको थियो। यस दिन नेपाली भाषा मान्यता दिवसको रूपमा विभिन्न राज्यहरूमा विशेष गरी उत्तराखण्ड, हिमाचल प्रदेश, पश्चिम बङ्गाल, सिक्किम र असममा बडो धुमधामका साथ पालन गरिँदैछ। आज देशको विभिन्न राज्यमा विशेष गरी बङ्गालका दार्जिलिङ पहाड, तराई, डुवर, सिक्किम, असममा नेपाली भाषा दिवसको रूपमा विविध रङ्गारङ सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: दिल्लीका उपराज्यपाल तरजीत सिंह सिन्धुले ब्रिक्स शिखर सम्मेलन 2026 को तयारीको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। सम्मेलन 12 र 13 सेप्टेम्बरमा दिल्लीमा हुनेछ। श्री सिन्धुले सोसियल मिडिया पोस्टमा भन्नुभयो, बैठकमा सबै निकायहरूबीच राम्रो समन्वय र निर्धारित समयभित्र तयारीहरू पूरा गर्ने विषयमा छलफल भएको थियो। उहाँले प्रमुख स्थान र मार्गहरूमा ट्राफिक र सुरक्षा व्यवस्था, नागरिक सुविधा र आपतकालीन चिकित्सा व्यवस्था सुनिश्चित गर्न सम्बन्धित विभाग र एजेन्सीहरूलाई निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, भारतको अतिथि देवभाव को परम्परालाई ध्यानमा राख्दै दिल्ली सबै विदेशी प्रतिनिधिहरूको सुव्यवस्थित, सुरक्षित र न्यानो स्वागतको लागि पूर्ण रूपमा तयार छ। भारतको ब्रिक्स अध्यक्षताको विषय लचिलोपन, नवीनता, सहयोग र दिगो विकासका लागि निर्माण रहेको छ। ट्रिजा जाली र गायत्री गोपीचन्दको जोडी नयाँ दिल्लीमा जारी पिडब्ल्युएफ ब्याडमिन्टन विश्व च्याम्पियनसिपको महिला डबल्सको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। उक्त जोडीले सातौँ वरियता प्राप्त जापानका रिन इवा नागा र की नाका सिनीको जोडीलाई 21-16, 21-12 को सोझो सेटमा पराजित गरे। एफआइएच हकी विश्वकपको पुल डीको अन्तिम खेलमा आज भारतीय महिला टोलीले इङ्ल्यान्डको सामना गर्नेछ। र मौसम विभागले छत्तिसगढ र पूर्वी मध्यप्रदेशमा भोलि मुसलधारे वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, हिमाचल प्रदेश, ओडिसा, पश्चिम बङ्गालको तराई, सिक्किम र पश्चिम मध्यप्रदेशका केही स्थानमा अझ दुई दिन भारी वर्षाको सम्भावना रहेको छ। अर्कोतिर केन्द्रमा आज राज्यका सबै तटीय जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ भने उच्च छालहरू र समुद्री सतहमा वृद्धि हुने चेतावनी पनि जारी गरिएको छ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। भारत र जापानका रक्षा मन्त्रीहरूबीच आज नयाँ दिल्लीमा बैठक सम्पन्न भएको छ। गृहमन्त्री अमित शाहको अध्यक्षतामा 31 दक्षिण क्षेत्रीय परिषदको बैठक कोवलममा चलिरहेको छ। चौथो भारत सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन आज सिङ्गापुरमा सम्पन्न भयो। नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको स्मरण गर्दै आज देशभरि नेपाली भाषा मान्यता दिवस मनाइरहेका छन्। र मौसम विभागले छत्तिसगढ र पूर्वी मध्यप्रदेशमा भोलि मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

0: श्रोताले अहिले सुन्दै हुनुहुन्थ्यो सुचिता खातीको शर्मा यो लोकगीत।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विषय छ भारत जापान द्विपक्षीय व्यापार 27.5 अरब डलर पुग्यो। जापान भारतमा एफडीआई को 5 सबैभन्दा ठूलो स्रोत बनेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतका वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भारत जापान साझेदारीको बढ्दो सम्बन्ध र रणनीतिक महत्वमाथि प्रकाश पार्नुभयो र जापानी व्यवसायीहरूलाई भारतमा आफ्नो लगानी र साझेदारी बढाउन आमन्त्रण गर्नुभयो। श्री गोयलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा 18 अगस्त 2026 नयाँ दिल्लीमा जापानी प्रतिनिधिमण्डलका लागि उत्तर प्रदेश सरकारले आयोजना गरेको रात्रिभोजलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। सभालाई सम्बोधन गर्नुहुँदै श्री गोयलले भन्नुभयो, भारत र जापान बीच हिन्द प्रशान्त क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका साझा आकांक्षाहरूमा आधारित घनिष्ठ र स्थायी साझेदारी छ। उहाँले भन्नुभयो, यामानासी प्रान्तको प्रतिनिधिमण्डलको उपस्थितिले भारतका राज्य र क्षेत्रहरूमा द्विपक्षीय साझेदारीको बढ्दो पहुँचलाई प्रतिबिम्बित गर्दछ। श्री गोयलले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय रूपान्तरणका 7 धाराहरू विनिर्माण, कृषि प्रविधि, पूर्वाधार, ऊर्जा र सुरक्षा, हरित र निलो अर्थव्यवस्था र भारतको सभ्यतागत सफ्ट पावरले ती क्षेत्रहरूको प्रतिनिधित्व गर्दछ जहाँ भारत र जापानको शक्ति एक अर्काका पूरक हुन्। उहाँले भन्नुभयो, साझेदारी आर्थिक वृद्धिभन्दा माथि छ र यसले विश्वव्यापी प्रगतिमा विश्वासिलो साझेदार बन्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। उत्तर प्रदेशको बढ्दो आर्थिक सम्भावनामाथि प्रकाश पार्दै श्री गोयलले भन्नुभयो, मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा राज्यले 1 ट्रिलियन डलरको अर्थतन्त्र बन्ने आफ्नो महत्वाकांक्षाको दिशामा काम गरिरहेको छ। उहाँले भन्नुभयो, उत्तर प्रदेशको विशाल र आकांक्षी जनसङ्ख्या, कनेक्टिभिटीमा सुधार, औद्योगिक गति र कुशल श्रम शक्तिले जापानी प्रविधि र विशेषज्ञताका लागि भारतको युवा कार्यबल र विस्तारित बजारलाई पूरक बनाउन एक बलियो प्लेटफर्म प्रदान गर्दछ। जुलाई 2026 दिल्लीमा आयोजित 16 भारत जापान वार्षिक शिखर सम्मेलनलाई उल्लेख गर्दै श्री गोयलले अर्को दशकमा भारतमा 10 ट्रिलियन येन लगानी गर्ने जापानको लक्ष्यसहित सम्बन्धको आधारभूत रणनीतिक महत्वाकांक्षामाथि प्रकाश पार्नुभयो। उहाँले आर्टिफिसियल इन्टेलिजेन्स, सेमी कन्डक्टर, क्रिटिकल मिनरल्स, ब्याट्री इनर्जी र नेक्स्ट जेनेरेसन मोबिलिटी जस्ता क्षेत्रमा लगानी गर्दा दुई अर्थतन्त्रको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। मुम्बई अहमदाबाद हाई स्पिड रेल परियोजना, दिल्ली अहमदाबाद, बेङ्गलुरू र चेन्नईमा जापानी सहयोगको मेट्रो प्रणाली र 8 राज्यहरूमा 11

जापानी औद्योगिक टाउनशिपहरूको बारे बताउनु हुँदै श्री गोयलले भन्नुभयो, भारत जापान साझेदारी पहिले नै धरातलमा देखिन्छ। उहाँले आज 1400 भन्दा बढी जापानी कम्पनीहरू भारतमा काम गरिरहेको उल्लेख गर्नुभयो, जसमा सुजुकी, टोयोटा र होन्डा जस्ता घरेलु नामहरू, जस्तै मोबिलिटीमा सोनी इलेक्ट्रोनिक्समा अनि इन्जिनियरिङमा हिटाची र मित्सुबिशी रहेका छन्। उहाँले आर्थिक वर्ष 2025-26 द्विपक्षीय व्यापार लगभग 27.5 अरब अमेरिकी डलर रहेको बताउनुभयो, जबकि जापान अहिले भारतको पाँचौँ ठूलो एफडिआईको स्रोत हो, जसले आर्थिक सम्बन्धको थप विस्तारको लागि बलियो आधार प्रतिबिम्बित गर्दछ। काइजेनको जापानी दर्शनलाई उद्घृत गर्दै श्री गोयलले भन्नुभयो, भारतको सुधार यात्राले निरन्तर सुधारको यस्तै भावनालाई प्रतिबिम्बित गर्दछ। उहाँले लगानी र वृद्धिका लागि थप सक्षम वातावरण सृजना गर्ने भारतको प्रयासको एक भागको रूपमा व्यापार गर्न सहजता, पूर्वाधार, डिजिटल सार्वजनिक पूर्वाधार, मल्टिमोडल लजिस्टिक र जापानी भाषा क्षमता विस्तारमा सुधारहरूमाथि प्रकाश पार्नुभयो।

अब हामी श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराउँदैछौँ विभिन्न फिल्म गीतहरूबाट। त आउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ प्रेम रतन धन पायो फिल्मको यो गीत। गुन्जने आवाज हो पलक मुचाल अनि साथीहरूको, संगीतकार हिमेश रेशमिया अनि शब्द इशाद कमालका।

0: श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न फिल्म गीतहरू। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको ऐतिहासिक तथा सुखद अवसरको स्मरण गर्दै आज नेपाली भाषा मान्यता दिवस भारतभरिका नेपाली भाषीहरूले विविध कार्यक्रमसहित मनाइरहेका छन्। भारतका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली भाषी समुदायले आयोजना गर्ने कार्यक्रममा भाषा आन्दोलनका सङ्घर्षशील योद्धाहरू तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू आयोजना गरिँदैछ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा स्थान प्राप्त गरेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो सन्देशमा सिक्किमेली जनसमुदाय तथा विश्वभरि छरिएर रहनुभएका नेपाली भाषा प्रेमीहरूमा हार्दिक बधाई शुभकामना सहित सबैमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्नुभएको छ। उहाँले भन्नुभएको छ, आजको दिन हाम्रो भाषा वेशभूषा साहित्य संस्कृति सभ्यता र पहिचानका दृष्टिले अत्यन्त गौरवपूर्ण एवं अविस्मरणीय दिन हो। नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन आफ्नो अमूल्य योगदान अथक प्रयास त्याग र पूर्ण समर्पण गरी निरन्तर खट्नुहुने हाम्रा अग्रज साहित्यकार भाषाविद विद्वान स्रष्टा अभियन्ता नेता तथा सम्पूर्ण भाषा प्रेमीहरूप्रति यस पुनित अवसरमा म हार्दिक श्रद्धा सम्मान अनि धेरै धेरै कृतज्ञता अर्पण गर्दछु। उहाँले भाषा हाम्रो इतिहास सभ्यता संस्कृति भावना परम्परा र सामूहिक पहिचानको जीवन्त आधार हो भनी बताउनुभयो। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज राज्यको स्वतन्त्रता संग्रामसँग सम्बन्धित एउटा ऐतिहासिक घटनालाई स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, देश स्वतन्त्र हुनुभन्दा पहिले नै जामुगुरी हाटका साहसी असमियाहरूले सत्या पुलिस स्टेशनमा पहिलो पटक राष्ट्रिय झण्डा फहराएका थिए। एक सोशल मीडिया पोस्टमा मुख्यमन्त्रीले भन्नुभयो, 1942 भारत छोडो आन्दोलन अवधि ब्रिटिस झण्डा हटाइएर पुलिस स्टेशनमा तिरंगा फहराइएको थियो। उहाँले यस ऐतिहासिक र गौरवशाली कार्यक्रममा योगदान गर्ने सबै साहसी असमियाहरूलाई श्रद्धाका साथ सम्झना गर्दै उनीहरूको योगदानमा गर्व व्यक्त गर्नुभयो। बाढीले विनाश गरेको आसामका मानिसहरूको जीवन बिस्तारै सामान्य बन्दै गए पनि बाढी प्रभावितहरूले अहिले आफ्नो घरमा बाढीसँगै आएको माटो हटाउने, भत्केका घरहरू मर्मत गर्ने र भत्काएका खेतहरू पुनर्निर्माण गर्ने चुनौतीपूर्ण चुनौतीको सामना गरिरहेका छन्। हाल राज्यका सबै नदीहरू खतराको रेखाभन्दा तल बगिरहेका छन्। बाढीको असर अहिले 4 जिल्लामा परेको छ। असम राज्य आपदा प्रबन्धन प्राधिकरणको 19 गतसम्मको तथ्याङ्क अनुसार सबै नदीहरूको पानीको सतह द्रुत गतिमा घटिरहेको छ। सबै खतराको निशानभन्दा तल बगिरहेका छन्। बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या 106 रहेको छ। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले हिजो इम्फालमा राज्यका प्रख्यात कलाकारहरूसँग भेट गर्नुभयो। कलाकार

विभिन्न माध्यमबाट राज्यका विभिन्न समुदायमा शान्ति र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले बैठक आयोजना गरिएको थियो। मुख्यमन्त्रीले भन्नुभयो, राज्यमा बसोबास गर्ने विभिन्न समुदायहरूमा विश्वास र प्रेम पुनर्स्थापना गर्न संकटको समयमा उनीहरू बीच रहेको अवरोधहरू हटाउन आवश्यक छ। सूचना तथा प्रसारण मन्त्रालय केन्द्रीय संचार ब्यूरो गुवाहाटीको तत्वावधानमा गोलपारा जिल्लास्थित पश्चिम गोलपारा कलेजमा आयोजित दुई दिने एकीकृत संचार तथा जनसम्पर्क कार्यक्रम हिजो सम्पन्न भएको छ। सम्मेलनको मुख्य नारा जनगणना 2027 र नशामुक्त भारत अभियान रहेको थियो। उद्घाटन सत्रमा उत्तर पूर्वी क्षेत्रका अतिरिक्त महानिदेशक कृपा शंकर यादवको प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो। मिजोरामकी न्यायिक अधिकारी हेलेन डंगलियानी गुवाहाटी उच्च न्यायालयको न्यायाधीशमा नियुक्त हुनुभएको छ। सुप्रिम कोर्ट कलेजियमले उहाँको नियुक्तिलाई अनुमोदन गरेको छ। उहाँ गुवाहाटी उच्च अदालतको न्यायाधीश बन्ने दोस्रो मिजो महिला हुनुहुन्छ। उहाँभन्दा पहिले जस्टिस मार्ली वैकुङको यो पदमा नियुक्त हुने पहिलो मिजो महिला हुनुहुन्थ्यो।

गीत संगीत कार्यक्रमबाट सम्पूर्ण श्रोताहरूलाई हार्दिक शुभकामना तथा शुभेच्छा जनाउँदछौ। त आउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ कार्यक्रमकै प्रथम गीत सरिता गुरुङ अनि साथीहरूको स्वरमा।

श्रोतारो, जिन्दगीका केही क्षणहरू यस्ता हुन्छन् जहाँ शब्दभन्दा बढी भावनालाई बोल्न थाल्छ। कहिलेकाहीँ आफ्नै मनभित्र एउटा नयाँ मिठो र परिवर्तन अनुभव हुने तर यसलाई व्यक्त गर्न अलिकति पनि मुस्किल पर्छ। यस्तै मनका सुन्दर भावना दोधार र आत्मीयतालाई अत्यन्तै राम्रो सुनाउनाले स्वर र सङ्गीतमा उनिएको यो गीत तपाईँहरूलाई सुनाउन लागिरहेछौँ। गुन्जने आवाज हो निकिता थापाको।

श्रोताले अहिले भर्खरै सुन्नुभयो दिनेश अधिकारीका शब्द तथा हरि लामसालका संगीत रचनामा गुन्जिने आवाज थियो निखिता थापाको। संगीत केवल ध्वनि वा धुन मात्र होइन श्रोताहरू, यो त मनको त्यो भाषा हो जसलाई बुझ्न कुनै अनुवादको आवश्यकता पर्दैन। हामी खुसी होस् वा उदासी, एक्लोपन होस् वा कसै प्रतिको माया, संगीतले सधैँ हाम्रो भावनालाई एउटा मिठो सहारा दिएकै हुन्छ। त आउनुहोस् यसै क्रमलाई जारी राख्दै अब सुनौ सुनिता गजमेरको स्वरमा यो कार्यक्रमको अघिल्लो गीत। शब्दकार मानसिंह मोक्तान तथा संगीत सूरज मोक्तानका।

गीत भनेको हाम्रो जीवनका कथा व्यथा र भावनाहरूको शब्द चित्र हो श्रोताहरू। सङ्गीत त्यसलाई जीवन दिने धड्कन हो। जब गीतका शब्दहरू सुन्दर मिठो धुनमा मिसिन्छ त्यसले सिधै मानिसको आत्मालाई स्पर्श गर्छ। त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत रविन शर्माको स्वरमा, शब्दकार पुष्कर पराजुली तथा सङ्गीत शरद सिन्हाका।

श्रोताहरू, हाम्रो लोकगीत र सङ्गीत केवल मनोरञ्जन मात्र होइन, यो त हाम्रो माटोको सुगन्ध, संस्कृति र मौलिक पहिचान पनि हो। यसैले अब सुनौ कार्यक्रमको यो अघिल्लो गीत। सरिता गुरुङ, अञ्जली प्रधान, अनु सुनार अनि साथीहरूको स्वरमा।

0: श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो गीत संगीत कार्यक्रम। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। अब केही क्षणमा नै सुनाउने छौं समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। भारत र जापानबीच समुद्री सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। गृहमन्त्री अमित शाहको अध्यक्षतामा 31 दक्षिण क्षेत्रीय परिषदको बैठक कोवालममा चलिरहेको छ। चौथो भारत सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन आज सिङ्गापुरमा सम्पन्न भएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज पटनामा प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत निर्मित 2,35,000 घरहरूको चाबी लाभार्थीहरूलाई हस्तान्तरण गर्नुभयो। बङ्गलादेशमा 35 वर्षपछि हुन लागेको राष्ट्रपतीय चुनावका लागि मतदान जारी रहेको छ। अनि ट्रिसा जोली र गायत्री गोपीचन्दको जोडी नयाँ दिल्लीमा जारी बीडब्ल्यूएफ ब्याडमिन्टन विश्व च्याम्पियनसिपको महिला डबल्सको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। अब समाचार विस्तारमा। भारत र जापानका रक्षा मन्त्रीहरूबीच आज नयाँ दिल्लीमा बैठक सम्पन्न भएको छ। रक्षा मन्त्री राजनाथ सिंह र जापानका रक्षा मन्त्री सिन्जिरो कोइजुमीले बैठकको सह अध्यक्षता गर्नुभयो। बैठकमा सामुद्रिक सुरक्षालाई सुदृढ बनाउने, मेक इन इण्डिया अन्तर्गत रक्षा प्रविधिको प्रवर्धन गर्ने र सामरिक विश्वास बढाउने विषयमा छलफल भएको थियो। दुवै मन्त्रीहरूले समुद्री सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले श्री कोइजुमी र उहाँको प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्नुभयो। उहाँले जापानको कुमामोटो क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि भारतको संवेदना र एकजुटता गर्नुभयो। श्री सिंहले भन्नुभयो, भूकम्पबाट ज्यान गुमाउने भएकोमा भारत गहिरो दुःख व्यक्त गर्दछ। यसैबीच श्री कोइजुमीले कुमामोतोमा भूकम्पबाट प्रभावित मानिसहरूप्रति भारतको संवेदनाका लागि आभार व्यक्त गर्नुभयो। गृहमन्त्री अमित शाहको अध्यक्षतामा 31 दक्षिण क्षेत्रीय परिषदको बैठक मामलापुरम नजिकै कोवलममा शुरू भयो। बैठकमा अन्तर्राज्यीय सहयोग, आर्थिक वृद्धि, औद्योगिक निवेश, साझेदारीको सुदृढीकरण, पूर्वाधार विकास, जलस्रोतको बाँडफाँड, शिक्षा, स्वास्थ्य सेवा, सूचना प्रविधि, विपद व्यवस्थापन, अपराध नियन्त्रण, सीमा विवाद लगायतका विषयमा छलफल हुनेछ। गृहमन्त्री अमित शाहले काङ्ग्रेस कार्य समितिद्वारा वन्दे मातरमको पूर्ण श्लोकको सट्टा केवल दुई पद मात्र गाउने निर्णयको आलोचना गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै श्री शाहले भन्नुभयो, यो निर्णय संसदले पारित गरेको कानूनको ठाडो उल्लङ्घन हो र यो राष्ट्र विरोधी हो।
2: मैं देश की जनता को अपील करना चाहता हूं कि एक बार इस देश ने गलती करी थी वंदे मातरम के दो टुकड़े होने देने की, और एक गलती के गंभीर परिणाम हमने भुगते हैं। अब देश की जनता एकजुट हो और कांग्रेस पार्टी के इस फैसले के खिलाफ आवाज बुलंद करे कि अब इस देश में तुष्टिकरण की राजनीति नहीं चलेगी। आजादी के 80 साल के बाद 1937 में जो फैसला कांग्रेस ने किया था, जिसको नरेंद्र मोदी जी ने सुधारा है, उसके सामने का कोई विरोध इस देश की जनता नहीं सहन करेगी।
1: अर्कोतिर काङ्ग्रेस सांसद केसी वेणुगोपालले काङ्ग्रेस पार्टीले सन् 1937 वन्दे मातरम गाउँदै आएको बताउनुभयो भने काङ्ग्रेसका लागि यो भावनाको विषय भएको तर भाजपाका लागि यो राजनीतिको विषय भएको आरोप लगाउनुभयो। चौथो भारत सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन आज सिङ्गापुरमा सम्पन्न भयो। बैठकमा वित्त मन्त्री निर्मला सीतारमण, विदेश मन्त्री डाक्टर एस जयशंकर, वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य उद्योग इलेक्ट्रोनिक्स र सूचना प्रविधि राज्य मन्त्री जितिन प्रसाद सहभागी थिए।

0: सम्मेलनमा डिजिटल प्रविधि, डिजिटल सार्वजनिक पूर्वाधार, सेमिकन्डक्टर आपूर्ति श्रृङ्खला, आर्टिफिसियल इन्टेलिजेन्स सञ्चालन र साइबर सुरक्षा जस्ता रणनीतिक तथा उदयमान क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप सुदृढ पार्ने विषयमा मन्त्रीहरूबीच छलफल भएको थियो। बैठकमा डिजिटल कौशल विकासमा सहकार्यलाई नयाँ गति दिने विषयमा पनि छलफल भएको थियो। भारत सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन नयाँ र उदयमान क्षेत्रहरूमा दुई देशहरूबीच सहयोग बढाउनका लागि एक महत्वपूर्ण मञ्च हो। यसको पहिलो बैठक सेप्टेम्बर 2022 नयाँ दिल्लीमा भएको थियो भने दोस्रो बैठक अगस्त 2024 सिङ्गापुरमा तथा तेस्रो बैठक अगस्त 2025 नयाँ दिल्लीमा भएको थियो। यसअघि वित्त मन्त्री निर्मला सीतारमणले सिङ्गापुरमा प्रधानमन्त्री लरेन्स वोङसँग भेटवार्ता गर्नुभएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज पटनामा प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत निर्मित 2,35,000 घरहरूको चाबी लाभार्थीहरूलाई हस्तान्तरण गर्नुभयो। बापू अडिटोरियममा आयोजित एक कार्यक्रममा श्री चौहानले नवचयनित लाभग्राहीहरूलाई स्वीकृति पत्र वितरण पनि गर्नुभयो। कार्यक्रममा मुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय कुमार चौधरी र विजेन्द्र प्रसाद यादव तथा ग्रामीण विकास मन्त्री श्रवण कुमार पनि उपस्थित थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको ऐतिहासिक तथा सुखद अवसरको स्मरण गर्दै आज नेपाली भाषा मान्यता दिवस भारतभरिका नेपाली भाषीहरूले विविध कार्यक्रमसहित मनाइरहेका छन्। भारतका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली भाषी समुदायले आयोजना गर्ने कार्यक्रममा भाषा आन्दोलनका संघर्षशील योद्धाहरू तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू आयोजना गरिँदैछ।
1: आज देशका विभिन्न भागमा नेपाली भाषा मान्यता दिवस पालन गरिँदैछ। 3500 भाषा मान्यता दिवसको उपलक्ष्यमा दार्जिलिङ पहाड, तराई, डुवर्स लगायत सिक्किम, असम र अन्यान्य प्रान्तहरूमा विशेष कार्यक्रमहरू आयोजना गरिएका छन्। आजकै दिन 20 अगस्त 1992 नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा सामेल गरिएको थियो। कैयन दशकको सङ्घर्षपछि भारतमा बस्ने भारतीय नेपाली भाषी गोर्खाहरूको पहिचानको संकट दूर भएको थियो। यस दिन नेपाली भाषा मान्यता दिवसको रूपमा विभिन्न राज्यहरूमा विशेष गरी उत्तराखण्ड, हिमाचल प्रदेश, पश्चिम बंगाल, सिक्किम र असममा बडो धुमधामका साथ पालन गरिँदैछ। आज देशको विभिन्न राज्यमा विशेष गरी बंगालका दार्जिलिङ पहाड, तराई, डुवर, सिक्किम, असममा नेपाली भाषा दिवसको रूपमा विविध रंगारंग सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ। अशोक चौरसिया, आकाशवाणी समाचार।
0: नेपाल र भारतबीच सीमा व्यवस्थापन सम्बन्धी चौथो कार्यकारी समूहको बैठक उत्तराखण्डको देहरादूनमा शुरू भएको छ। दुई दिनसम्म चल्ने उच्चस्तरीय बैठकमा सीमा सुरक्षा, पूर्वाधार सुदृढीकरण र आपसी हितका अन्य विषयमा छलफल हुने बताएको छ। बैठकमा भारतका तर्फबाट गृह मन्त्रालयका संयुक्त सचिव पौसुमी बासु र नेपालका तर्फबाट गृह मन्त्रालयका संयुक्त सचिव आनन्द काफ्लेले नेतृत्व गरेका छन्। भारतले काबुलस्थित एक सरकारी अस्पतालमा औषधि र स्वास्थ्य सामग्री पठाएको छ, जसले अफगानिस्तानका जनतासँग भारतको लामो स्वास्थ्य साझेदारीलाई पुष्टि गर्दछ। भारतीय विदेश मन्त्रालयले एक सोसियल मिडिया पोस्टमा यो सहायताले अफगानिस्तानको स्वास्थ्य आवश्यकताहरू पूरा गर्न भारतको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताउँदै यसको उद्देश्य काबुलको सरकारी अस्पतालमा स्वास्थ्य सेवामा सुधार गर्नु रहेको बताएको छ। बंगलादेशमा 35 वर्षपछि हुन लागेको राष्ट्रपतीय चुनावका लागि मतदान जारी रहेको छ। दिउँसो 2 बजेदेखि संसदमा शुरू भएको साँझ 5 बजेसम्म चल्नेछ। निर्वाचनमा सत्तारूढ दलका सांसद बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र 11 पार्टीहरूको विपक्षी गठबन्धनका उम्मेद्वार कर्णेल ओली अहमदबीच मतदान हुँदैछ। नवनिर्वाचित राष्ट्रपतिले बंगलादेशका नयाँ राष्ट्रपतिका रूपमा भोलि साँझ बंगभवनको दरबार हलमा शपथ लिनुहुनेछ। अपस्थ प्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मोहम्मद साहबुद्दीनले स्वास्थ्यका कारण गत महिना पाँच वर्ष कार्यकाल पूरा गर्नु अघि राजीनामा दिएपछि राष्ट्रपति

निर्वाचन हुन लागेको हो। ट्रिसा जोली र गायत्री गोपीचन्दको जोडी नयाँ दिल्लीमा जारी बीडब्ल्यूएफ ब्याडमिन्टन विश्व च्याम्पियनसिपको महिला डबल्सको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। उक्त जोडीले सात वरियताका जापान रिन इवानागा र की नाकासिकीको जोडीलाई 21-16 21-12 सोझो सेटमा पराजित गरे। पीवी सिन्धु सहित भारतका धेरै प्रमुख खेलाड़ीहरूले आज प्री क्वार्टर फाइनलका खेलहरू खेल्नेछन्। एफआईएस हकी विश्वकपको पुल डीको अन्तिम खेलमा आज भारतीय महिला टोलीले इङ्ल्याण्डको सामना गर्दछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। भारत र जापान बीच समुद्री सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। गृहमन्त्री अमित शाहको अध्यक्षतामा 31 दक्षिण क्षेत्रीय परिषदको बैठक कोलममा चलिरहेको छ। चौथो भारत सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन आज सिङ्गापुरमा सम्पन्न भएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज पटनामा प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत निर्मित 2,35,000 घरहरूको चाबी लाभार्थीहरूलाई हस्तान्तरण गर्नुभयो अनि बङ्गलादेशमा 35 वर्षपछि हुन लागेको राष्ट्रपतीय चुनावका लागि मतदान जारी रहेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो देशभक्ति गीत। हामी आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ हाम्रो अघिल्लो कार्यक्रम नारी प्रगति।

0: नमस्ते आदरणीय श्रोता, पुनः उपस्थित छु हाम्रो साप्ताहिक कार्यक्रम नारी प्रगतिमा। त आजको विषय रहेको छ सामाजिक सेवामा नारी। त श्रोता, आजको विषयमाथि भन्नुपर्दा मनुष्य एक सामाजिक प्राणी हो, मानिस एक्लै रहन सक्दैन, यो कुरा सर्वविदित छ। तसर्थ हामी मानवमा समाजप्रति केही गर्ने, समाजलाई केही दिने दायित्व भने सबैमा हुनुपर्छ भन्दा दुई मत नहोला। र समाज सेवाको मुख्य अर्थ भन्नु हो भने कुनै स्वार्थ बिना गरिने कार्यलाई नै समाज सेवा भनिन्छ। र समाज सेवा गर्नु कुनै सरल काम भने पटक्कै होइन। तर पनि हाम्रा समाजसेवीहरू कतिपय कठिनाइहरूलाई पार गर्दै भए पनि समाज सेवा गरेर जीवन बिताइरहेका हामी पाउँछौँ। त म यहाँ एउटा उदाहरण दिन चाहन्छु, जस्तै मदर टेरेसा, जसले आफ्नो सम्पूर्ण जीवन नै समाज सेवामा समर्पित गरिन्। गरिब दुखी कहाली लाग्दो बिरामीहरूको उपचार गरी निरोगी बनाउने काम गरिन्, जसले गर्दा उनी एक वरिष्ठ समाजसेवीको रूपमा आज उदाहरणीय छिन्। यस प्रकारको समाज सेवाको भावना भने प्रत्येककोमा हुनु असम्भव छ श्रोता, जस्तो लाग्छ मेरो विचारमा। त आज हामी यसै समाज सेवा माथि जानकारी प्रस्तुत गर्नेछौँ, जसलाई यहाँ प्रस्तुत गर्नार्थ यहाँ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ निता बसुज्यू। त यहाँलाई स्वागत गरौँ। नमस्कार निताज्यू।
1: नमस्कार विनिताज्यू।
0: त आजको जुन हाम्रो यो विषय छ होइन, सामाजिक सेवामा नारी, त यस विषयमा भन्नुपर्दा तपाईँले के भन्न चाहनुहुन्छ त?
1: अहिलेको समयमा हाम्रा नारीहरू विभिन्न क्षेत्रमा दक्षताको साथ आफ्नो कार्य गरेर आफ्नो नाम समाज देश राष्ट्रमा कीर्तिमान भएका पाउँछौ। जस्तै कार्यालय, ब्याङ्क, विद्यालय, डाक्टर, पाइलट, यी सबै क्षेत्रमा कार्यरत छन्। साथै आफ्नो नाम रोशन गर्छिन्, साथसाथै आफ्नो घर परिवारमा पनि आर्थिक सहयोग प्रदान गर्ने गर्छिन्। यस्तै प्रकारले सामाजिक सेवामा पनि आफ्नो योगदान दिइरहेका छिन् भन्दा कुनै दुई मत नहोला, होइन र विनिताज्यू?
0: हजुर हजुर।
1: यसै सन्दर्भमा म निता आजको विषय सामाजिक सेवा नारीमाथि केही जानकारी दिन उपस्थित भइरहेकी छु। एउटा आमा, दिदी बहिनी औ पत्नीको रूपमा परिवार सम्हाल्नको साथसाथ नारीले समाज सुधार, शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा आफ्नो पुरा योगदान पुर्याउँदै आइरहेकी छिन्। समाज सेवा भनेको निस्वार्थ र निस्वार्थ भावले अरूको हित र कल्याण गर्नु हो। यसैले नारीको भूमिका अझ कोमल, संवेदनशील र प्रभावकारी हुन्छ। घरबाटै सुरु हुने सेवा भाव समाजमा फैलिन्छ। बाल बालिकाको लालन पालन, शिक्षा, आमाको रूपमा नारीले पहिलो पाठ सिकाउँछिन्। स्वास्थ्य र सरसफाई सचेतना, गाउँघरमा स्वास्थ्य र सरसफाईको चेतना फैलाउनमा नारीको ठुलो भूमिका रहन्छ।
0: हजुर हजुर। हाम्रो समाजमा कतिपय कुरीति र अन्धविश्वासहरू पनि छन् होइन, त्यसबारे भन्नुपर्दा के भन्नुहुन्छ तपाईँ?
1: हजुर विनिताज्यू, कुरीति र अन्धविश्वास त हाम्रो समाजमा छँदैछ, तर पनि विनिता

0: ज्यू अहिले त निकै हटेर गइरहेको छ। जस्तै बाल विवाह तस्करी जस्ता नराम्रा चलनको विरुद्ध आवाज उठाइरहेका छन्। आपतकालीन सहयोग, असहाय वृद्ध र गरिबलाई राहत तथा माया दिन नारीको ठुलो योगदान रहेको हुन्छ। समाजमा बसेपछि एक अर्काको सहयोग गर्नु पर्दछ। समाज सेवा भनेको अरूको दुःख समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधान गर्न समाज सेवा भनिन्छ।
1: त नीताज्यू, हाम्रो यो जानकारीलाई केही क्षण रोकेर एउटा गीत सुनौ।
0: हवस् नीताज्यू।

0: तनिता ज्यू हाम्रो जुन जानकारी छ समाज सेवामा नारी यसलाई अघि बढाउँ है त।
1: हवस् हुन्छ विनिता ज्यू। नारी आफू बसेको गाउँ समाज छर छिमेकी र वरपरको सबैको हितको उन्नति र प्रगतिको निम्ति गरिने जुनसुकै काम हो समाज सेवा। समाजमा बसेपछि सहयोग र आपसी सम्बन्धमा एक अर्कामा लेनदेन हुनुपर्छ। अरूलाई सहयोग गर्छन् प्राय सबै नारीले, होइन र विनिता ज्यू? तिनीहरू एक अर्कामा निर्भर रहन्छन्। मानिस नभए समाज रहँदैन, त्यसैले नारी नभए पनि राम्रो समाज बनिँदैन। कुनै पनि समस्याहरू समाधान गर्न र समाजमा भर पर्न पर्दछ। समाजमा बसेका नारीहरूले सबै मानिसहरू बीच एकता बढाउने काम गर्दछन्। समाज र मानवको आवश्यकताले कानुनी सडक अस्पताल जस्ता अति आवश्यक पूर्वाधारको व्यवस्था मिलाएको हुन्छ। हरेक व्यक्ति वा समूहले आफ्नो समाजमा केही न केही कार्य गरेको हुन्छ। तर यी सबैलाई समाज सेवा पनि भनिँदैन है विनिता ज्यू? व्यापार उद्योग जागिर राजनीति आदि कार्य गरेर समाजको हित अनि उन्नतिमा सहयोग पुर्याएका भए पनि ती सबै व्यक्तिलाई विशुद्ध समाज सेवा भन्न सकिँदैन। जसले निस्वार्थ भावबाट सामूहिक सेवा गर्छन् तिनीहरू एक अर्कामा निर्भर रहन्छन्। मानिस नभए समाजको अस्तित्व नै रहँदैन, होइन र विनिता ज्यू? मानिस सामाजिक प्राणी भएकोले समाजमा बस्नु उसको विशेषता हो। समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवा समाज सेवा हो। त्यसैले खाँचोमा परेका पीडितहरूलाई मद्दत गर्न सिकाउँछ, यो स्वैच्छिक सेवा हो। नारीले समाज सेवा गर्दा समाज र देशको विकास छिटो हुन्छ। समाज सेवा गरेर पछि मानिसले जनताबाट बदलामा केही आशा गर्दैनन्। यो सेवा मानवीय विचारमा र कुनै लाभको उद्देश्यले बिना नारीले प्रदान गर्दछिन्। व्यक्तिगत स्वार्थ भन्दा समाजको हितको महत्वपूर्ण मान्नेहरू मात्र समाज सेवामा अगाडि आउन सक्छिन्। कुनै पनि देश र समाजको मुहार फेर्न त्यहाँको नागरिकहरूको सम्मान सहयोगिता हुन्छ। जसमा आधा हिस्सा ओगट्ने नारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। जस्तै हातमा हात साथमा साथ भन्ने नाराको साथ अघि बढ्ने सामाजिक सेवामा नारीहरूको योगदान युगौंदेखि अतुलनीय रहँदै आएको छ, होइन र विनिता ज्यू? समाजमा परम्परागत रूपमा नारीहरूलाई घरको चुला चौका र घर सम्हाल्ने कामै सीमित रहने प्रचलन थियो। तर अहिलेको युगमा यो सब प्रचलन हटेर नारी पुरुष भन्दा कम छैनन्। घर परिवारको हेरचाह गर्ने स्वभावले नै नारीहरूमा जन्मजातको रूपमा सेवा भाव र सहनशीलताको विकास गराएको हुन्छ, जुन सामाजिक सेवाको मूल धारा हो। समाजको परिवर्तन सँगै आज नारीहरूको घरको परिधिबाट बाहिर निस्किएर समाजको हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। आजकलको मानिसलाई आफ्नो कल्याणको मात्र चिन्ता रहेको देखिन्छ, होइन र विनिता ज्यू? मानिसहरू समाजमा बस्छन् र अरूको सहयोग चाहिन्छ। यदि मानिसले अरूको सेवा गर्छन् भने अरूले पनि तिनीहरूको सेवा गर्नु पर्दछ। नारी समाज सेवालाई सबै धर्मले प्रशंसा गरेका छन्। असल मानिसले समाज सेवा गर्छन् भन्ने नराम्रा मानिसहरूले त्यसलाई त्याग्ने गर्दछन्।
0: हाम्रा नारीहरूले समाज सेवा त गरिरहेका छन्, होइन? समाज सेवा गर्दा हामीले कस्तो खालको प्रेरणा पाउँछौ जस्तो लाग्छ?
1: हजुर, समाज सेवा

0: आले सर सहयोग र मिलेर बस्नु पर्छ भन्ने पनि प्रेरणा दिन्छ बिन्ताज्यू। त्यसैले हामी सबैले समाजलाई सहयोग गर्नु केही समय निकाल्न पर्छ, किनकि त्यहाँ केही गर्न नसक्ने गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिलाई सहयोग दिन पर्दछ। समाज सेवाले गर्दा गरिब र अशक्त व्यक्तिहरूको आवश्यकता पूरा हुन्छ। समाज सेवाले गर्दा केही गर्न नसक्ने गरिब र हाम्रा सहयोग चाहिएको व्यक्तिहरूलाई घाँस बाँस र कपासको पनि व्यवस्था हुन्छ, होइन बिनिताज्यू?
1: समाज सेवा गर्नुको लागि कुनै उमेर चाहिन्छ कि चाहिँदैन होला बिनिताज्यू?
0: हजुर बिनिताज्यू, अहिलेको समाजमा रहेका पाका मानिसहरूले मात्र समाजको सेवा गर्नुपर्छ भन्ने कुनै कुरै छैन। साना उमेरका विद्यार्थीहरू साथै सबै उमेरका समूहको मानिसहरूले पनि आफ्नो क्षमता अनुसार समाज सेवा गर्न सक्नुपर्छ। आफ्नो घर वरपरको सरसफाई गर्न, आपदमा साथ दिन सबैले सक्नुपर्छ। सबै मानिसहरूले आफ्नो घर अगाडिको सडक साफ गर्ने, घाइतेहरूलाई प्राथमिक उपचार दिने, भिडभाड हुने ठाउँमा स्वयं सेवकको रूपमा काम गर्ने, बालक बालिकाहरूलाई र बुढापाकाहरूलाई सडक पार गराउन मदत गर्न अति नै आवश्यक काम हो।
1: यो पनि एउटा सामाजिक सेवा
0: हो। हजुर हजुर हो। कहिले काहीँ भूकम्प, बाढ पहिरो, आग लागि, हावाहुरी लगायत आकस्मिक विपद आइपर्दा मानिसलाई एक अर्काको सहयोग चाहिन्छ। यस्तो बेला सहयोग लिन र दिन अति आवश्यक हुन्छ। यस्तो समयमा सहयोग भएन भने त्यसका कारण धेरै मानिसहरू बेघर हुन पनि सक्छन्, होइन र बिनिताज्यू?
1: त निताज्यू फेरि एउटा गीत सुनेर केही क्षण रमाइलो गरौँ।
0: हवस् बिनिताज्यू।

0: श्रोता यो गीत सुन्दा सुन्दै नारी प्रगति कार्यक्रमको समय आउँदिसकेको जस्तो लाग्दछ होइन त जाँदा जाँदै नेताजी निष्कर्षमा यस विषयमाथि के भन्नुहुन्छ त तपाईँको मन्तव्य राखिदिनुहोस् न
1: हुन्छ विनिताजी कुनै पनि देशको विकासको नारीको प्रगतिको स्तरबाट मापन गरिन्छ आदि आकाश आदि धरती ओगटेको नारीहरूलाई पछाडि राखेर कुनै पनि समाजको समृद्धिको कल्पना गर्न सकिँदैन सामाजिक सेवामा नारीको सहभागिता केवल एक औपचारिकता मात्र होइन यो समाजलाई मानवीय सफलतामूलक र सुन्दर बनाउने अनिवार्य शर्त हो यसर्थ राज्य र समाजको नारीहरूलाई थप अवसर सुरक्षा र प्रोत्साहन प्रदान गर्दै सामाजिक सेवाको अग्रिम पंक्तिमा उभ्याउन आजको मुख्य आवश्यकता हो
0: हजुर त यहाँको भनाइ अनुसार बुझ्न सक्यौँ कि हाम्रा नारीहरूले पनि समाजमा बसेर निस्वार्थ भावले समाजसेवा गरिरहेका छन् अनि गर्नु पनि पर्छ भन्ने भावना राख्नु उचित हो भन्ने जानकारी लिन सक्यौँ त हाम्रा समाजसेवी नारीहरूमा मदर टेरेसाको साथसाथै सावित्री देवी फुले मेगा पाटकर कमला देवी चट्टोपाध्याय जस्ता महान समाजसेवी नारीहरूबाट हामीले प्रेरणा लिएर समाजमा भएका दिन दुखीहरूको सेवा गर्नुपर्छ भन्ने उत्तम विचार राख्नु पर्दछ भन्दै आजको हाम्रो यो नारी प्रगति कार्यक्रम यतिमै समाप्त गर्छौँ अनि यहाँ हाम्रा अतिथिबाट पनि बिदा लिन्छौँ नमस्कार
1: नमस्कार बिन्दाजी

अज्ञानताको तममै रात्रिले अनिलता छाएको संसारलाई शिक्षाको एउटै किरणले आलोकित पार्दछ। आदरणीय श्रोताहरू, शिक्षालाई हाम्रो संस्कृतिमा ज्योतिसँग तुलना गरिएको छ। शिक्षाको यस्तै महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति यो शिक्षा ज्योति कार्यक्रममा प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज हामी शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा हामी विशेष गरी हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति सद्भावना दिवसको महत्त्व के कस्तो रहेछ अनि यस सद्भावना दिवसमा र राजीव गान्धीको जीवनी बारे पनि हामी प्रकाश पार्नेछौँ र यसको निम्ति हामीले स्टुडियोमा निम्ताइसकेका छौँ शिक्षक सन्तोष छेत्री सरलाई र उहाँले आज तपाईँहरूलाई जानकारी दिनुहुनेछ कि सद्भावना दिवस साथै राजीव गान्धीको जीवनी सम्बन्धी।

सम्पूर्ण श्रोता भनौँ विद्यार्थी नानीहरूमा म आज सद्भावना दिवसको उपलक्ष्यमा यहाँलाई हार्दिक अभिवादन गर्दै म आज यस सद्भावना दिवस सम्बन्धी केही जानकारीहरू दिन लागिरहेको छु। प्रथम त मानिस एक सामाजिक प्राणी हो, किनभने मानिसले आफ्नो बुनियादी आवश्यकता, सुरक्षा अनि मानसिक एवं बौद्धिक विकासको निम्ति समाजमा निर्भर रहनु पर्दछ। अत समाज बाहिर मानिसको कुनै अस्तित्व नै रहँदैन, यसर्थ मानिसले आफ्नो सर्वाङ्गीण विकासको निम्ति समाजमा निर्भर रहनु पर्दछ भने एक सामाजिक प्राणीको नाताले समाज अनि देशप्रति उसको दायित्व पनि महत्त्वपूर्ण रहन्छन्। जस्तो कि समाजको सम्पूर्ण मानिसहरूप्रति एकअर्कामा सहयोग, सामाजिक नियमहरूको पालन, आफूभन्दा ठुला बडाहरूप्रति सम्मान, ससाना नानीहरूप्रति प्रेम, मद्दत तथा सहयोग अनि सद्भाव राख्नु आवश्यक छ। तब मात्र चेतनशील मनुष्य चोल पाएको सार्थक हुँदछ। मानिस एक सामाजिक प्राणीको रूपमा उसको सर्वाङ्गीण विकास एक स्वच्छ अनि शान्तिपूर्ण समाजमा मात्र सम्भव हुन्छ, जसको निम्ति हरेक मानिसमा एक अर्काप्रति सद्भाव तथा सद्भावना हुनु आवश्यक छ। सद्भाव वा सद्भावना भनेको अरूप्रति असल सोच, मित्रतापूर्ण तथा परोपकारी व्यवहार हो, जस अन्तर्गत कसैको भलाइ चाहनु, निष्पक्ष रहनु, प्रत्येक मानिसप्रति मित्रतापूर्ण व्यवहार गर्नु, सहानुभूति र सकारात्मक दृष्टि राख्नु, अरूको गुणहरूको सराहना गर्नु आदि कुराहरू पर्दछ। अझ भन्नुपर्दा सद्भावना एउटा यस्तो शब्द हो जसले बृहत अर्थलाई सूचित गर्दछ, जसले स्वार्थ अनि कपटरहित मानवीय गुणहरूलाई सङ्केत गर्दै आपसी प्रेम, सम्मान अनि भाइचारालाई महत्त्व दिँदै परिवार, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा मानवीय गुणलाई विकास गर्दै विकासको मार्गमा अघि बढ्नु सहयोग गर्दछ। सद्भावना शब्द विभिन्न सन्दर्भ र क्षेत्रमा प्रयोग भएको पाइन्छ। सन्दर्भ वा क्षेत्रको आधारमा यसलाई मुख्य तीन प्रकारमा राखेर बुझ्न सकिन्छ। जस्तै एकमा सामान्य वा सामाजिक अर्थमा, दुईमा कानुनी अर्थमा अनि तीन व्यावसायिक अर्थमा। यस सम्बन्धी हामी छोटो रूपमा चर्चा गर्नेछौँ। सामान्य वा सामाजिक अर्थमा सद्भावना भन्नाले समाजमा मानिसहरू एक अर्काप्रति दया, माया, करुणा, क्षमा तथा

मैत्रीपूर्ण सम्बन्ध राख्नु हो। अर्को शब्दमा भन्नुपर्दा सामाजिक सद्भावना भनेको समाजमा बस्ने मानिसहरू स्वार्थरहित भएर सम्पूर्णको हित साथै सबै जाति अनि उनीहरूको भाषा धर्म संस्कृतिको सम्मान तथा विचार अनि कर्मद्वारा सकारात्मक दृष्टि राख्नु नै सामाजिक सद्भावना हो। यसरी नै कानुनी अर्थमा सद्भावना भनेको मानवीय अन्तर्क्रियाहरू अनि कानुनी मामलामा वा विषयमा खुला निष्पक्ष अनि इमान्दारीपूर्वक रहनु हो। यस्तै प्रकारले व्यावसायिक अर्थमा सद्भावना वा सद्भाव वा सद्भावनाले एक अमूर्त सम्पत्तिलाई सङ्केत गर्दछ जसमा कुनै कम्पनीको बजार प्रतिष्ठा मूल्य तथा ग्राहकहरूको विश्वास अनि कम्पनीको बजारको महत्त्वलाई बुझाउँदछ। अत एकमुष्टमा भन्नुपर्दा सद्भावना भनेको वास्तवमा मानिसमा हुनुपर्ने सर्वश्रेष्ठ मानवीय गुण हो। मानिस एक चेतनशील हुनको नाताले म जस्तै अरू पनि भन्ने भावना हुनु जरुरी छ, जसमा अरूप्रति इमान्दारिता, खुला हृदय, निष्पक्षता, विश्वास, आफ्नो र अरूको मूल्य र महत्त्व, भाइचारा, सहयोगको भावना जस्ता मानवमा हुनुपर्ने गुण नै सद्भावना हो। हाम्रो देश भारतमा 20 अगस्तको दिन विशेष एवं राष्ट्रिय स्तरमा सद्भावना दिवस मनाइन्छ। यो दिन हाम्रो देशको 7 औँ अनि आजसम्मको सबैभन्दा सानो उमेरको प्रधानमन्त्री बनिएका स्वर्गीय राजीव गान्धीजीको जन्म जयन्तीको स्वअवसरमा यस दिन पालन गरिन्छ। यस दिनको मुख्य उद्देश्य वा सन्देश भनेको बहुसांस्कृतिक भाषिक जाति भनौँ विविधताले पूर्ण हाम्रो देशमा जात धर्म वा सम्प्रदाय अनि संस्कृतिको संकुचित भावनालाई त्यागेर हामी एक हौँ भन्ने भावनाको विकास गर्दै सम्पूर्ण नागरिकमा राष्ट्रिय शान्ति, राष्ट्रिय एकता, भाइचारा अनि सद्भावनाको विकास गर्नु हो। सद्भावना दिवस किन मनाइन्छ भन्ने प्रसङ्गमा हामीले सर्वप्रथम त पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीजी उहाँको सोच अनि कार्यहरूलाई पनि बुझ्न आवश्यक छ। उहाँको जन्म 20 अगस्त सन् 1944 महाराष्ट्रमा भएको थियो। आफ्नो शिक्षा दीक्षा पश्चात उहाँले आफ्नो रुचि अनुसार वायु विमान परिचालक भएर केही वर्ष बिताए पश्चात आफ्नो भाइ सञ्जय गान्धीको हवाई जहाज दुर्घटनामा मृत्यु पश्चात साथै आफ्नो आमा इन्दिरा गान्धीलाई राजनैतिक क्षेत्रमा सहयोग गर्नको निम्ति राजनीतिमा प्रवेश गरेका थिए। सुरुमा उनको राजनैतिक क्षेत्रमा कुनै रुचि नरहेको बताइन्छ। यस्तै सहयोगकै क्रममा उहाँ सन् 1981 राजनीतिमा प्रवेश गर्दै सर्वप्रथम अमेठीबाट लोकसभा चुनाव जितेर सांसद बनेका थिए। यसरी राजनैतिक जीवनकै क्रममा सन् 1984 31 अक्टोबरको दिन आफ्नो आमा तथा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि उनी भारतको प्रधानमन्त्री बनेका थिए भने उहाँ सन् 1984 सन् 1989 देशको प्रधानमन्त्री पदमा रहेका थिए। उहाँ देशको प्रधानमन्त्री जस्तो गरिमामय र दायित्वपूर्ण पदमा रहँदा केवल 40 वर्षको थिए। यसर्थ उहाँलाई आजसम्मको युवा तथा कान्छो प्रधानमन्त्रीको रूपमा चिनिन्छ। तर दुर्भाग्यवश चुनाव प्रचार प्रसारकै क्रममा सन् 1991 दिन तमिलनाडुमा आत्मघाती बम वर्षको कारण उहाँको मृत्यु भएको थियो। देशको युवा नेता तथा प्रधानमन्त्रीको रूपमा उहाँले देशमा साम्प्रदायिक सद्भाव, राष्ट्रिय अखण्डता र शान्तिको साथै अन्तर्राष्ट्रिय स्तरमा विश्व शान्ति कायम गरेको हुनाले उनलाई शान्तिको निम्ति राजदूत पनि भनिन्छ। एक युवा हुनको नाताले उहाँको सोच पनि आधुनिक थियो भनिन्छ। फलस्वरूप उहाँले आफ्नो छोटो कार्यकालमा देशको निम्ति महत्त्वपूर्ण कामहरू गरेका छन्। जस्तै उहाँले सन् 1986 उच्च शिक्षा र संस्थानहरूको सुधार गर्नको निम्ति राष्ट्रिय शिक्षा नीति सुरु गरेका थिए। यसरी नै सन् 1987 देशभरमा जवाहर नवोदय विद्यालय प्रणाली स्थापना गरेका थिए, जुन एक केन्द्रीकृत सरकारी विद्यालय हो जसको उद्देश्य

6 औं देखि 12 औं श्रेणीसम्म निःशुल्क शिक्षा प्रदान गरेर समाजको निम्न वर्गलाई उचित शिक्षा प्रदान गर्नु थियो। यसरी नै उहाँकै कार्यकालमा एमटिएनएलको प्रयोग ग्रामीण क्षेत्रमा प्रयोग गरेर सार्वजनिक कल अथवा सञ्चार कार्यालय स्थापना गर्नमा जोड दिएको थिए। यसरी सन् 1984 देखि सन् 1989 सम्म प्रधानमन्त्रीको रूपमा सेवा गरेका राजीव गान्धीजीलाई आधुनिक प्रगतिशील भारतको दृष्टिकोणको निम्ति स्मरण गरिन्छ। उहाँको कार्यकाल अवधिलाई प्राविधिक शैक्षिक पूर्वाधारलाई अघि बढाउन महत्त्वपूर्ण प्रयासहरू, सामाजिक सद्भाव र राष्ट्रिय एकताप्रतिको उनको प्रतिबद्धताप्रतिद्वारा पनि चिनिन्छ। उहाँको योगदानलाई सम्मान गर्न तथा उहाँको दृष्टिकोण जस्तै देशमा एकता, शान्ति, सद्भाव र विकासलाई निरन्तरता दिन नै सर्वप्रथम सद्भावना दिवसको रूपमा स्थापना गरिएको थियो। राष्ट्रिय सद्भावना दिवसले लाखौँ भारतीय नागरिकहरूको हृदयमा स्थान ओगट्न

उसलाई सम्मान गर्दछ जसले विभिन्न समुदायहरू बीचमा मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न आफ्नो जीवन समर्पित गर्नुभएको थियो। राजीव गान्धीजी एक राजनैतिक नेता मात्र थिएनन्, तर एकता र साम्प्रदायिक सद्भावको समर्थक पनि थिए। जात धर्म वर्ग भाषा आदिको पृष्ठभूमिको पर्वाह नगरी प्रत्येक नागरिकमा सह अस्तित्वमा रहन सक्ने राष्ट्रको निम्ति उनको सोच र दृष्टिकोणले नयाँ पुस्तालाई पनि प्रेरणा दिइरहेको पाइन्छ। राजीव गान्धीजी सम्पूर्ण भारतीय नागरिकहरूलाई जाति धर्म भाषा संस्कृतिको विभेदलाई तोडेर एकसाथ ल्याउन प्रतिबद्ध थिए। एउटा देशको निम्ति आपसी वैभिन्नतालाई तोडेर सबै मिलेर काम गर्नले कति महत्त्वपूर्ण छ भन्ने कुरा उहाँले बुझेका थिए। उहाँले यसका निम्ति धेरै मेहनत र सङ्घर्ष गरेको हुनाले नै उहाँको जन्मदिन उहाँलाई सम्मान गर्दै उहाँको विचारहरू जनमानसमा पुर्याउन र प्रेरित गर्न सद्भावना दिवस पालन गरिएको हो। राष्ट्रिय सद्भावना दिवसले एकता र सद्भाव केवल विचार वा अवधारणा मात्र होइन, तर एक मानिसमा हुनुपर्ने सद्गुण हो अनि कुनै पनि राष्ट्रको आत्मा हो र यसको पालन पोषण गर्न आवश्यक छ भन्ने कुरामा पनि जोड दिँदछ। हाम्रो देश भारत जस्तो विविधतापूर्ण राष्ट्रमा यस दिवस पालन गर्नले एकल स्वार्थी विभाजनकारी हुनुको सट्टा समग्र मानव एक हो भन्ने सन्देशलाई बलियो बनाउने गर्दछ। यस दिनले हामीलाई एकसाथ बाँच्ने अनि मानवतालाई पहिचान गर्न प्रोत्साहित पनि गर्दछ। वास्तवमा राष्ट्रिय सद्भावना दिवस सद्भाव सहिष्णुता विविधताको सम्मान तथा मूल्यप्रति केन्द्रित छ। यसले मानिसलाई साम्प्रदायिकता धार्मिक असहिष्णुता र जातीय भेदभावभन्दा माथि उठेर शुद्ध मानव बन्ने प्रेरित गर्दछ। भारतको विविधतामा एकताको भावनालाई विकास र सुदृढीकरण र स्थायी राख्न पनि यस दिनले विशेष भूमिका खेलेको पाइन्छ। राष्ट्रिय सद्भावना दिवस वास्तवमा मानिसहरूलाई एकसाथ भेला भएर समाज अनि राष्ट्रमा सद्भाव फैलाउने एउटा सुअवसर पनि हो। यस दिन देशका स्कुल कलेज तथा अन्य कार्यालयहरू संस्थानहरूले एक अर्कामा सद्भाव एकताको सन्देश फैलाउने उद्देश्य लिएर विविध कार्यक्रमहरू गर्ने गर्दछ। यस दिन प्रथम त सरकारी अधिकारी कर्मचारीहरू नेताहरू तथा नागरिकहरूले शान्ति र एकताको निम्ति काम गर्न हेतु जाति पन्थ क्षेत्र धर्म र वा भाषादेखि माथि उठेर भारतको सम्पूर्ण नागरिक भावनात्मक एकता अनि सद्भावको निम्ति काम गर्नेछु अनि अहिंसाको माध्यमद्वारा संवाद तथा संवैधानिक समाधानको माध्यमद्वारा सम्पूर्ण मतभेदहरू समाधानको निम्ति तत्पर रहनेछु भन्ने शपथ ग्रहण गरेको पनि पाइन्छ। यसबाहेक शैक्षिक संस्थान तथा विद्यालय महाविद्यालयहरूले यस दिन प्राय धर्मनिरपेक्षता र राष्ट्रिय एकताको विषयहरूमा केन्द्रित तर्क वार्ताहरू निबन्ध लेखन प्रतियोगिता आदिको साथ सांस्कृतिक कार्यक्रमहरू गर्ने गर्दछ। यसका साथै गैर सरकारी संस्थानहरू र स्थानीय समूहहरूद्वारा सामाजिक सेवाको कार्यहरू जागरूकता अभियान वृक्षरोपण सफाई कार्यक्रमहरू पनि गरेको पाइन्छ। सद्भावना दिवसकै सो अवसरमा राजीव गान्धी राष्ट्रिय सद्भावना पुरस्कार पनि प्रतिवर्ष प्रदान गर्ने गरिन्छ। यस पुरस्कारले सद्भावनाको सारलाई मूर्त रूप दिँदै सामाजिक सेवा सङ्गीत शिक्षा आदिसँग सम्बन्धित व्यक्तिहरूलाई प्रदान गरिन्छ। यो एउटा यस्तो प्रेरणाको दीप हो जसले सद्भावनाको विकासलाई टेवा दिने गर्दछ। सन् 1992 स्थापित यो पुरस्कार अन्तर्गत 10,00,000 नगद राशिको साथै प्रशंसा पत्र पनि प्रदान गरिन्छ। यो पुरस्कार सर्वप्रथम सेवाको प्रतिमूर्ति मदर टेरिसालाई प्रदान गरिएको थियो भने 2500 पुरस्कार वर्ष 2023 राजस्थानको महिला आवासीय शैक्षिक संस्थान वनस्थली विद्यापीठलाई प्रदान गरिएको थियो। यसपछि यस पुरस्कारको आधिकारिक रूपमा सार्वजनिक घोषणा गरिएको हामी पाइँदैनौँ। हाम्रो देश भारत एक बहुसांस्कृतिक बहुभाषिक र
धार्मिक हुनाले सद्भावना र यस दिनले विशेष महत्त्व राख्दछ। यस दिनले देशको विविध समुदायहरू माझमा

राष्ट्रिय एकताको बन्धनलाई सुदृढ पार्न सहयोग गर्दछ। यसका साथै सम्पूर्ण नागरिकहरूमा सद्भाव, भाइचारा र पारस्परिक सम्मानको भावना वृद्धि गर्न पनि सहयोग गर्दछ। यस दिनले भारतका युवाहरूलाई राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागी हुन प्रेरित गर्नका साथै देशको बहुलतावादी र धर्मनिरपेक्षताको पुरानो मूल्य मान्यतालाई पनि कायम राख्न सहयोग गर्दछ। देश वा राष्ट्र भनेको कुनै पनि खेलाडीको एउटा टोली वा टिम जस्तै हो। टोलीलाई कुनै खेलमा उत्कृष्ट प्रदर्शन गर्न वा विजय हासिल गर्न प्रत्येक खेलाडीमा आपसी सद्भाव, प्रेम र वैचारिक एकता हुनु आवश्यक छ। त्यस्तै सद्भावनाले पनि देशको प्रत्येक नागरिकमा एकता र सद्भाव सृजना गरेर देशलाई शान्ति र सुरक्षाको बाटोमा हिँड्ने प्रेरित दिँदै देशको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउँदछ। हामी देश वा राष्ट्रलाई मानव शरीरको अङ्गहरूसित पनि तुलना गर्न सक्छौँ। मानव शरीर विभिन्न अङ्गहरूको एकअर्कामा सहयोग वा सहकार्यद्वारा सञ्चालित हुँदछ। त्यसरी नै एउटा देश वा राष्ट्र पनि विभिन्न धर्म, जाति, भाषा, संस्कृति आदि सम्मिश्रण भएका मानिसहरूमा सहभाव, सहकार्य, भाइचारा तथा सद्भावनाद्वारा मात्र चल्न सक्छ। यसर्थ यस दिनले प्रत्येक भारतको नागरिकहरूलाई एक अर्कालाई बुझौँ अनि सम्मान गरौँ भन्ने सन्देश दिँदै शान्ति र सद्भावको विकासमा महत्त्वपूर्ण योगदान दिने प्रयास गरेको पाइन्छ। यसका साथै यस दिनले नागरिकहरू माझमा दया, माया, प्रेम, भाइचारा जस्ता मानवीय गुणहरूको विकास गर्न सहयोग गर्दछ, जसको अभावमा मानिस साधारण पशुजै हुने गर्दछ। जीवनयापनको क्रममा मानिसहरू माझमा वर्ण विभेदहरू, वैमनुष्यता तथा एकपक्ष नीतिहरू, विभेदका नीतिहरू र सोचहरू सृजना हुन सक्छ। तर यस दिनले हामीलाई यस्ता नीतिहरू, सोचहरूदेखि माथि उक्लेर हामी एक हौँ, हाम्रो साझा सपना, आकाङ्क्षा र चुनौतीहरू माझ साझा गर्दै हामी राष्ट्रियतालाई अक्षुण्ण राख्छौँ भन्ने सन्देश पनि दिँदछ। यसका साथै यस दिनले साझा मानवतालाई स्वीकार गरेर समाज र राष्ट्रको बलियो जग बसाउन सहयोग गर्दछ। आधुनिक जीवनको कोलाहलको बीचमा पनि हामीलाई एकसाथ बाँच्ने, मूल्यवान बन्ने प्रेरणा र आह्वान गर्दछ। अत सद्भावना दिवसले प्रत्येक नागरिकमा यस्तो चिन्तनको अवसर सृजना गर्दछ, जहाँ हामी हाम्रो समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा मानवको निम्ति कस्तो योगदान पुर्याउन सक्छौँ भन्ने कुराको निम्ति पनि प्रेरित गर्दछ। यो उत्सव वा दिवस राजनैतिक दलको सहयोग र संरक्षणमा रहे तापनि राजनैतिक सीमा र धार्मिक सम्बद्धतामा सीमित छैन। यो प्रत्येक व्यक्तिलाई साँचो मानव बन्दै आफ्नो देशको हितार्थ परिवर्तित हुने आह्वान भन्न सकिन्छ। सद्भावना दिवसले सम्पूर्ण भारतको नागरिकहरूलाई एक अर्काप्रति सद्भावको सन्देश दिए तापनि कुनै कुनै परिस्थिति र समयमा हिंसात्मक घटना, अति जातिवाद र कट्टर धार्मिकताको कारण कुभावको भावना वृद्धि भएको हामी पाउँदछौँ। यस प्रकारको साम्प्रदायिकता, धार्मिक कट्टरता, अति जातिवादी जस्ता संकुचित विचारधाराले देशको सार्वभौमिकता, प्रगति, शान्ति आदिमा ठुलो क्षति पुर्याउने गर्दछ। हाम्रो देश भारतमा प्राय 200 वर्ष लामो शासन अवधि अङ्ग्रेजहरूले विभाजन अनि शासनको नीति वा सिद्धान्त अपनाएको हुनाले राष्ट्रिय मानसिकतामा साम्प्रदायिक पहिचानको भावना स्थापित भएको पाइन्छ। फलस्वरूप आज पर्यन्त साम्प्रदायिक एक जटिल समस्याको रूपमा देख्न पाइन्छ। आज पनि कहीँ कतै चुनावी चालखेलमा साम्प्रदायिकता राजनीतिलाई आकार दिने प्रयास गरेको हामी पाउँछौँ। यसरी नै भोट ब्याङ्कको चुनावी समर्थन जुटाउन साम्प्रदायिक पहिचानको प्रयोग, तुष्टिकरण नीति, चुनावी लाभको निम्ति संस्थागत तथा धार्मिक मागहरूलाई सहयोग वा समायोजन राजनीति वा नेताहरूद्वारा साम्प्रदायिक भड्काउपूर्ण भाषण तथा विभाजनकारी बयान वा भाषा, धार्मिक जुलुस
र कार्यक्रममा राजनैतिक प्रदर्शनको रूपमा प्रयोग आदिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा राष्ट्रिय सद्भावनाको विकासमा नकारात्मक प्रभाव पारेको पाइन्छ। यसरी नै भाषिक धार्मिक सांस्कृतिक मूल्य मान्यताहरूप्रति बयानबाजी तथा एक अर्काको टीका टिप्पणी र लाञ्छनाले पनि राष्ट्रिय सद्भावको विकासमा अवरोध सृजना गरेको पाइन्छ। हाम्रो देश भारत एक बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक राष्ट्र हो, यसमा हामीले गर्व गर्नुपर्छ। तर यहाँ एक अर्काको धार्मिक भाषिक सांस्कृतिक प्रतिको सम्मान र सही ज्ञानको अभावले गर्दा केही हदसम्म सद्भावनाको विकासमा बाधा वा चुनौतीहरू सृजना गरेको पाइन्छ। आर्थिक कारण पनि राष्ट्रिय सद्भावको विकासमा बाधाको रूपमा देख्न सकिन्छ। जस्तै गरिबी, बेरोजगारी, स्रोत साधनको अभाव र प्रतिस्पर्धा आदिले मानिसहरूमा दूषित भावनाहरू जागृत गराउने गर्दछ। यसरी नै प्रशासनिक असफलतालाई पनि लिन सकिन्छ। जस्तै न्यायिक प्रक्रियाहरूमा ढिलाइ गरिनु, अपराधीहरूको निम्ति अपर्याप्त वा प्रारम्भिक चेतना प्रणालीको अभाव, गम्भीर अपराधीहरू वा हिंसाका दोषीहरू पनि दण्डमुक्त वा सजायको बदलीमा स्वतन्त्र रूपमा घुमफिर गर्नु जस्ता घटनाहरूले पनि देशको सद्भावनाको विकासमा बाधा पुर्याइरहेको पाइन्छ। यस्तै गरेर बहुसंख्यक र अल्पसंख्यक दुवै समुदाय माझमा डर, अल्पसंख्यकमाथि बहुसंख्यकको थिचोमिचो, असुरक्षा र पहिचानको नाममा नराम्रो प्रकारको लाञ्छना, धार्मिक एवं सांस्कृतिक परिवर्तन, वर्ग र वर्ण विभेदको कारणले पनि हाम्रो देशको सद्भावना विकासको निम्ति एउटा चुनौती दिइरहेको पाइन्छ। यसबाहेक वर्तमान समयमा सामाजिक सञ्जालको युगमा नक्कली र पक्षपाती मिडियाहरूद्वारा आदि मार्फत झुटो समाचार, घृणायुक्त उत्तेजक र भड्काउपूर्ण सामग्रीहरूको प्रचार प्रसारले पनि सद्भावनाको विकासमा ठुलो समस्या सृजना गरेको अनुभव गर्न सकिन्छ। अब हामी आज राष्ट्रिय सद्भावना दिवसको सो अवसरमा देशमा सद्भावना विकासको चुनौती वा अवरोधहरूको चर्चा पश्चात यस दिनलाई सार्थक र सफल बनाउन अनि राष्ट्रमा दीर्घकालीन सद्भावनाको विकास वा स्थापनाको निम्ति प्रत्येक नागरिकले आफ्नो धार्मिक, सांस्कृतिक, भाषिक, राजनैतिक, वर्ग र वर्णगत भेदहरू भुलेर देशको राष्ट्रिय अखण्डता, विकास र शान्तिको निम्ति कस्तो भूमिका निभाउने वा कार्यहरू गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। सर्वप्रथम त आफ्नो देश भारतलाई मूल वा आमा सम्झेर आफ्नो धार्मिक, सांस्कृतिक, भाषिक, वैचारिक र जातिगत विभेदलाई भुलेर सधैँ एक अर्कामा आपसी सहयोग र प्रेमको भावना राख्नु आवश्यक छ। वर्ग र वर्ण विभेद नगरी सधैँ सहयोगको निम्ति ढोका खुल्ला राख्नु, साथै आवश्यक र अभावमा बाँचेकाहरूलाई सधैँ सहयोगी हात बनेर सहयोग गर्न आवश्यक छ। यस्ता कामहरूले सद्भावनाको निम्ति सकारात्मक वातावरण सृजना गर्न सहयोग गर्दछ। हाम्रो देश भारत सांस्कृतिक, भाषिक अनि धार्मिक विविधतामा धनी देश हो भन्न सकिन्छ। देशका विभिन्न सम्प्रदायका रीतिरिवाज, चाडपर्व र इतिहासको राम्ररी अध्ययन गर्न, सांस्कृतिक, सामाजिक, भाषिक आदान प्रदान गर्न सकिन्छ। उनीहरूसँग अर्थपूर्ण कुराकानी गर्नले पारस्परिक सम्मानको भावनालाई सुदृढ बनाउँदछ। सांस्कृतिक आदान प्रदानको माध्यमबाट हामीले एक अर्कालाई जोड्ने समानताहरू र गुणहरू प्राप्त गर्न सक्छौँ, जसले हामी माझ एकताको वातावरण सृजना गर्न सहयोग गर्दछ। राष्ट्रिय सद्भावनालाई विकास गर्ने सबैभन्दा महत्त्वपूर्ण तरिकाहरूमध्ये सामुदायिक सेवा पनि एक हो। यस अन्तर्गत हामीले आवश्यक परेकोहरूलाई तथा दिन दुखीहरूलाई सहयोग गरेर, सरसफाई अभियानहरूको कार्यहरू गरेर सामुदायिक सेवाको भाव तथा जिम्मेवारीको भावनालाई विकास गर्न सक्छौँ। यसले हामीलाई अरूको सम्मान गर्न, समस्याहरूसँग गहिरो रूपमा जोडिन र समाजको उत्थानको निम्ति सहकार्य गर्ने भावना विकास गर्न सहयोग गर्दछ। अतः सामूहिक सेवाहरूमा संलग्न भएर सद्भावनाको भावलाई मूर्त रूप दिन आफ्नो समाज र देशमा सद्भावना र कल्याणको कार्यहरूमा सक्रिय रूपमा
योगदान पुर्याउन सकिन्छ। समाज तथा देशमा सद्भावनाको विकास गर्ने माध्यमहरूमा शैक्षिक पहल तथा शिक्षालाई एक प्रभावकारी उपकरणको रूपमा लिन सकिन्छ। एकता, विविधता, सद्भावना, राष्ट्रिय मूल्य र महत्त्व आदिसँग सम्बन्धित विषयहरूलाई प्रकाश पार्न उच्च

शैक्षिक संस्थानहरूमा कार्यशाला, सङ्गोष्ठी, छलफल वा चर्चा परिचर्चाको आयोजनाहरू साथै प्राथमिक, माध्यमिक अनि उच्च माध्यमिक स्तरमा सद्भावना, प्रेम, शान्ति, भाइचारा जस्ता विषयहरूलाई बुझाउनको निम्ति पाठ्यक्रमहरू समायोजन गर्नले राष्ट्रिय सद्भावनाको विकासमा महत्त्वपूर्ण योगदान पुग्दछ। यसबाहेक हाम्रो देश भारत जस्तो विविधतापूर्ण देशमा एक अर्काप्रति क्षेत्रीयता र सार्वभौमिकताको सम्मान, एक अर्काको आन्तरिक मामलाहरूमा हस्तक्षेप नगर्नले समानता र पारस्परिक लाभ अनि शान्तिपूर्ण सह अस्तित्व जस्ता विषयहरूले पनि देशको राष्ट्रिय सद्भावनाको विकासमा महत्त्वपूर्ण योगदान दिदछ। अन्तमा, मानिस एक सामाजिक प्राणी हुनको नाताले एक असल सामाजिक जीवन निर्वाह गर्न ऊभित्र सद्भावना जस्त मानवीय गुण हुन आवश्यक छ। आज 20 अगस्त पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीजीको जन्म जयन्तीको उपलक्ष्यमा मनाइने राष्ट्रिय सद्भावना दिवसले सम्पूर्ण भारतीयहरूमा एक अर्काप्रति प्रेम, समझदारी, सहानुभूति, अहिंसापूर्वक सहवास, आफ्नो साथै अन्यको मूल्य मान्यताको सम्मान अनि समावेशी समाजको निर्माण गर्दै शान्तिपूर्ण राष्ट्रको निर्माण गर्न प्रोत्साहित गर्दछ। यस दिनले एकता र सद्भाव कुनै अमूर्त आदर्श मात्र होइन तर राष्ट्रिय तथा सामूहिक हितको निम्ति आवश्यक छन् भन्ने कुरोलाई दर्शाउँदै राष्ट्रिय एकता, शान्ति र सद्भाव, युवा सशक्तिकरण र धर्मनिरपेक्षको बोध गराउँदै सुरक्षा र शान्तिपूर्ण समाजको निर्माण, आर्थिक विकास, मानसिक अनि सामाजिक स्वास्थ्यप्रति हाम्रो ध्यान आकर्षित गराउँदछ। समग्रमा भन्नुपर्दा राष्ट्रिय सद्भावना दिवस केवल एउटा स्मरण गरिने दिन मात्र होइन, यो प्रत्येक नागरिकलाई एकताबद्ध समाज अनि देशको निम्ति योगदानको निम्ति आह्वान हो। राजीव गान्धीजीको योगदान र देशप्रतिको सोचलाई सम्मान गरेर शान्ति, असहिष्णुता र सहिष्णुता र एकीकरणको मूल्य मान्यतालाई अघि राखेर विविधताभित्र पनि सबैलाई सम्मान साथ व्यवहार गर्दै देशलाई शान्ति र प्रगतिको मार्गमा अघि बढाउन सक्छौँ।

अहिले हजुरहरूले सुन्दै हुनुहुन्थ्यो सद्भावना दिवस साथै राजीव गान्धीको जीवनी सम्बन्धी जानकारी र यस जानकारी दिनुभयो शिक्षक सन्तोष छेत्रीले। समय बलवान छ विद्यार्थी भाइ बहिनीहरू, भोलि गर्ने कामलाई आजै गर, आज गर्ने कामलाई अहिले नै गर भन्ने सोच र मन्त्रलाई आत्मसात गर्नुहोस् र आफ्नो अध्ययन र अभ्यासलाई निरन्तरता दिनुहोस्। लगनशीलताको साथ अध्ययन गर्नुहोस् र आफ्नो भविष्यलाई उज्जवल बनाउनुहोस् भन्ने मङ्गल कामना साँच्दै प्रस्तुत लेखनाथ राईको साथ यो अवसरमा आजको यो शिक्षा ज्योति कार्यक्रमबाट बिदा चाहन्छ। नमस्कार।

सम्पूर्ण सैनिक दाजुभाइहरूलाई स्वागत जनाउँछौँ। तपाईँहरूको निम्ति प्रत्येक दिन यसै समय सन्ध्याकालमा प्रसारण गर्ने यो कार्यक्रम जय जवानमा, आजको जय जवान कार्यक्रममा हामी हाम्रा सैनिक दाजुभाइलाई सुनाउनेछौँ केही पुराना हिन्दी फिल्मका गीतहरू। त सैनिक दाजुभाइ सुन्नुहोस् यो पहिलो गीत, फिल्म चोरी चोरीबाट लता मङ्गेशकरको स्वरमा, सङ्गीत हो शङ्कर जयकिशनको, शब्द हसरत जयपुरीको।

श्रोताहरू अब सुन्नुहोस् फिल्म सिआइडीबाट यो गीत आशा भोसले, शमशाद बेगम अनि मोहम्मद रफीको शर्मा, सङ्गीत हो ओपी नयरको, शब्द मजरूको।

सैनिक दाजुभाइहरूको निम्ति अब बज्ने गीत रहेको छ फिल्म नयाँ दौरबाट मोहम्मद रफी अनि आशा भोसलेको स्वरमा, सङ्गीत हो ओपी नैयरको, शब्द साहिरको।

श्रोताहरू, यो गीतका साथै सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवानको समय यहीँ सकिन्छ। अबको केही बेरमा पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी सुन्नुहुनेछ। यस कार्यक्रमबाट भने मलाई बिदा दिनुहोस्। नमस्ते।

0: This is Evening Melodies on 103.5 Akashwani Karshong, and now it's time for the news headlines in Nepali.
1: Namaskar, yo Akashwani ho, mukhya samachar Sarun Wangar bata sunhos. प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो ब्रिक्स अध्यक्षता अन्तर्गत भारतले जनकेन्द्रित जलवायु कार्यको माध्यमबाट दिगो विकासलाई बढावा दिइरहेको छ। पर्यावरण वन र जलवायु परिवर्तन मन्त्री श्री भूपेन्द्र यादवको लेख साझा गर्दै प्रधानमन्त्रीले भन्नुभयो उत्सर्जनको तीव्रता घटाउने र गैर जीवाश्म ऊर्जा क्षमता विस्तारमा भारतको प्रगतिले दिगो र हरित दृष्टिकोणलाई बलियो बनाउँछ। भारत र जापानबीच समुद्री सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। गृहमन्त्री अमित शाहको अध्यक्षतामा चेन्नई नजिकैको महाबलिपुरममा 31 दक्षिणी क्षेत्रीय परिषदको बैठक सम्पन्न भएको थियो। बैठकमा मुख्यमन्त्रीहरू तथा वरिष्ठ अधिकारीहरू बीच यस क्षेत्रको प्रगति विकास र हितसँग जोडिएका साझा विषय र प्राथमिकताका बारेमा छलफल भएको थियो। चौथो भारत सिङ्गापुर मन्त्रीस्तरीय गोलमेज सम्मेलन आज सिङ्गापुरमा सम्पन्न भएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज पटनामा प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत निर्मित 2,35,000 घरहरूको चाबी लाभार्थीहरूलाई हस्तान्तरण गर्नुभयो। UIDAI को आधार एपले डाउनलोडको आँकडा 5 करोड पार गरेको छ। यो उपलब्धिले मानिसमा सुविधा र डिजिटल माध्यमको बढ्दो स्वीकार्यतालाई प्रतिबिम्बित गरेको छ। झारखण्ड उच्च अदालतले झारखण्ड लोकसेवा आयोग JPSC र झारखण्ड कर्मचारी चयन आयोगद्वारा आयोजित धेरै भर्ती परीक्षाहरू रद्द गर्ने राज्य सरकारको निर्णयमा आज रोक लगाएको छ। अनि मौसम विभागले छत्तिसगढ र पूर्वी मध्यप्रदेशमा भोलि मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, हिमाचल प्रदेश, ओडिसा, पश्चिम बङ्गालको तराई, सिक्किम र पश्चिम मध्यप्रदेशका केही स्थानमा अझै 2 दिन भारी वर्षाको सम्भावना रहेको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
2: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई अब सुनाउनेछौँ हिन्दी फिल्मी गीत। यो गीत श्रोताहरूको निम्ति लिएका छौँ फिल्म देख कबीरा रोयाबाट मन्ना डेको शर्मा, सङ्गीत हो मदन मोहनको, शब्द राजेन्द्र कृष्णको।

0: अहिले श्रोताहरूलाई सुनायो हिन्दी फिल्मका गीतहरू एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब प्रस्तुत गरिरहेका छौँ प्रायोजित कार्यक्रम किसान वाणी।
1: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय भारत सरकार।

0: आकाशवाणी गान्तोकको किसान वाणी कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा म सञ्चालिकाको तर्फबाट न्यानो अभिवादन चढाउँदछु। प्रत्येक यस कार्यक्रम अन्तर्गत किसानहरूसँग बातचित गर्ने छौँ। आज हाम्रो स्टुडियोमा हामीले एक प्रगतिशील कृषकलाई निम्त्याएका छौँ। उहाँ हुनुहुन्छ नाम्ची जिल्ला अन्तर्गत बिकमतबाट सिद्धिमान छेत्रीज्यू। सर्वप्रथम हजुरलाई हाम्रो कार्यक्रम किसान वाणीमा स्वागत छ।
1: धन्यवाद।
0: कृषिकै सम्बन्धी कुरा गर्नुपर्दा तपाईँले खेतीपाती गर्न कहिलेदेखि सुरु गर्नुभयो?
1: खेतीपाती त अब बाउबाजेबाटै गर्दै ल्याएको अनि अहिले पनि खेतीपातीमै हुन्छौँ। राम्रोसँगले खेती गर्दै अगाडि बढिरहेको छौँ।
0: परिवारमा पहिलेदेखि नै कृषि काम हुन्थ्यो कि तपाईँ आफैले सुरुवात गर्नुभएको? यो
1: होइन, परिवारमा बाउबाजेबाटै गर्दै ल्याएको, अब आफू पनि त्यसमा नै लागि पर्यो किनकि कृषि काम अब खेतीपाती पनि भयङ्कर राम्रो लाग्छ र म अरू केही काम पनि हेरिनँ, म योपट्टि मात्रै लागेँ।
0: हजुर, कृषिमा काम गर्नुभन्दा अगाडि चाहिँ तपाईँले के गर्नुहुन्थ्यो?
1: अब पहिला स्टुडेन्ट लाइफमा त त्यही अरू काम त गराइ भएन, त्यही कृषिकै अब बारीकै काम गर्दै ओर्दै स्कुल जान्थ्यौँ आउँथ्यौँ, अब त्यसमा नै हामी लागि पर्यौँ। अरू फाल्टो काम त केही गराइ भएन, यही कृषि कामै नै हो हाम्रो त।
0: सानैदेखि कृषिमै गर्नुभयो। तपाईँको खेतीबारीमा अहिले मुख्य रूपमा के के अन्न बाली छ, सागसब्जी, फलफुल?
1: अहिले इस्कुस छ मेन चाहिँ, त्यसको बादमा मकैहरू है, अदुवा, अब गाई बस्तु पनि छ, बाख्रा गाई बस्तु सबै छ।
0: गाई चाहिँ कति कस्ता खालका गाई, कतिवटा चाहिँ तपाईँले पाल्नु भएको छ?
1: गाई त बेसी त छैन, त्यही 6-7 छ, राम्रो क्वालिटीको गाई छ, होलिस्टिनहरू गाई छ, राम्रो छ। अब त्यसलाई स्याहार सुसार गर्दैछु, त्यसले नै खानु सानु सबै पुग्दैछ, यति खेतीपाती गरेकोहरू एक्स्ट्रा नै बाँच्छ हाम्रो।
0: ए हजुर, तपाईँले अब होलिस्टेन गाई पाल्नु भएको छ भन्नुभयो, अब उहाँ त्यो गाईको चाहिँ के को लागि चाहिँ पाल्नु भयो त होलिस्टेन गाई?
1: त्यही व्यवसायकै लागि, बेचबिखान गरेर त्यसबाट नै जीवन आर्जन गर्नुको लागि चाहिँ त्यहीबाट नै हामी अब पाल्दैछौँ। अब गाईको अब दुधहरू राम्रै छ है, रेटहरू राम्रै छ, इत्यादि सबै ठिकै छ, अहिले त्यसबाट नै गरेर खाँदैछौँ।
0: डायरीमा पनि दुध लगाउनु भएको छ? कति जस्तो लगाउनु छ, कति लिटर चाहिँ?
1: डायरीमा त्यही 20-22 जस्तो जान्छ अहिले हालमा चाहिँ।
0: हजुर,
1: अब कोही थारो गाई छ, कोही ब्याएको छ, त्यसले गर्दा रोटेसन गर्दै गर्नु पर्यो, यसबाट नै हामी जीवन आर्जन गर्दैछौँ।
0: गर्दै हुनुहुन्छ है। गाउँ बस्तीमा गाई बाख्राहरू सबै पालिन्छ, खेतीपाती गरिन्छ, तपाईँले भन्नुभयो सागसब्जी अहिले इस्कुसको समय हो भन्नुभयो, तपाईँले त्यसमा के इस्कुसदेखि फाल्टु अरू सब्जीहरू पनि त्यही फलाएर बेच्नु पनि हुन्छ कि अथवा घरकै लागि मात्रै हुन्छ त त्यो?
1: बेचाइ हुन्छ नि, अब हाम्रो त क्यास क्रप त मेन त बिकमतको त इस्कुस हो। गाई पाल्छौँ, गाईको मुनि अर्ग्यानिक मल हुन्छ, त्यसले नै हामीलाई केही गर्नु पर्दैन, इस्कुसलाई चाहिँ ठ्याक्कै रोपिदियो, मचन छँदैछ त्यसमा गएर फल्छ। मेन कुरा चाहिँ हामी गाई पाल्नै पर्छ अनिवार्य, मलको अर्ग्यानिक मलको लागि पनि विशेष पाल्नै पर्छ। हाम्रो क्यास क्रपै इस्कुस हो, सब यही इस्कुसले हामीहरूले अहिलेसम्म गरिरहेको छौँ, सब कुरै सब कुरै। अब समाज सेवा भयो, कहीँ जानु पर्यो, दुःख बिमार भयो, के भयो, सबै इस्कुसबाट नै हाम्रो मेन क्यास क्रप चाहिँ इस्कुसै हो हुनु चाहिँ।
0: तपाईँले भनेपछि त्यसलाई अब बेचबिखानको लागि टाढा टाढा पठाउनु पर्यो?
1: अहिले बेचबिखानको लागि केही टेन्सन छैन, अहिले जब हामीले त्यो सामान चाहिँ निकाल्नु सक्नुपर्छ, तब हामीले राम्रो क्वालिटीको सामान निकालिसक्यौँ भने हाम्रो घरैमै व्यापारीहरू आइपुग्छन् अनि आएर राम्रो रेट दिएर लान्छन्। अहिले त अब खेतीपाती त कम्ती कम्ती हुँदैछन् होइन, कतिले गर्नु छोडे, अब हामी चाहिँ त्योपट्टि नै अगाडि नै बढिरहेको छौँ अनि आउने जेनेरेसनलाई पनि खेतीपाती गर्न सिकाउनु पर्ने हाम्रो मेन उद्देश्य चाहिँ यो छ। के अरे, पढेर मात्रै पनि हुँदैन, अब विशेष गरेर चाहिँ माटोसम्म चाहिँ हाम्रो आउने पिँढीहरू पनि पुग्नु सक्नुपर्छ, लागि पर्नुपर्छ यसमा चाहिँ। हामी एक दुईजना खेती किसान गरेर एक दुईवटा

0: बोलेर मात्रै हुँदैन, प्र्याक्टिकल्ली आउनु पर्छ. यत्रो यत्रो ठुलो ठुलो डिपार्टमेन्टहरू छ है, यत्रो यत्रो ठुलो डिपार्टमेन्ट, हर्टिकल्चर भयो, एग्रिकल्चर भयो, कि कृषि विज्ञानहरू छ, यसमा भारत सरकारले कति कति खर्च गर्दैछ होइन. त्यो मुताबिक खेतीपातीहरू हुन्छ, काफी नै हुन्छ, तर गर्ने मेन पावर अलिक कम्ती हुँदै जाँदैछ. त्यसले गर्दाखेरि हामीहरूलाई पनि अलिकति प्रब्लम हुँदैछ यो मेन पावरले गर्दा चाहिँ. अब एक दुईजनाले गरेर मात्रै त हुँदैन, अब हामी त गरिरहेको छौँ अहिलेसम्म होइन. अब आउने पिँढीहरूलाई नै हामीले मेन कुरा चाहिँ यो चाहिँ अनिवार्य सिकाउनु पर्छ.
1: अब आउने नयाँ भावी पिँढीहरूलाई चाहिँ हामीले यो माटोसँग मिलाउनु पर्यो, उहाँहरूलाई त्यहाँ जानु,
0: माटो चाहिँ छोड्नु लाउनु पर्यो, माटोमा काम गर्नु पर्यो. डिपार्टमेन्टको सँगले उहाँहरूले पनि सर्भाइभ गर्यो भने, के अरे काम लगायो भने, बस्तीवाला अटोमेटिक माथि उठेर गइहाल्छ नि, अलिकति माथिल्लो स्तरमा गइहाल्छ.
1: हजुर, अब छ नि अहिले अब हाम्रो सिक्किम राज्यलाई त अर्ग्यानिक राज्य भनेर पहिलेदेखि निकै वर्ष भयो सुनेर आइरहेको छौँ है, भइरहेको छ. त्यसमा अब तपाईँले जुन घरमा सागसब्जीहरू रोप्दै हुनुहुन्छ सबै त्यो अर्ग्यानिकै हो त्यसो भए?
0: अर्ग्यानिक हो, हाम्रो अर्ग्यानिक स्टेट हो, त्यसले गर्दाखेरि अर्ग्यानिकै हामीहरूले फलाउनु पर्छ, त्यही अर्ग्यानिकै फलाएर बेच्नुपर्छ, त्यही खानुपर्छ, सबै त्यसबाट नै गर्नु पर्यो.
1: गर्नुहुँदैछ है, हजुरले भन्नुभयो. तपाईँले त्यसको लागि के माटोको जाँचहरू पनि गर्न लगाउनु भयो कि?
0: माटोमा यो सोइल टेस्ट पनि हामीहरूले गऱ्यौँ. यस्तोको जाँच गर्न त्यति इस्कुसलाई चाहिँ आवश्यक छैन, हामीहरूलाई चाहिँ नेचरले दिएको क्या हो, माथिबाटै नेचरले. अब अटोमेटिक अब अलिकति तल माथि कहीँ हुँदैन होइन, हाम्रो बिकमत भन्ने जग्गामा चाहिँ उसको टाइममा फलिहाल्छ. अब मेतिर अप्रेलतिर फलिहाल्छ, त्यो फलेपछि कन्टिन्यू बुझाउँदैन हाम्रो नेचरले दिएको. जस्तै छुबा पर्बेङमा तपाईँको मुला हुन्छ, के अरे बन्दकोपी हुन्छ, के अरे आलु हुन्छ है, त्यसरी नै अब त्यस्तो आफ्नो जग्गामा आफूले दिएको हुँदो रहेछ भगवान्ले. यो नेचर है क्या,
1: भनेपछि तपाईँले त्यो माटो जाँच गरिबस्नु परेन नि,
0: त्यति आवश्यक छैन,
1: आवश्यक छैन तपाईँलाई. अन्त यो प्लास्टिक ग्रिन हाउसहरू के तपाईँले त्यसमा पनि गर्नुहुन्छ सब्जीहरू कि?
0: ग्रिन हाउस बनाएर, ग्रिन हाउसमा त अलिक कम्ती नै गराए हुन्छ कि, तर त्यति हामीलाई त्यति ग्रिन हाउसको आवश्यकता छैन अहिले, तर हाम्रोमा त्यति छैन पनि ग्रिन हाउस. त्यो
1: तपाईँलाई कस्तो लाग्छ यो प्लास्टिक ग्रिन हाउसमा खेती गर्दा अथवा परम्परागत खेती भन्दा के कस्तो फरक र फाइदा पाइने रहेछ त?
0: ग्रिन हाउसमा भन्दा त नेचरले दिएको राम्रो हो नि, खेती गर्नु त एकदम आकाश मुनि नै खेती नै गर्नु राम्रो हो नि हुनु त.
1: अब
0: कति अब प्लास्टिकभित्र अब कति कुराहरू प्रोटेक्ट हुन्छ, कति के हुन्छ भनेर लगाउँछ मान्छे. अब हामी त गरिएको छैन त्यो ग्रिन हाउसभित्र त, कि यही छ हाम्रो त एकदम.
1: भनेपछि हजुरले कि यो खेतीपातीको लागि कृषि तथा बागवानी विभाग, प्रधानमन्त्री कृषि सिँचाइ योजनाहरू थुप्रो छन्, के कस्ता सुविधाहरू प्राप्त गर्नुभएको छ?
0: अब हामीले यो भारत सरकारको जो छ नि सोइल टेस्टहरू गर्ने, यो सोइल माटोको एउटा जाँच पनि हुँदो रहेछ है, यसमा पनि सोइल टेस्ट गरेर हामीले खेतीहरू लगायौँ अनि यसमा पनि राम्रो भयो. सोइल टेस्ट गरेर खेती लगाउँदा पनि सजिलो हुने रहेछ है, यो सोइल यो माटोमा चाहिँ कस्तो खेती हुन्छ, कस्तो पाराले के अरे सोइल टेस्ट गरेर चाहिँ खेती लगाउनु पर्ने रहेछ भनेर भन्दाखेरि चाहिँ राम्रो अनि सजिलो तरिकाले खेती गर्न सकिने रहेछ. अनि त्यसको बादमा केसिसी लोनहरू लिएको छौँ, त्यसबाट नै अलिकति सब्जीहरू हो रोटेसनको लागि त्यो निकाल्दै तिर्दै गर्दैछौँ हामीहरू. अब त्यसमा हामीलाई फाइदा भएको छ, राम्रो भएको छ है. अब यो केसिसी लोनहरू मैले यो स्किम पाएर चाहिँ मैले चाहिँ के गर्दैछु भने अहिले म सब्जी पनि लाउँदैछु, उता के भन्दा चाहिँ एउटा दोकान पनि खोलेको छु गान्तोकमा. अब यसमा म ल्याएर बेचेर फेरि हप्तामा एकखेप जान्छु, त्यहाँबाट फेरि खेतीपाती यताउता गर्छु के गर्छु, त्यहाँबाट फेरि ल्याएर बेच्छु. भारत सरकारलाई पनि धन्यवाद, उहाँहरूले पनि यति साह्रो सहायता गर्नुभएको छ कृषिहरूलाई. अब यसमा पनि उहाँहरूलाई मुरीमुरी धन्यवाद छ, किनकि यति साह्रो उहाँहरूले पनि भारत सरकारहरू पनि लागि परेको छ कृषि क्षेत्रलाई एकदमै अगाडि बढाएर लानुपर्ने उहाँहरूको पनि ठुलो मकसद रहेको छ. र यो नानीहरू पढाउनु पर्यो के अब यताउता सबै गर्नु पर्यो, त्यसबाट नै हामी गर्दैछौँ, अलिकति फाइदा त्यसबाट पनि छ, केही छैन.
1: अब यसमा ब्याज दर कस्तो छ त्यो त?
0: इन्ट्रेस्ट कम्ती छ, इन्ट्रेस्ट छँदै छैन भनौँ न, त्यसबाट नै हामी काम गर्दैछौँ.
1: गर्दै हुन्छ तपाईँले अब यो

0: केसिसी लोनहरू सुविधा त्यहाँबाट पाएँ भन्नुभयो है, लोनको सुविधा पाएँ, तपाईँले कसरी यसलाई अगाडि प्रोसेसमा लानुभयो अथवा कसरी के गर्दा चाहिँ तपाईँले यो पाउनुभयो त?
1: यो चाहिँ अब काम देखेर नै, खेतीपाती गरेर नै उहाँहरूले पनि आएर हेरेर दिनुभएको
0: हजुर। भनेपछि यो किसान क्रेडिट कार्डको सुविधा लिन कतिको सहज भयो कि?
1: आरामले गर्ने मान्छेलाई त जे पनि सजिलै हुन्छ। हेर्नुहोस्, पहिला गर्नु पर्यो अनि माग्नु पर्यो नि। जब गर्दैन तब पहिला माग्नु त भएन नि त, पहिला गरेर देखाउनु पर्यो सरकारलाई पनि, अनि पो दिनुहुन्छ उहाँहरूले पनि, यो मान्छे चाहिँ राम्रो रहेछ, यो मान्छे चाहिँ लगनशील रहेछ, यसले गर्ने रहेछ, अनि यसलाई चाहिँ दिउँ, यसलाई अलिकति हेल्प गरौँ भनेर चाहिँ उहाँहरूले पनि दिनुभएको,
0: उहाँले दिनुभएको है। कहिलेसम्म फर्काउनु पर्ने पर्छ अथवा ब्याङ्कमा कुनै धितो राख्नुपर्छ कि पर्दैन त्यो केसिसी कार्ड बनाउँदा चाहिँ?
1: त्यस्तो धितो सिजो केही राख्नु पर्दैन कि, मेसेज आउँछ त्यो टाइममा चाहिँ तिर्नै पर्छ,
0: तिर्नै पर्यो।
1: त्यो टाइममा तिरेन भने चाहिँ फेरि अब ब्याङ्कको पनि त्यसै आउँदैन, ब्याङ्कको पनि त होइन, उहाँहरूले पनि त यसो हेल्पको लागि दिनुभएको हो, त्यसले गर्दाखेरि टाइममा तिर्नै पर्छ, अनि फेरि निकाल्छु भन्दा दिनुहुन्छ, फेरि
0: दिनुहुन्छ है। अब आज भोलि एउटा फार्मर प्रड्युसर अर्गनाइजेसनको चर्चा निकै छ है, हामी सुन्दै आएका छौँ, हजुरले पनि सुन्नु भएको छ होला, यसमा तपाईँ जोडिनु भएको छ?
1: जोडिएको छौँ नि, हामी एफपिओ मार्फतै हामी कामहरू गर्दैछौँ, अनि यसमा जोडिएर नै हामी गर्दैछौँ।
0: अब व्यापार व्यवसायतिर, बजारीकरणतिर हामी बातचित गर्नेछौँ। अब कृषिलाई एउटा व्यवसाय वा व्यापारको रूपमा अघि बढाउँदा कसरी योजना बनाउनु पर्ने रहेछ त अलिकति हाम्रो कृषक
1: दाजुभाइहरूलाई बताइदिनुहोस् न। अब बजारीकरण गर्दाखेरि चाहिँ विशेष गरेर चाहिँ सब्जी टाइममा टिप्नु पर्यो, टाइममा निकाल्नु पर्यो, अनि अफ सिजन खेतीहरू हुन्छ त्यसलाई निकाल्यो भने चाहिँ राम्रो दाम रेट भाउहरू पाउँछ होइन। अहिले बजारीकरण भने पनि त्यस्तो केही छैन नि, साह्रो गाह्रो केही पर्दैन नि, सजिलै सरल तरिकाले नै भइरहेको छ अहिले नै। अहिले अब खेतीपातीहरू अलिकति कम्ती कम्ती मात्रामा हुँदैछ कि, त्यसले गर्दाखेरि त्यसलाई चाहिँ अब अझै जोडतोड गर्नुको लागि चाहिँ सब लागि मेली गरेर चाहिँ गऱ्यो भने चाहिँ व्यवसायी पनि राम्रो हुन्छ। बजारीकरण त केही सुर्तै छैन नि हाम्रो,
0: सजिलै भनेपछि हजुरको व्यवसाय अहिले कहाँ छ त? हजुरको व्यवसाय गर्ने ठाउँ चाहिँ कहाँ छ त?
1: दोकान पनि खोलेको छु गान्तोकमा। यो सब्जी कसरी बेच्नु, कहाँ बेच्नु, कहाँ लानु भन्ने कुरा केही टेन्सन छैन।
0: अब आफ्नो उब्जनी बजारसम्म पुर्याउन,
1: हजुर,
0: अब बिक्री गर्दा उचित मूल्य पाउन, अब
1: अलिकति
0: अवसरहरू छ,
1: अलिकति अब जो फार्मर्स छ उहाँहरूले चाहिँ अब ध्यानपूर्वक बेच्नु पर्यो, रेट सोध्नु पर्यो, अनि त्यसको मुताबिक चाहिँ बेच्नु पर्यो।
0: अब हामीले खेतीपाती गर्दा धेरै चुनौतीहरू छन् है, तपाईँलाई त्यस्ता केही अनुभव छ? कस्ता चुनौतीहरू आइपरि त्यस्ताहरू?
1: अब खेतीपाती गर्दाखेरि त बहुत समस्या आइपर्छ नि, अब जस्तै खुम्ले किरा राख्छ, अब माथिबाट के किराहरू आएर बस्छ खान्छ, अब जस्तै पानी बेसी पर्छ, घाम लाग्छ, इत्यादि सबै कुराबाट चाहिँ अब समस्या, अब जुनै जग्गामा पनि, जुनै ठाउँमा, जुनै फिल्डमा नि लड्नै पर्यो नि समस्यासँग। किराले खाँदैछ भने अब किरा कस्तो किरा लाग्यो त्यसलाई हेरचाह गर्नु पर्यो,
0: कुन चाहिँ
1: दबाई लगाउने। अब हाम्रो त एउटा अर्ग्यानिक स्टेट हो विशेष त, अब जुनसुकै जतासुकै दबाई पनि लाउनु भएन, त्यसले गर्दाखेरि एकदमै ध्यानपूर्वकसँग चाहिँ अब जुझेर काम गर्नु पर्यो नि।
0: हजुर, अब गाउँघरमा वन्य जन्तुहरू धेरै हुन्छ नि त, बाँदर भयो, बँदेल भयो, अहिले त मजुरहरू पनि निस्किन थालेका छन् है। अब बाली नाली नोक्सान गर्ने समस्याबाट त जोगिन के कस्ता उपाय अप्नाउनु भएको छ त?
1: अब अहिले त वन्य जन्तु यति बिघ्न फैलिएर गएको छ, मजुरहरूले त त्यो सिमीको दाना हुन्छ नि लामो लामो,
0: हजुर,
1: कुसाहरू स्वाद स्वाद नै लिन्छ। वन्य जन्तुबाट जोगिनुको लागि चाहिँ हामीहरूले चाहिँ विशेष तरिका अप्नायौँ भने चाहिँ अब यसमा चाहिँ वन विभागहरूले पनि अब अलिकति सतत गर्दा एकदमै अब उहाँहरूले पनि लगनशीलता हेरिदिनु पर्यो है। हामी सबैले त्यो खेती गऱ्यौँ भने वन्य जन्तुले पनि तपाईँकोमा अलिकति खान्छ, मेरोमा अलिकति खान्छ, त्यसले गर्दाखेरि सबैले खेच्छु, त्यहाँबाट फेरि मुन्तिर अलिकति खान्छ, त्यसले गर्दाखेरि त्यस्तो सबै लागि पऱ्यो भने चाहिँ त्यस्तो क्षति गर्दैन।
0: अब हामीले धेरै कुराहरू गरौँ, खेतीपातीमा पनि कुरा गऱ्यौँ है। फेरि अर्को के भन्न चाहन्छु भने, आज तपाईँलाई एउटा सफल कृषकको रूपमा हेरिन्छ, आफू एक सफल कृषक हुनुको मुख्य कारण वा रहस्य के मान्नुहुन्छ हजुरले?
1: त्यो त अब

0: त्यो त आफूमा भइहाल्छ नि, त्यो त आफू अब बिहान अब 3:30-4 बजी उठेरै आफ्नो लगनशीलता छ, धन्दा पानी गर्नु पऱ्यो सबै। अब म कृषक हो, म कृषक भएको नाताले गर्दाखेरि मेरो काम चाहिँ खेतीपट्टि नै हो नि त। अब बारीमा म एकखेप पुग्छै पुग्छु, बारीमा पुगेपछि अब मान्छे पुगेपछि नि त्यो सागसब्जीले मल पाउँछ भन्छ नि, हो त्यस्तो गरेर माउ लिएर आउँछ नि, आज के पो भयो कि कसो पो भयो कि भनेर म जान्छै पुग्छै पुग्छु। त्यही अनुसारले चाहिँ अब लगनशीलता भयो भने नि हामी यति यति राम्रो कृषक हुन्छौँ कि आफूलाई नै फाइदा दिन्छ है। अब यो फलेर म यस्तो गर्छु, त्यहाँदेखि फेरि अब त्यो ठाउँमा यस्तो लगाउँछु, त्यहाँबाट उतापट्टि यस्तो गर्छु, रोटेसनमा केही छैन, ठुलो बारी चाहिँ हुनुपर्छ, बारी भएर चाहिँ सबै काम भइहाल्छ
1: है। कृषि कार्यबाट तपाईँले कतिको आमदामी गरिरहनु भएको छ, परिवार चलाउन कतिको सहयोग पुगेको छ?
0: अब परिवारले पनि साथ दिइरहेको छ यसमा, आफू पनि अब त्यसै सबैले सपोर्ट, साथ र सपोर्ट पायौँ भने चाहिँ परिवार चलाउनु सहजै पर्दैछ अहिलेको के अरे अहिलेको समयमा।
1: अब यो सागसब्जी बेचेरै तपाईँले परिवार चलाउनु,
0: सबै यसबाट अरू त केही छैन, यही हो हाम्रो त मेन नै मेन अब सोर्सै, आय सोर्स नै यही हो
1: भन्दा सागसब्जी नै।
0: अब पहिला सुरुमा त अब हामीहरू अब खेती खेती खेतीवालाकै मान्छे हो, त्यसो त हामीलाई केही साह्रो गाह्रो केही परेन, कन्टिन्यू त्यो खेती नै हामीले गर्दै गर्दै गर्दै गर्दै आएको। यसमा समाजको मान्छेहरूले पनि हेर्दैछन्, तर यो मान्छेले तरक्की गर्दैछ, यसले राम्रो गर्दैछ, आउने भावी पिँढीलाई यसले उदाहरण दिँदैछ, उदाहरण दियो यसले, अब अरूलाई पनि एउटा हौसला हुन्छ, यसरी गर्नुपर्छ क्या हो भन्ने एउटा उहाँहरूको नि कन्सेप्ट अलिकति दिमागमा पस्यो भने उहाँहरूले पनि गर्छन् है। केही अब अहिले सजिलो हुन्छ खेती गर्नु, त त्यस्तो केही साह्रो छैन नि खेती गर्नु भन्ने कुरा पनि, लगनशील आफ्नो आफ्नो जग्गामा लागि पर्यो भने त केही छैन नि, यो त टक्कै अब सिमीहरू 45 दिनमा 50 दिनमा भइहाल्छ, केही छैन नि। त्यो उता सिमी रोप्दैछौँ, उता फल्दैछ, त्यहाँबाट अर्को अर्को पनि रोप्दा भयो। अब जस्तै सिजनमा हुन्छ नि, अब हिउँदे बालीमा तरुलहरू लगायौँ भने, अब तरुलहरू लगायौँ भने पनि बारी छ भने त तरुलहरू लगाउँदा नि काफी, अहिले त मार्केट राम्रो छ नि। अब यो सयपत्री फुलहरू पनि टाइममा लगायौँ भने यसको मार्केट कत्रो ठुलो छ है। हाम्रै अर्ग्यानिक फुलहरू दिनु सक्यौँ भने मान्छेले जे पनि अर्ग्यानिकै रुचाउँछ है, रुचाउनु चाहिँ
1: हजुर। अब भविष्यमा आफ्नो खेतीपाती र कृषि व्यवसायलाई अझ बढाउन कस्तो योजना बनाउनु हुँदैछ त हजुरले?
0: अब यसमा चाहिँ हामीहरू अब के अरे यता सरकारलाई नि सहयोग सहायता माग्दैछौँ है, उहाँहरूले नि दिइरहनु भएको छ। अनि यसमा चाहिँ हामीहरू अब यसमै गर्ने, अब हामी अन्त कतै नजाने, अनि यसमै लाग्ने, अब नानीहरूलाई पनि सिकाउने हो, सबै यसबाट नै गर्ने हो भविष्यमा। अब यही हो, यही कन्टिन्यू चल्छ। अब
1: अब तपाईँले यसै कृषिलाई नै तपाईँले आफ्नो व्यवसाय बनाएर अगाडि त्यही
0: अगाडि
1: ठुलो बनाउने तपाईँको सपना छ है हजुर। अब कृषि काम सुरु गर्न चाहने नयाँ कृषकहरू हुनुहुन्छ, युवाहरू हुन्छ र महिलाहरूलाई तपाईँ के सन्देश वा प्रेरणा दिन चाहनुहुन्छ त?
0: अब कृषि गर्नेहरूलाई के गर्नु भने, अब गर्ने चाहनेहरूलाई चाहिँ उनीहरूलाई चाहिँ सहयोग सहायता आइडिया सबै दिनु पऱ्यो नि त। अब उनीहरूलाई विशेष गरेर सिकाउनु पऱ्यो काम कुरो, अब यो सिजनमा यो हुन्छ त्यो गर यो गर भनेर सबै। अब अहिले त ट्रेनिङहरू पनि छ होइन, त्यहाँबाट पनि सिक्छन् आएर गर्छन्, अब आफूले पनि जानेको कुरा, अब आफ्नै एउटा हुन्छ नि गाउँ बस्तीमा नि एउटा ट्रेनिङ नभइकन क्या आफै आफै गर्दा पनि, त्यसमा चाहिँ अब हामी चाहिँ पढेर पाकेर त्यसमा परिपक्व भएर चाहिँ यो यस्तो गर्दा यस्तो हुन्छ भने प्र्याक्टिकल्ली हामीलाई चाहिँ याद भएको हो कुराहरू, हामीहरू यस्तै सिकाउँछौँ आउने महिलाहरूलाई।
1: वैदेशिक रोजगार भन्दा आफ्नै माटोमा कृषि व्यवसाय गर्न कसरी आकर्षित गर्न सकिएला त?
0: वैदेशिक रोजगार भन्दा चाहिँ आफ्नै माटोमा आफ्नै समाजमा आफ्नै अब देशमा बसेर काम गर्नु चाहिँ, यसरी काम गर्यो भने चाहिँ हामी विदेश जानु पर्दैन नि, यहीँ हुन्छ नि सब कुरा, यहीँ हुन्छ। विदेशमा गएर दुःख कष्टहरू झेल्नुभन्दा चाहिँ बरु यही नै उत्तम लाग्छ।

0: झन् है विदेश जानुभन्दा त यहीँ गरेकै राम्रो होला, आफ्नो देशमै आफ्नै आफ्नै देशमा गरेको चाहिँ उत्तम होला, त्यस्तो लाग्छ मलाई चाहिँ।
1: हामीले धेरै कुराहरू गर्दै आयौँ कृषि सम्बन्धी। अब कृषि काम सुरु गर्न चाहने नयाँ नयाँ कृषकहरू हुनुहुन्छ, युवाहरू हुनुहुन्छ, तपाईँ के सन्देश दिन चाहनुहुन्छ उहाँहरूलाई?
0: उहाँहरूलाई त एक त अब के सन्देश दिन चाहन्छु भने उहाँहरू एकदमै अगाडि आएर यो एकदमै राम्रो खेतीपाती भनेको के अरे अन्नबाली फलाउनु भनेको राम्रो कुरा हो। यो जति पनि युवा भाइ बहिनीहरू छन् उहाँहरू पढेर मात्रै भएन, अब काम गरेर हामीहरूले सिकाउँछौँ नि उहाँहरूलाई पनि, सिकाएर काम लगाएर एकदमै राम्रो हुनुपर्छ, राम्रो हुन्छ। किन एउटा हेल्थ त भयङ्कर राम्रो हुन्छ, एउटा हेल्थ बनाउनकै लागि मान्छेले कति कति तिर्नुपर्छ, कति कति खर्च गर्नुपर्छ। हामीहरू लु माटोसँग लडौँ, माटोसँग काम गरौँ त हेल्थ अटोमेटिक बनिन्छ, एकदमै फिट हुन्छ। हाम्रो नानीहरूलाई चाहिँ यो चाहिँ भयङ्कर राम्रो हुन्छ, त्यो खानु पनि राम्रो पायो है, अनि हेल्थ पनि राम्रो भयो, उता खेतीपाती पनि भयो नि त, त्यो टाइममा त्यसै वेस्ट गएन नि त टाइम।
1: हजुर हजुर,
0: अन्त विशेष त एउटा हेल्थ राम्रो
1: भयो,
0: त्यसमा खेतीपाती पनि भयो नि त।
1: हजुर,
0: आउनुहोस् खेती गर्नुहोस्, खेतीबाट भयङ्कर राम्रो छ अहिले, तपाईँको नबिक्ने कुनै सामान छैन, सब तपाईँको रोडमा निकाल्नुहोस् त्यही बिकिहाल्छ, तपाईँ कहीँ पनि मार्केटमा लानुहोस् दामी बिक्छ। अब यो पट्टि लाग्नुपर्छ हाम्रो मान्छेहरू सबै, विशेष त यही हो मेरो भन्ने।
1: अन्तमा आकाशवाणी गान्तोकको किसानवाणी कार्यक्रम सुनेर बस्नुभएका श्रोतालाई के भन्नुहुन्छ?
0: यसरी प्रोग्राम राखेर मौका दिनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद छ। मेसेज यसरी गाउँ गाउँमा पुर्याइदिनु भएको छ, यति नै हामीलाई काफी हो, उहाँलाई धेरै धेरै धन्यवाद छ।
1: किसानवाणी कार्यक्रम अन्तर्गत आज हामीले सुनायौँ केसीसी अथवा किसान क्रेडिट कार्ड, सोइल हेल्थ टेस्ट र अन्य साग सब्जी अनि खेतीपाती बारे नाम्ची जिल्लाका प्रगतिशील कृषकसँगको वार्तालाप। अब कार्यक्रमबाट जाँदा जाँदै एउटा मिठो गीत सुनेर जानेछौँ।

हवस् त श्रोताबिन्द, आजको किसानवाणी कार्यक्रम यही समाप्त हुन्छ। फेरि अन्य धेरै जानकारी लिएर आउनेछौँ। तबसम्मको लागि बिदा चाहन्छु। नमस्कार।

0: हाम्रो संस्कृति र परम्पराको वाहक भएको उल्लेख गर्दै यसको संरक्षण तथा संवर्धन गर्नु सबैको साझा जिम्मेवारी र प्राथमिकता हुनुपर्ने बताउनु भएको छ। नेपाली साहित्य परिषद सिक्किमको आयोजनामा 35 नेपाली भाषा मान्यता दिवस आज परिषदको प्रेक्षगृहमा विविध साहित्यिक सांस्कृतिक तथा सम्मान कार्यक्रम सहित सम्पन्न भयो। कार्यक्रम वरिष्ठ साहित्यकार तथा सिक्किम अकादमीका पूर्व अध्यक्ष एसआर सुब्बाको प्रमुख आतिथ्य र परिषदका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा असमका साहित्यकार केवी नेपालीको विशिष्ट आतिथ्य रहेको थियो। साहित्यकार उषा शर्माले नेपाली भाषाको संवैधानिक मान्यता र वर्तमान अवस्थाबारे विचार प्रस्तुत गर्नुभयो। सिक्किम विश्वविद्यालयको वर्ष 2025 अन्तिम सत्रान्त परीक्षामा नेपाली विषयमा सर्वाधिक अङ्क प्राप्त गर्ने रचना राईलाई प्रेमलाल स्मृति शैक्षिक पुरस्कार प्रदान गरियो। साथै सामाजिक अभियन्ता सागर पराजुलीलाई सम्मान गरिएको थियो। यसै अवसरमा वर्ष 2026 कञ्चनजङ्घा अगम स्मृति पुरस्कार साहित्यकार केवी नेपालीलाई प्रदान गरियो। सम्मान ग्रहण गर्दै उहाँले नेपाली भाषा साहित्यको सेवामा अझ सक्रिय भएर लाग्ने प्रेरणा मिलेको बताउँदै नेपाली भाषी समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो। यसरी नै पाकिम प्रतिभा प्रतिष्ठानले आज पाकिम कम्युनिटी हलमा 35 नेपाली भाषा मान्यता दिवस मनायो। मन्त्री राजु बस्नेतले प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। श्री कमल काफले संस्थाका वरिष्ठ सदस्यले भारतीय संविधानको 8 अनुसूचीमा नेपाली भाषालाई मान्यता प्राप्त भएको ऐतिहासिक प्रसङ्ग तथा यसको महत्वबारे आफ्नो मन्तव्य प्रस्तुत गर्नुभयो। विभिन्न क्षेत्रमा योगदान पुर्याउने 12 व्यक्तित्वलाई सम्मान गरिएको थियो। जिल्ला सहजीकरण कार्यालय गान्तोकले आगामी 27 अगस्तका दिन रम्फूमा निर्यात प्रवर्धन तथा ई कमर्स कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्देश्य सिक्किमका कृषक कारीगर उद्यमी तथा सूक्ष्म लघु एवं मध्यम उद्यमीहरूलाई उपलब्ध निर्यातका अवसरबारे जानकारी गराउनु रहेको छ। साथै स्थानीय उद्यमीहरूलाई निर्यात सम्बन्धी प्रक्रिया आवश्यक कागजात दर्ता अनुपालन प्याकेजिङ लेबलिङ प्रमाणीकरण तथा लजिस्टिक लगायतका विषयमा जानकारी प्रदान गरिनेछ। कार्यक्रम मार्फत सिक्किममा उत्पादित जैविक तथा स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने तथा एमएसएमई र स्थानीय उद्यमीहरूका लागि ई कमर्सलाई प्रभावकारी बजार पहुँचको माध्यमका रूपमा विकास गर्ने प्रयास गरिनेछ।
1: जो एक्सपोर्ट प्रमोशन काउंसिल के साथ जुड़ते हैं, आरसीएमसी बोलते हैं, रजिस्ट्रेशन का मेंबरशिप सर्टिफिकेट लेने के लिए उनका एक ईयरली चार्जेस देना पड़ता है, वो 10,000-12,000 ऐसा होता है। तो हम लोग फर्स्ट टाइम जो एक्सपोर्टर हैं उनके लिए हम लोग ये चार्जेस हम लोग रिमबर्स करते हैं।
0: सिक्किम सरकारले उच्च अदालत सिक्किमलाई माथिलो जङ्गु स्थित लामो समयदेखि प्रतीक्षारत मन्तम पुलको निर्माण कार्य 78% सम्पन्न भइसकेको जानकारी दिएको छ। महत्वपूर्ण सम्पर्क परियोजनाको निर्माण कार्य डिसेम्बर 2026 पूरा गर्ने लक्ष्य राखिएको छ। कनका नदीमाथि निर्माण भइरहेको यस पुलले माथिल्लो जङ्गुका 13 गाउँलाई राज्यका अन्य क्षेत्रसँग स्थायी रूपमा पुनः जोड्ने उद्देश्य राखिएको छ। गान्तोक नगर निगमको सहयोगमा सिक्किम पत्रकार सङ्घ जर्नलिस्ट युनियन अफ सिक्किम जुसले आज गान्तोकको एमजी मार्गमा नयाँ समाचार पत्र केन्द्र सञ्चालनमा ल्याएको छ। सर्वसाधारणमा नियमित रूपमा समाचार पत्र पढ्ने बानीको विकास तथा पठन संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हो। समाचार आकाशवाणीबाट पूरा भयो।

संगम कार्यक्रममा सञ्जिता छेत्रीको स्वरमा आधुनिक गीत, 7:45 भुटानी कार्यक्रम, 8 बजे युवाणी, 8:30 समाचार एकांशको प्रस्तुति चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पट लाइट, 9:30 कन्ट्री वाइड अनि राति 10 बजे विविध भारतीको आज का फनकार रिले गरेर सुनाउनेछौँ।

भोलिको हाम्रो बिहानी सेवा आरम्भ हुनेछ एफएम 103.5 मेगाहर्जमा बिहान 6:25 सतीशमा सुनाउनेछौँ कार्यक्रम गान्धी कथा, जसमा सुभाष छेत्रीबाट वार्ता सुनाउनेछ। विषय छ गान्धीजीको जीवनमा उपवासको महत्व। विविध सूचना नै जानकारी पाउनुहुनेछ बिहान 7:05 कार्यक्रम शुभ प्रभातमा। 7:15 समोसरमा भजन, 8:30 कथा सफलताको, 8:45 समसामयिक विषयको कार्यक्रम सन्दर्भ, 9:30 ब्यान्ड मेलोडिस। यसपल्टको कार्यक्रममा द ब्राइट ब्यान्डका आदर्श गजमेर अनि सागर छेत्रीसितको अन्तर्वार्ता सुनाउनेछ। 10:02 हल्लो खरसाङ, 10:30 हाम्रो सरोकार, 11:30 बङ्गाली कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसै गरी भोलि दिउँसो 12:05 प्रस्तुत गर्नेछौँ अनुरोध हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। 1:02 तिब्बती कार्यक्रम, 3:20 विश्वमा हामी, 4:00 हिन्दी वार्ताको कार्यक्रममा झुमा राणा लेप्चाबाट वार्ता सुनाउनेछ। विषय छ विश्व हकी इतिहासका महान खेलाडी मेजर ध्यानचन्द। 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौँ। भोलि बेलुकी 5:05 प्रस्तुत गर्नेछौँ सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवान। 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी, 6:10 गाउँले सभा, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7:00 लोकलहरी कार्यक्रममा संगीत आद्यम लेप्चाको शर्मा लोकगीत, 7:15 सुर सङ्गम कार्यक्रममा ज्योतिबाला लामाको शर्मा आधुनिक गीत, 7:45 भुटानी कार्यक्रम, 8:00 यवानी, 8:30 समाचार एकांशको प्रस्तुति, चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 करेन्ट अफेयर्स अनि राति 10:00 विविध भारतीको आजका फनकार रिले गरेर सुनाउनेछौँ। श्रोताहरू, यी थिए आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। बितेको 24 घण्टामा उत्तर बङ्गालका जिल्लाहरूको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भयो। आगामी 48 घण्टाभित्रमा सिक्किम अनि उत्तर बङ्गालका जिल्लाहरूको अधिकतर स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। आगामी 48 घण्टाभित्रमा उत्तर बङ्गालको दार्जिलिङ, कालेबुङ, जलपाइगढी, कुचबिहार र अलिपुरद्वार जिल्लाको अधिकतर स्थानमा अनि सिक्किमको अधिकतर स्थानमा 7-11 सेन्टिमिटरसम्मको भारी वर्षा हुने सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ। मौसमको साधारण विज्ञप्ति पूरा भयो।

0: एफएम 101.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। गृहमन्त्री अमित शाह 3 दिने भ्रमणका लागि आज पश्चिम बंगाल आइपुग्नुहुनेछ। गृहमन्त्रीको स्वागत गर्न मुख्यमन्त्री शुभेन्दु अधिकारी सिलगढ़ी आइपुग्नु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आरामबागमा धेरै महत्वपूर्ण मुद्दाहरूको समीक्षा गर्न प्रशासनिक बैठकको आयोजना गर्नुभयो। नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको स्मरण गर्दै आज नेपाली भाषा मान्यता दिवस पालन गरियो। नेपाल र भारतबीच सीमा व्यवस्थापन सम्बन्धी 4 कार्यकारी समूहको बैठक उत्तराखण्डको देहरादूनमा शुरू भएको छ र पश्चिम बंगालमा मनसून सक्रिय रहेकाले राज्यका अधिकांश भागमा वर्षा जारी रहने सम्भावना छ। अब समाचार विस्तारमा। गृहमन्त्री अमित शाह 3 दिने भ्रमण

0: लागि आज पश्चिम बंगाल आइपुग्ने हुनेछ। उहाँले उत्तर बंगालमा प्रशासनिक बैठक सहित विभिन्न कार्यक्रममा भाग लिनुहुनेछ। उहाँले सीमा सुरक्षासँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन समेत गर्नुहुनेछ। श्री शाहले भोलि सिलगढ़ीको कावाखालीमा नयाँ आपराधिक कानून सम्बन्धी 5 दिने विशेष न्याय संहिता प्रदर्शनीको उद्घाटन गर्नुहुनेछ। कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारी समेत वरिष्ठ अधिकारीहरू समेत उपस्थिति रहनुहुनेछ। श्री शाहले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थाको समीक्षा गर्नुहुनेछ र सीमावर्ती जिल्लाहरूमा अवैध नगद लेनदेन रोक्नका लागि जिल्ला अधिकारीहरूसँग महत्वपूर्ण बैठक पनि गर्नुहुनेछ। यसैबीच गृहमन्त्री शाहलाई स्वागत गर्न मुख्यमन्त्री शुभेन्दु अधिकारी आज सिलगढ़ी आइपुग्नु भएको छ। उहाँलाई दार्जीलिङका सांसद राजु विष्टले बागडोगरा एयरपोर्टमा स्वागत जनाउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आरामबागमा बाढ़ीको अवस्थासँग जुझ्ने तयारी, सड़क र कनेक्टिभिटीको विकास, प्रस्तावित आरामबाग जिल्ला र रामकृष्ण सेतुको निर्माण लगायत धेरै महत्वपूर्ण मुद्दाहरूको समीक्षा गर्न प्रशासनिक बैठक आयोजना गर्नुभयो, जहाँ प्रशासनिक अधिकारीहरू र क्षेत्रका 4 विधायकहरू उपस्थित थिए। बैठकको शुरूआतमा मुख्यमन्त्रीले अधिकारीहरूसँग क्षेत्रको समग्र अवस्थाबारे जानकारी लिनुभयो, जहाँ वर्षायाममा सम्भावित बाढीसँग जुध्ने पूर्व तयारीमा विशेष जोर दिएको थियो। पश्चिम बंगालको दार्जीलिङ पहाड़, तराई र डुवर्स लगायत सिक्किम र असममा आज भव्य रूपमा 35 नेपाली भाषा मान्यता दिवस पालन गरियो। यस अवसरमा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सम्पूर्ण नेपाली भाषी गोर्खाहरूलाई बधाई र शुभकामना दिँदै आफ्नो सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ कि भाषा अनेक छ तर देश एक छ र एकताको अटुट बन्धनले बाँधिएको छ। उहाँले देश, राज्य र पहाड़को विकास अनि प्रगतिमा सबैलाई सामेल हुने तथा आत्मनिर्भर भारतको निर्माणमा योगदान दिने आह्वान गर्नुभएको छ। राज्यका पर्यटन मन्त्री डाक्टर शंकर घोष, वित्त राज्य मन्त्री आनन्दमय वर्मन, पार्वत्य मामिला राज्य मन्त्री विशाल लामा सहित पूर्व विदेश सचिव तथा राज्यसभा सांसद हर्षवर्धन श्रृंगला, लोकसभा सांसदहरू मनोज तिग्गा र राजु विष्ट, गोजामोमो अध्यक्ष विमल गुरूङ, गोरामोमो अध्यक्ष मन घिसिङ, आईजीजेएफ अध्यक्ष अजय एडवर्ड्स, विधायकहरू भरत छेत्री, नोमन राई, सोनाम लामा सहित अनेक नेताहरूले बधाई र शुभकामना दिएका छन् तथा नेपाली भाषाको संरक्षण र विकासप्रति प्रतिबद्धता व्यक्त गरेका छन्। सुन्नुहोस् दार्जीलिङबाट हाम्रा संवाददाताको एक रिपोर्ट।
1: यस अवसरमा दार्जीलिङको गोर्खा रंगमञ्चमा मुख्य कार्यक्रम आयोजित गरिएको थियो, जसमा गोजमुमो अध्यक्ष विमल गुरूङले नेपाली भाषा हाम्रो गर्व र गौरव, पहिचान अनि समृद्ध संस्कृति रहेको भन्नुभयो। यसको संरक्षण र विकास हामी सबैको कर्तव्य रहेको उहाँले भन्नुभयो। दार्जीलिङ महकुमाका कैयन स्थानहरूमा भाषा दिवस कार्यक्रमहरू आयोजित गरिएको थियो। यसरी नै खरसाङको गोर्खा जनपुस्तकालयमा साहित्यिक गोष्ठीको आयोजना गरियो। मिरिकमा पनि शोभायात्रा तथा सांस्कृतिक कार्यक्रमहरूका साथ भाषा दिवस पालन गरिएको छ। यसै गरी कालेबुङको टाउन हलमा भव्य समारोह आयोजित गरियो। नेपाली भाषा हाम्रो प्राण हो, हाम्रो पहिचान हो, हाम्रो गौरव अनि हाम्रो स्वाभिमान हो भन्ने नाराहरूका साथ सिलगढीका कैयन भागहरूमा शोभायात्राहरू निकालियो। सालबारी तथा चम्पासरी देवकोटा संघमा भव्य कार्यक्रमहरू आयोजित गरियो। तराई डुवर्सका कैयन स्थानहरूमा भाषा मान्यता दिवस समारोहहरू आयोजित गरिएको थियो, जसमा राज्यका मन्त्री तथा कालचिनीका विधायक विशाल लामा, अलिपुरद्वारका लोकसभा सांसद मनोज तिग्गा, विधायक लक्ष्मण लिम्बू आदिको विशेष उपस्थिति रहेको थियो। यसरी नै सिक्किम अनि असममा पनि भव्य रूपमा नेपाली भाषा मान्यता दिवस समारोहहरू आयोजित गरिएका थिए। सिक्किमका राज्यपाल श्री ओम प्रकाश माथुर तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले यस अवसरमा सबैलाई बधाई र शुभकामना दिएका छन्। प्राप्त जानकारीहरू अनुसार आज लगभग 100 भन्दा बढी स्थानहरूमा भाषा दिवस समारोहको आयोजना गरियो। आकाशवाणी समाचार खरसाङका लागि दार्जीलिङबाट म रोशनी छेत्री।
0: स्मरण रहोस् 20 अगस्त 1992 भारतको संसदले लामो चर्चा बहसपछि नेपाली मणिपुरी तथा कोंकणी भाषालाई संविधानको 8 अनुसूचीमा सामेल गर्ने प्रस्ताव पारित गरेको थियो। सुन्नुहोस् हाम्रो

0: दाताको एक रिपोर्ट।
1: यसरी भारतमा बस्ने भारतीय नेपाली भाषीहरूको भारतीय पहिचान संकटको सदैवका लागि अन्त भयो। सिक्किमकी तत्कालीन लोकसभा सांसद श्रीमती दिलकुमारी भण्डारीले भारतीय नेपाली समुदायको पहिचान संकटको अन्त गर्नका लागि नेपाली भाषालाई भारतीय भाषाको रूपमा मान्यता दिलाउन तथा संविधानको 8 अनुसूचीमा अन्तर्भुक्त गराउने मागका साथ 24 अप्रेल र 8 मई 1992 दिन लोकसभामा निजी विधेयक पेश गरी दरो दाबी पेश गर्नुभएको थियो। फलस्वरूप तत्कालीन गृहमन्त्री एसवी चौहानले प्रधानमन्त्री पीवी नरसिंह रावको अनुमतिले नेपाली, कोंकणी र मणिपुरी भाषालाई 8 अनुसूचीमा सामेल गर्ने एउटा प्रस्ताव संसदमा 20 अगस्त 1992 दिन पेश गर्नुभयो। विपक्षी भाजपा नेता अटल बिहारी वाजपेयी तथा लालकृष्ण आडवाणीको जोरदार समर्थन अनि लामो चर्चा बहसपछि सोही दिन संसदको दुवै सदनले लगभग सर्वसम्मतिद्वारा 71 संविधान संशोधन विधेयकलाई पारित गरियो। 31 अगस्त 1992 दिन तत्कालीन राष्ट्रपति शंकरदयाल शर्माले यसलाई मञ्जुरी प्रदान गर्नुभयो। यसरी नेपाली भाषाले भारतीय भाषाको रूपमा मान्यता प्राप्त गर्यो तथा संविधानको 8 अनुसूचीमा सामेल भयो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: भारतीय नेपाली गोर्खा समुदायका लागि यो एक ऐतिहासिक क्षण थियो। सन् 1956 देहरादूनदेखि उठेको नेपाली भाषाको संवैधानिक मान्यता आन्दोलनले 1972 दार्जीलिङमा ठूलो रूप लियो अनि गठित भयो अखिल भारतीय नेपाली भाषा समिति, जसले देशभरि नेपाली भाषी बहुल क्षेत्रहरूमा व्यापक संघर्ष वा आन्दोलन खडा गर्यो। 1990 गान्तोक सिक्किममा आयोजित अखिल भारतीय नेपाली भाषा सम्मेलनले देशका विभिन्न प्रमुख राजनैतिक दलहरूको ध्यान आफूतर्फ आकर्षित गर्यो। अन्तत 20 अगस्त 1992 दिन नेपाली भाषाले भारतीय भाषाको रूपमा मान्यता प्राप्त गर्यो। यसैले यो दिन भारतका नेपाली गोर्खाका लागि एउटा गर्व, गौरव र समृद्ध सांस्कृतिक विरासत देशले स्वीकार गरेको महत्वपूर्ण दिन हो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। नेपाल र भारतबीच सीमा व्यवस्थापन सम्बन्धी 4 कार्यकारी समूहको बैठक उत्तराखण्डको देहरादूनमा सुरु भएको छ। 2 दिनसम्म चल्ने उच्चस्तरीय बैठकमा सीमा सुरक्षा, पूर्वाधार सुदृढीकरण र आपसी हितका अन्य विषयमा छलफल हुने बताइएको छ। बैठकमा भारतका तर्फबाट गृह मन्त्रालयका संयुक्त सचिव पौसुमी बासु र नेपालका तर्फबाट गृह मन्त्रालयका संयुक्त सचिव आनन्द काफ्ले नेतृत्व गरेका छन्। पश्चिम बंगालमा मनसून सक्रिय रहेकाले राज्यका अधिकांश भागमा वर्षा जारी रहने सम्भावना छ। क्षेत्रीय मौसम विज्ञान केन्द्र अलिपुरको पछिल्लो पूर्वानुमानका अनुसार कोलकाता सहित दक्षिण बंगालका धेरै जिल्लामा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा पुनः एकचोटि मुख्य समाचार। गृहमन्त्री अमित शाह 3 दिने भ्रमणका लागि आज पश्चिम बंगाल आइपुग्नु हुनेछ। गृहमन्त्रीको स्वागत गर्न मुख्यमन्त्री शुभेन्दु अधिकारी सिलगढी आइपुग्नु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आरामबागमा धेरै महत्वपूर्ण मुद्दाहरूको समीक्षा गर्न प्रशासनिक बैठकको आयोजना गर्नुभयो। नेपाली भाषाले भारतीय संविधानको 8 अनुसूचीमा मान्यता प्राप्त गरेको स्मरण गर्दै आज नेपाली भाषा मान्यता दिवस पालन गरियो। नेपाल र भारतबीच सीमा व्यवस्थापन सम्बन्धी 4 कार्यकारी समूहको बैठक उत्तराखण्डको देहरादूनमा सुरु भएको छ र पश्चिम बंगालमा मनसून सक्रिय रहेकाले राज्यका अधिकांश भागमा वर्षा जारी रहने सम्भावना छ। सुन्नु हुँदै थियो प्रादेशिक समाचार, पूरा भयो।
2: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ, न्यूज अन एआईआर एप अनि प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। अहिले समय रातिको 7 बजे। अब प्रस्तुत गर्नेछौँ लोकलहरी कार्यक्रम। आजको लोकलहरी कार्यक्रममा सुन्नुहुनेछ सानो दर्नालको स्वरमा लोकगीत।

श्रोताहरूले अहिले सुन्नुभयो सानो दर्नालको स्वरमा लोकगीत कार्यक्रम लोकलहरीमा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब प्रस्तुत गर्नेछौँ सुरसङ्गम कार्यक्रम। आजको सुरसङ्गममा यहाँहरूलाई सुनाउनेछौँ सञ्जिता छेत्रीको शर्मा।

श्रोताहरूले अहिले सुन्नुभयो सन्जिता छेत्रीको शर्मा आधुनिक गीत कार्यक्रम सुरसङ्गममा एफएम 103.5 मेगाहर्जमा। यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगत्तै पछि आकाशवाणी कलकत्ता केन्द्रको बङ्गला समाचार रिले गरी सुनाउनेछौँ। तबसम्मलाई सुन्दै गर्नुहोस् यो।

War das denn eine Hoss? सुरुमा मुख्य समाचार। सर्वोच्च अदालतले दिल्लीमा विद्यार्थी प्रदर्शनकारीमाथि भएको हिंसाको जाँच गर्न गर्यो समिति गठन। केन्द्रीय गृह मन्त्रीको अध्यक्षतामा 31 दक्षिण क्षेत्रीय परिषदको बैठक कोवलममा भयो सुरु। भारत जापान रक्षा मन्त्रीहरूको बैठक आज नयाँ दिल्लीमा भयो सम्पन्न। मिर्जा फखरुल इस्लाम आलमगीर बङ्गलादेशको 23 राष्ट्रपतिको रूपमा निर्वाचित र ब्याडमिन्टनमा ट्रिसा जोली र गायत्री गोपीचन्द क्वार्टर फाइनलमा प्रवेश।

0: अब समाचार विस्तारमा। सर्वोच्च अदालतले हालै दिल्लीमा विद्यार्थी प्रदर्शनकारीहरू विरुद्ध पुलिस अधिकारी र सुरक्षाकर्मीहरूले अत्यधिक बल प्रयोग गरेको र पुलिस कर्मचारीहरूमाथि भएको हिंसाको आरोपहरूको जाँच गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश आर सुभाष रेड्डीको अध्यक्षतामा 5 सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रधान न्यायाधीश सूर्यकान्त र न्यायाधीश जोयमाला बागची र विवो मोहनाले समितिमा पन्जाब र हरियाणा उच्च न्यायालयका पूर्व मुख्य न्यायाधीश रविशंकर झा, दिल्ली उच्च अदालतका पूर्व न्यायाधीश शालिन्दर कौर, पूर्व सीबीआई निर्देशक ऋषि कुमार शुक्ला र मेघालयका सेवानिवृत्त डिजिपी एलआर बिश्नोई पनि रहने बताउनु भएको छ। सर्वोच्च अदालतले यस उच्चस्तरीय छानबिन समितिले केही मुद्दाहरूलाई प्राथमिकताका आधारमा सम्बोधन गर्न सिफारिस गरेको छ, जसमध्ये महिला प्रदर्शनकारी लक्षित हिंसा, उत्पीडन र दुर्व्यवहारको कथित घटनाहरू संलग्न छन्। झारखण्ड उच्च अदालतले आज 11 देखि 13 जेपीएससी निजामती सेवा परीक्षा र खाद्य सुरक्षा अधिकारी भर्ती मार्फत गरिएका नियुक्तिहरू रद्द गर्ने राज्य सरकारको निर्णयलाई अर्को आदेश नआएसम्म रोक लगाएको छ। न्यायाधीश दीपक रोशनले परीक्षा र नियुक्तिहरू रद्द गर्ने सरकारको सूचनालाई चुनौती दिने 3 छुट्टा छुट्टै याचिकाहरूको सुनवाई गर्दै यो आदेश दिनुभएको हो। अदालतले उचित प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त पालना नगरी छनौट भएका उम्मेद्वारहरूलाई हटाउन नपाइने, त्यसैले उनीहरूलाई पुनर्स्थापित गर्न निर्देशन दिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा 31 दक्षिण क्षेत्रीय परिषदको बैठक ममल्लापुरम नजिकै कोवलममा सुरु भएको छ। यस बैठकमा दक्षिणी राज्यका नेताहरू र वरिष्ठ अधिकारीहरूले अन्तर्राज्य विवाद, सुरक्षा र विकास प्राथमिकताहरूबारे छलफल गर्नुभयो। भारत जापान रक्षा मन्त्रीहरूको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। रक्षा मन्त्री राजनाथ सिंह र उहाँका जापानी समकक्षी सिन्जिरो कोइजुमीले बैठकको सह अध्यक्षता गर्नुभयो। छलफल समुद्री सुरक्षालाई गहिरो बनाउने, मेक इन इन्डिया रक्षा प्रविधि र रणनीतिक विश्वास विस्तार गर्ने कुरामा केन्द्रित थियो। दुवै मन्त्रीहरूले समुद्री सुरक्षा सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। श्री सिंहले समुद्री मार्गहरूले बढ्दो जोखिमको सामना गरिरहेको र जहाज सञ्चालन, उडान र निर्बाध कानुनी व्यापारको स्वतन्त्रता सुनिश्चित गर्ने प्रयासहरू केवल आर्थिक आवश्यकता मात्र नभई रणनीतिक अनिवार्यता भएको कुरामा प्रकाश पार्नुभयो। श्री कोइजुमीले कुमामोटो प्रान्तमा भूकम्पबाट प्रभावित सबैप्रति संवेदना व्यक्त गर्नुका साथै जापानको समुद्री आत्मरक्षा बलको जहाजमा चिकित्सा आपतकालको समयमा भारतीय नौसेनाको सहयोगको पनि प्रशंसा गर्नुभयो।
1: हम यह दोहराते हैं कि कठिन समय में भारत किसी भी जरूरी असिस्टेंस, रिलीफ और सपोर्ट प्रोवाइड करने के लिए पूरी तरह से दृढ़ संकल्पित है। हमारे दोनों देशों के संबंध साझे लोकतांत्रिक मूल्यों, परस्पर सम्मान और एक पुराने सिविलाइज्ड कनेक्ट पर आधारित हैं। अगले वर्ष हम अपने डिप्लोमेटिक रिलेशंस के 75 ईयर्स मनाएंगे और इन वर्षों के दौरान हमारी यह दोस्ती सिर्फ हमारे दोनों देशों के लिए ही नहीं बल्कि पूरे इंडो पैसिफिक क्षेत्र में स्टेबिलिटी, रेजिलियंस और रूल्स बेस्ड ऑर्डर का एक कॉर्नरस्टोन बन गई है।
0: केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज पटनामा प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत लाभार्थीहरूलाई निर्माण गरिएका 2,35,000 घरहरूको चाबी हस्तान्तरण गर्नुभयो। श्री चौहानले बापु सभाघरमा आयोजित एक कार्यक्रममा नयाँ छनौट गरिएका लाभार्थीहरूलाई स्वीकृति पत्र पनि वितरण गर्नुभयो। यस अवसरमा मुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय कुमार चौधरी र विजेन्द्र प्रसाद यादव र ग्रामीण विकास मन्त्री श्रवण कुमार पनि उपस्थित हुनुहुन्थ्यो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले आज दिल्ली मास्टर प्लान 2047 अनावरण गरेको छ। यस योजनाले दिल्लीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी, वातावरणीय रूपमा लचिलो र समावेशी राजधानीमा रूपान्तरण गर्न दीर्घकालीन स्थानीय, आर्थिक र संस्थागत रूपरेखा प्रदान गर्दछ। विकसित भारत 2047 को दृष्टिसँग मिल्दोजुल्दो दिल्ली 2047 योजनाले राजधानीलाई लगभग 3 करोड जनताको लागि विश्वस्तरीय, समावेशी र आर्थिक रूपमा जीवन्त शहरमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ। भारत सिंगापुर मन्त्री स्तरीय बैठकको चौथो चरण आज सिंगापुरमा सम्पन्न भयो। बैठकमा वित्त मन्त्री निर्मला सीतारमण, विदेश मन्त्री डाक्टर एस जयशंकर, वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य उद्योग इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्य मन्त्री जितिन प्रसादले भाग लिनुभयो। हाम्रो संवाददाताबाट थप रिपोर्ट।
2: बैठक में डिजिटल तकनीक, डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर, सेमीकंडक्टर आपूर्ति श्रृंखला, आर्टिफिशियल इंटेलिजेंस

0: क्षेत्रों में सहयोग बढ़ाने का एक महत्वपूर्ण मंच है। इसकी पहली बैठक सितंबर 2022 में नई दिल्ली में हुई थी, दूसरी बैठक अगस्त 2024 में सिंगापुर में और तीसरी बैठक अगस्त 2025 में नई दिल्ली में हुई थी। समाचार कक्ष से प्रियंका अरोड़ा।
1: भारतले अफगानिस्तानका जनतासँगको आफ्नो लामो समयदेखिको स्वास्थ्य साझेदारीलाई पुनः पुष्टि गर्दै काबुलको सरकारी अस्पतालमा औषधि र चिकित्सा उपभोग्य वस्तुहरू पुर्याएको छ। विदेश मन्त्रालयले यस सहयोगले अफगानिस्तानका मैत्रीपूर्ण जनताको स्वास्थ्य सेवा आवश्यकताहरूलाई समर्थन गर्ने भारतको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताएको छ। चिकित्सा आपूर्तिहरू काबुलको सरकारी अस्पतालमा स्वास्थ्य सेवाहरू बढाउने उद्देश्यले गरिएको हो। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदमा तत्काल सुधारको लागि आह्वान गरेको छ। संयुक्त राष्ट्र सुरक्षा परिषदका लागि भारतका कार्यवाहक राजदूत योजना पटेलले सुधारको आवश्यकता पहिले भन्दा बढी स्पष्ट र दबाबपूर्ण भएको बताउनुभयो।
2: सुरक्षा परिषद में सुधारों पर भारत का रुख स्पष्ट रूप से ज्ञात है। हम ग्लोबल साउथ के लिए अधिक प्रतिनिधित्व के साथ दोनों श्रेणियों में विस्तार चाहते हैं। इसे केवल स्पष्ट रूप से परिभाषित बिंदुओं और वार्ताओं के माध्यम से ही हासिल किया जा सकता है।
1: बंगलादेश राष्ट्रवादी पार्टीका मिर्जा फखरुल इस्लाम आलमगीर आज बंगलादेशको 23 राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएको छ। 78 वर्षीय नेताले पूर्व सेना अधिकारी ओली अहमदलाई पराजित गर्नुभएको हो। यो चुनाव एक भन्दा बढी उम्मेद्वारहरूले बंगलादेशी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गरेको 35 वर्षमा पहिलो पटक हो। ब्याडमिन्टनमा भारतका महिला युगल जोडी ट्रिसा जोली र गायत्री गोपीचन्दले नयाँ दिल्लीमा भइरहेको बीडब्ल्यूएफ विश्व च्याम्पियनसिपको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। सर्वोच्च अदालतले दिल्लीमा विद्यार्थी प्रदर्शनकारीमाथि भएको हिंसाको जाँच गर्न गर्यो समिति गठन। केन्द्रीय गृहमन्त्रीको अध्यक्षतामा 31 दक्षिण क्षेत्रीय परिषदको बैठक कोवलममा भयो सुरु। भारत जापान रक्षा मन्त्रीहरूको बैठक आज नयाँ दिल्लीमा भयो सम्पन्न। मिर्जा फखरुल इस्लाम आलमगीर बङ्गलादेशको 23 राष्ट्रपतिको रूपमा निर्वाचित र ब्याडमिन्टनमा ट्रिसा जोली र गायत्री गोपीचन्द क्वार्टर फाइनलमा प्रवेश। आकाशवाणीबाट समाचार पूरा भयो।

0: श्रोताहरूले अहिले सुन्नुभयो भुटानी गीत भुटानी कार्यक्रममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। सर्वोच्च न्यायालयले हालै दिल्लीमा भएको हिंसाको छानबिन गर्न पूर्व न्यायाधीश आर सुभाष रेड्डीको नेतृत्वमा 5 सदस्यीय उच्च अधिकार प्राप्त जाँच समिति गठन गरेको छ। गृहमन्त्री अमित शाहको अध्यक्षतामा चेन्नई नजिकै महाबलीपुरममा 31 दक्षिणी क्षेत्रीय परिषदको बैठक सम्पन्न भएको छ। भारत र जापानबीच समुद्री सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। बङ्गलादेश नेसनलिस्ट पार्टीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम अलमगीर बङ्गलादेशको 23 राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। अनि मौसम विभागले छत्तिसगढ र पूर्वी मध्य प्रदेशमा भोलि मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले हालै दिल्लीमा प्रदर्शनकारी विद्यार्थीमाथि पुलिस र सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको र पुलिसमाथि भएको हिंसाको छानबिन गर्न पूर्व न्यायाधीश आर सुभाष रेड्डीको नेतृत्वमा 5 सदस्यीय उच्च अधिकार प्राप्त जाँच समिति गठन गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीशहरू जोय मलय, बागची र वी मोहनको संयुक्त खण्डपीठले समितिमा पञ्जाब र हरियाणा उच्च अदालतका पूर्व मुख्य न्यायाधीश रविशंकर झा, दिल्ली उच्च अदालतका पूर्व न्यायाधीश शालिन्दर कौर, सीबीआईका पूर्व निर्देशक ऋषि कुमार शुक्ला र मेघालयका सेवानिवृत्त डीजीपी एलआर विष्णोई सहभागी हुने जनाएको छ। सर्वोच्च अदालतले सबै सावधानी अपनाउँदै उच्चस्तरीय जाँचबुझ समितिले गर्ने छानबिन एकपटकको प्रक्रिया

0: हुने स्पष्ट पारेको छ। झारखण्ड उच्च न्यायालयले आज जीपीएससी सिभिल सेवा परीक्षा र खाद्य सुरक्षा अधिकारी भर्तीको माध्यमबाट गरिएको नियुक्तिहरू रद्द गर्ने राज्य सरकारको निर्णयमा रोक लगाएको छ। न्यायाधीश दीपक रोशनले परीक्षा र नियुक्ति रद्द गर्ने सरकारको अधिसूचनालाई चुनौती दिने तीन अलग अलग याचिकाहरूको सुनवाई गर्दै यस्तो आदेश दिएको हो। अदालतले छनौट भएका उम्मेद्वारलाई पुनः बहाली गर्न आदेश दिएको छ। प्राकृतिक न्यायको सिद्धान्त र प्रक्रिया पालना नगरी उनलाई हटाउन नसकिने अदालतले जनाएको छ। गृहमन्त्री अमित शाहको अध्यक्षतामा चेन्नई नजिकैको महाबलीपुरममा 31 दक्षिणी क्षेत्रीय परिषदको बैठक सम्पन्न भएको छ। बैठकमा मुख्यमन्त्री तथा वरिष्ठ अधिकारी बीच यस क्षेत्रको प्रगति, विकास र हितसँग जोडिएका साझा विषय र प्राथमिकताका बारेमा छलफल भएको थियो। बैठकमा तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजय, कर्नाटकका मुख्यमन्त्री डीके सिंह शिवकुमार, केरलमका मुख्यमन्त्री सतीशन, तेलङ्गानाका उपमुख्यमन्त्री मल्लु भट्टी विक्रमार्क र आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू लगायत पुडुचेरीका उपराज्यपाल, अण्डमान र निकोबार द्वीप समूहका उपराज्यपाल, लक्षद्वीपका प्रशासक र विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। बैठकले स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग, पूर्वाधार, वातावरण संरक्षण र क्षेत्रीय सुरक्षाका दृष्टिले सहकारी संघीयतामा जोड दिएको छ। यो बैठकमा धेरै विषयमा छलफल भएको थियो। बैठकमा सहभागी नेताहरूले सामाजिक सञ्जाल मार्फत उक्त छलफलप्रति सन्तुष्टि जनाएका छन्। केन्द्रीय उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले उपभोक्ता मामिला विभागका सचिव निधि खरेसँग बैठक गर्नुभयो। बैठकमा नेशनल टेस्ट हाउस एनटीएस क्याडरको पुनर्संरचना र यसको परीक्षण सुविधाहरूको सुदृढीकरण गरी विश्वव्यापी मापदण्डहरू पूरा गर्न छलफल भयो। एक सोसियल मिडिया पोस्टमा श्री जोशीले भन्नुभयो, बैठकको दौरान एक मजबुत र भविष्यको लागि तयार परीक्षण इकोसिस्टम सृजना गर्नमा जोर दिएको थियो। पश्चिम बंगालको दार्जीलिङ पहाड़, तराई र डुवर्स लगायत सिक्किम र असममा आज भव्य रूपमा 35 नेपाली भाषा मान्यता दिवस पालन गरियो। यस अवसरमा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सम्पूर्ण नेपाली भाषी गोर्खाहरूलाई बधाई र शुभकामना दिँदै आफ्नो सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ, भाषा अनेक छ तर देश एक छ र एकताको अटुट बन्धनले बाँधिएको छ। उहाँले देश, राज्य र पहाड़को विकास अनि प्रगतिमा सबैलाई सामेल हुने तथा आत्मनिर्भर भारतको निर्माणमा योगदान दिने आह्वान गर्नुभएको छ। राज्यका पर्यटन मन्त्री डाक्टर शंकर घोष, वित्त राज्यमन्त्री आनन्दमय बर्मन, पार्वत्य मामिला राज्यमन्त्री विशाल लामा सहित पूर्व विदेश सचिव तथा राज्यसभा सांसद हर्षवर्धन श्रृङ्ला, लोकसभा सांसदहरू मनोज तिग्गा र राजु विष्ट, गोजामुमो अध्यक्ष विमल गुरुङ, कुरामुमो अध्यक्ष मन घिसिङ, आईजीजेएफ अध्यक्ष अजय एडवर्ड, विधायकहरू भरत छेत्री, नोमन राई, सोनम लामा सहित अनेक नेताहरूले बधाई र शुभकामना दिएका छन् तथा नेपाली भाषाको संरक्षण र विकासप्रति प्रतिबद्धता व्यक्त गरेका छन्। सुन्नुहोस् दार्जीलिङबाट हाम्रा संवाददाताको एक रिपोर्ट।
1: यस अवसरमा दार्जीलिङको गोर्खा रंगमञ्चमा मुख्य कार्यक्रम आयोजित गरिएको थियो, जसमा गोजमुमो अध्यक्ष विमल गुरुङले नेपाली भाषा हाम्रो गर्व र गौरव, पहिचान अनि समृद्ध संस्कृति रहेको भन्नुभयो। यसको संरक्षण र विकास हामी सबैको कर्तव्य रहेको उहाँले भन्नुभयो। दार्जीलिङ महकुमाका कैयन स्थानहरूमा भाषा दिवस कार्यक्रमहरू आयोजित गरिएको थियो। यसरी नै खरसाङको गोर्खा जनपुस्तकालयमा साहित्यिक गोष्ठीको आयोजना गरियो। मिरिकमा पनि शोभायात्रा तथा सांस्कृतिक कार्यक्रमहरूका साथ भाषा दिवस पालन गरिएको छ। यसै गरी कालेबुङको टाउन हलमा भव्य समारोह आयोजित गरियो। नेपाली भाषा हाम्रो प्राण हो, हाम्रो पहिचान हो, हाम्रो गौरव अनि हाम्रो स्वाभिमान हो भन्ने नाराहरूका साथ सिलगढीका कैयन भागहरूमा शोभायात्राहरू निकालियो। सालबारी तथा चम्पासरी देवकोटा संघमा भव्य कार्यक्रमहरू आयोजित गरियो। तराई डुवर्सका कैयन स्थानहरूमा भाषा मान्यता दिवस समारोहहरू आयोजित गरिएको थियो, जसमा राज्यका मन्त्री तथा कालचिनीका विधायक विशाल लामा, अलिपुरद्वारका लोकसभा सांसद मनोज तिग्गा, विधायक लक्ष्मण लिम्बू आदिको विशेष उपस्थिति रहेको थियो।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार

0: जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारत र जापानका रक्षा मन्त्रीहरूबीच आज नयाँ दिल्लीमा बैठक सम्पन्न भएको छ। रक्षा मन्त्री राजनाथ सिंह र जापानका रक्षा मन्त्री सिन्जिरो कोइजुमीले बैठकको सह अध्यक्षता गर्नुभयो। बैठकमा सामुद्रिक सुरक्षालाई सुदृढ बनाउने, मेक इन इण्डिया अन्तर्गत रक्षा प्रविधिको प्रवर्धन गर्ने र सामरिक विश्वास बढाउने विषयमा छलफल भएको थियो। दुवै मन्त्रीहरूले समुद्री सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। रक्षामन्त्री राजनाथ सिंहले श्री कोइजुमी र उहाँको प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्नुभयो। उहाँले जापानको कुमामोटो क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि भारतको संवेदना र एकजुटता गर्नुभयो। जल शक्ति मन्त्रालयले आज सुजलाम भारत डिजिटल सार्वजनिक पूर्वाधार अन्तर्गत डाटा साझेदारी, अन्तर सञ्चालन नियता र सरकारवालाहरूको पहुँच सम्बन्धी नीति जारी गरेको छ। मन्त्रालयले यस नीतिको उद्देश्य पिउने पानी र सरसफाई विभाग, राज्य र केन्द्रशासित प्रदेशहरू, ग्राम पञ्चायतहरू, सरकारी संगठनहरू र आधिकारिक क्षेत्रका सरकारवालाहरूबीच नियन्त्रित र अन्तर्क्रियात्मक डाटा आदान प्रदानलाई सक्षम पार्नु हो। केन्द्र सरकारले आज दिल्ली मास्टर प्लान 2047 को अनावरण गरेको छ। यस योजनाले दिल्लीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी, पर्यावरण मैत्री र समावेशी राजधानीमा रूपान्तरण गर्न दीर्घकालीन रूपरेखा प्रदान गर्दछ। उद्घाटनको क्रममा आवास र शहरी मामिला मन्त्री मनोहर लालले आगामी वर्षहरूमा राष्ट्रिय राजधानीमा लगभग 30-40 लाख नयाँ फ्ल्याटहरू थप्ने बताउनुभयो। बंगलादेश नेशनलिस्ट पार्टीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम अलमगीर बंगलादेशको 23 राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। 78 वर्षीय नेताले देशको संसदमा भएको राष्ट्रपति निर्वाचनमा 255 मत प्राप्त गर्नुभयो। उहाँले दक्षिणपन्थी बंगलादेश जमात ए इस्लामीको नेतृत्वमा रहेको 11 दलीय विपक्षी गठबन्धन र देशको पहिलो प्रमुख विद्यार्थी नेतृत्वको राजनैतिक दल नेशनल सिटिजन पार्टीका उम्मेद्वार पूर्व सैनिक अधिकारी ओली अहमदलाई पराजित गर्नुभयो। मौसम विभागले छत्तीसगढ़ र पूर्वी मध्यप्रदेशमा भोलि मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, हिमाचल प्रदेश, उडिसा, पश्चिम बंगालको तराई, सिक्किम र पश्चिम मध्यप्रदेशका केही स्थानमा अझै 2 दिन भारी वर्षाको सम्भावना रहेको छ। अन्त्यमा मुख्य समाचार। सर्वोच्च न्यायालयले हालै दिल्लीमा भएको हिंसाको छानबिन गर्न पूर्व न्यायाधीश आर सुभाष रेड्डीको नेतृत्वमा 5 सदस्यीय उच्च अधिकार प्राप्त जाँच समिति गठन गरेको छ। गृहमन्त्री अमित शाहको अध्यक्षतामा चेन्नई नजिकैको महाबलिपुरममा 31 दक्षिणी क्षेत्रीय परिषदको बैठक सम्पन्न भएको छ। भारत र जापानबीच समुद्री सुरक्षा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ अनि बंगलादेश नेशनलिस्ट पार्टीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम अलमगीर बंगलादेशको 23 राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौ श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरू अब प्रस्तुत गर्नेछौ युवा वाणी कार्यक्रम।

गुरुङसँग कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। जीवन एउटा यात्रा हो। यो यात्रामा हामी कहिले खुसी भेटाउँछौँ, कहिले पीडा, कहिले सफलताको शिखर चुम्छौँ त कहिले असफलताले घुँडा टेकाउँछ। कहिलेकाहीँ हामीलाई लाग्छ कसैले हाम्रो हात समातिदियोस्, कसैले हाम्रो पीडा बुझिदियोस्, कसैले हाम्रो जीवनलाई फेरि उज्यालो बनाइदियोस्। तर जीवनको सबैभन्दा गहिरो सत्य के हो भने सबैभन्दा अँध्यारो क्षणमा हामीलाई सबैभन्दा धेरै साथ दिने व्यक्ति प्रायः अरू कोही होइन, हामी आफै हुन्छौँ। आजको पुस्ता अवसरले भरिएको पुस्ता हो, तर यही पुस्ता मानसिक दबाव, एक्लोपन, तुलना, असुरक्षा, असफलताको डर

सम्बन्धका जटिलतासँग पनि सङ्घर्ष गरिरहेको छ। सामाजिक सञ्जालमा सबै मुस्कुराइरहेको जस्तो देखिए पनि वास्तविक जीवनमा धेरै युवाहरू आफ्नै मनभित्रको युद्ध लडिरहेका छन्। यस्ता बेला एउटा प्रश्न उठ्छ, जब संसारले साथ छोडे जस्तो लाग्छ तब आफूलाई कसरी सम्हाल्ने, कसरी फेरि उठ्ने, कसरी आफ्नै आशा आत्मविश्वास र सपनालाई बचाइराख्ने? आजको यही प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै हामीले प्रस्तुत गरेका छ आजको प्रस्तुति, जसको शीर्षक रहेको छ द आर्ट अफ सेभिङ युर सेल्फ, अर्थात् आफूलाई बचाउने कला। आशा छ आजको यो प्रस्तुतिले तपाईँलाई केही क्षण आफ्नै जीवनतर्फ फर्केर हेर्ने अवसर दिनेछ। सायद यसले तपाईँलाई आफ्नो पीडालाई नयाँ दृष्टिकोणबाट बुझ्न, आफ्नै शक्तिलाई चिन्न र जीवनलाई फेरि विश्वासका साथ अघि बढाउन प्रेरणा पनि दिनेछ। अब धेरै समय नलिई लागौँ आजको विशेष प्रस्तुतितर्फ। शीर्षक रहेको छ द आर्ट अफ सेभिङ युर सेल्फ, अर्थात् आफूलाई बचाउने कला।

जीवनमा हामी सबैले कुनै न कुनै बेला यस्तो समय अवश्य भोगेका हुन्छौँ जहाँ हामीलाई लाग्छ अब कसैले आएर हामीलाई बचाइदियोस्, कसैले हाम्रो पीडा बुझिदियोस्, कसैले हाम्रो आँसु पुछिदियोस्, कसैले हाम्रो हात समातेर भनिदियोस् म तिम्रो साथमा छु। हामी सानैदेखि कथाहरू सुन्दै हुर्क्यौँ। ती कथाहरूमा कुनै न कुनै नायक आउँथ्यो जसले अन्तिम समयमा सबै समस्या समाधान गरिदिन्थ्यो। त्यसैले वास्तविक जीवनमा पनि हामी कहिलेकाहीँ कुनै व्यक्तिलाई आफ्नो नायक बनाइदिन्छौँ। हामी सोच्छौँ परिवारले बुझ्ला, साथीले साथ देला, प्रेमले सबै घाउ निको पार्ला, समाजले स्वीकारला। तर जीवनले बिस्तारै एउटा गहिरो सत्य सिकाउँछ, धेरैजसो समय हाम्रो उद्धार गर्न आउने व्यक्ति अरू कोही होइन, हामी आफै हुन्छौँ। आफूलाई बचाउने कला भनेको संसारबाट भाग्नु होइन, यो आफ्नो दुःखलाई लुकाउनु पनि होइन, यो अरूलाई दोष दिन छोडेर आफ्नो जीवनको जिम्मेवारी स्वीकार गर्ने साहस हो। हामी प्रायः आफ्नो खुसी अरूको व्यवहारमा राखिदिन्छौँ। कसैले फोन गरे खुसी हुन्छौँ, नगरे दुखी हुन्छौँ। कसैले प्रशंसा गरे आत्मविश्वास बढ्छ, आलोचना गरे आफूलाई नै सानो ठान्छौँ। बिस्तारै हाम्रो मनको रिमोट कन्ट्रोल अरूको हातमा पुग्छ। तर सोच्नुहोस् त, यदि हाम्रो मुस्कान, हाम्रो आत्मविश्वास र हाम्रो शान्तिले अरूको निर्णयमा भर पर्न थाल्यो भने के हामी साँच्चै स्वतन्त्र छौँ? आफूलाई बचाउने पहिलो कला भनेको आफ्नो मूल्य आफै चिन्नु हो। तपाईँको मूल्य कसैले माया गर्यो वा गरेन भन्ने कुरामा निर्धारण गर्दैन, तपाईँको मूल्य तपाईँको अस्तित्वले निर्धारण गर्छ। जीवनमा कहिलेकाहीँ सबै कुरा एकैचोटि बिग्रे जस्तो लाग्छ, सपना टुट्छन्, सम्बन्धहरू समाप्त हुन्छन्, विश्वासले धोका खान्छ, धेरै प्रयास गर्दा पनि सफलता हात पर्दैन। यस्तो बेला मनले बारम्बार सोध्छ, किन मसँग मात्र यस्तो भयो? सायद प्रश्न बदल्ने समय यही हुन्छ। किन म भन्दा पनि अब म के गर्न सक्छु भन्ने प्रश्नले नयाँ बाटो खोल्न थाल्छ। आफूलाई बचाउने कला भनेको आफ्नो घाउ स्वीकार गर्नु हो। घाउ लुकाएर निको हुँदैन, आँसु रोक्दैमा पीडा हराउँदैन, कहिलेकाहीँ रोइरहनु पनि उपचारको एउटा चरण हो। आफू कमजोर भएको स्वीकार गर्नु कमजोरी होइन, त्यो त फेरि उठ्न तयार भएको सङ्केत हो। हामी सामाजिक सञ्जालको युगमा बाँचिरहेका छौँ, सबैको जीवन सुन्दर देखिन्छ, सबै सफल देखिन्छन्, तर हामीले देख्ने तस्विर जीवनको एउटा सानो अंश मात्र हो। पर्दा पछाडि सबैसँग आफ्नै सङ्घर्ष छ, आफ्नै डर छ, आफ्नै अधुरा सपना छन्। त्यसैले तुलना गरेर आफूलाई हराउनुभन्दा आफ्नै यात्रामा विश्वास गर्न सिक्नुपर्छ। प्रत्येक मानिसको समय फरक हुन्छ, फुल सबै एउटै मौसममा फुल्दैनन्। आफूलाई बचाउने अर्को कला भनेको होइन भन्न सिक्नु हो। सबैलाई खुसी बनाउन खोज्दा कहिलेकाहीँ हामी आफै दुःखी बनिरहेका हुन्छौँ। सीमाना बनाउनु स्वार्थ होइन, आत्मसम्मान हो। कहिलेकाहीँ केही सम्बन्ध छोड्नु पनि आफूलाई बचाउनु हो। केही ठाउँबाट टाढा हुनु पनि उपचार हो। केही सम्झनालाई विदाई गर्नु पनि नयाँ सुरुवातको पहिलो पाइला हो। आफ्नो मनसँग साथी बन्न सिक्नु पनि अत्यन्त आवश्यक छ। दिनको केही समय आफैसँग बिताउनुहोस्, किताब पढ्नुहोस्, नयाँ सिप सिक्नुहोस्, सङ्गीत सुन्नुहोस्, हिँड्नुहोस्, प्रकृतिसँग केही समय बिताउनुहोस्। साना साना बानीहरूले ठुलो परिवर्तन ल्याउँछ। हामी प्रायः सोच्छौँ जब सबै ठिक हुन्छ तब म खुसी हुन्छु, तर जीवनको वास्तविकता उल्टो छ। जब हामी भित्रबाट बलियो बन्न थाल्छौँ तब धेरै कुरा ठिक हुन थाल्छ। आफूलाई बचाउने कला भनेको कहिले नढल्नु होइन, यो त हरेक पटक ढलेपछि फेरि उठ्न सक्ने बानी विकास गर्नु हो। आँधी आउँदा पनि आफ्नो जरा बलियो बनाइराख्नु हो। याद राख्नुहोस्, संसारले तपाईँलाई अस्वीकार गर्न सक्छ, मानिसहरू बदलिन सक्छन्, सम्बन्धहरू टुट्न सक्छन्, अवसरहरू गुम्न सक्छन्, तर यदि तपाईँले आफैलाई कहिले नछोड्ने निर्णय गर्नुभयो भने तपाईँ अझै पनि जित्न सक्नुहुन्छ। आफूलाई बचाउने कला कुनै एक दिनमा सिक्ने सिप होइन, यो दैनिक अभ्यास हो। हरेक बिहान आफूलाई फेरि उठाउने निर्णय हो। हरेक असफलतापछि फेरि प्रयास गर्ने साहस हो। हरेक चोटपछि पनि जीवनलाई माया गरिरहने शक्ति हो। कहिलेकाहीँ हामी जीवनभर कुनै उद्धारकर्ताको प्रतीक्षा गरिरहन्छौँ, तर एक दिन ऐनामा हेर्दा थाहा

रहेछ। जसलाई हामी खोजिरहेका थियौँ त्यो व्यक्ति त सुरुदेखि नै हाम्रो अगाडि उभिएको थियो। त्यो व्यक्ति अरू कोही होइन, हामी आफै थियौँ। त्यसैले अरूले बचाइदिन्छन् भन्ने आशामा जीवन रोक्नुभन्दा आफूलाई बचाउने कला सिकाउँ, किनकि आफूलाई माया गर्न जान्ने मानिसलाई जीवनले जतिसुकै परीक्षा लिए पनि उसले फेरि उठ्ने बाटो अवश्य भेटाउँछ। र सायद यही नै जीवनको सबैभन्दा ठुलो उपलब्धि पनि हो, आफूलाई कहिले नहराउनु। हामीले धेरै पटक सुनेका छौँ समयले सबै घाउ निको पार्छ, तर वास्तवमा समयले मात्र घाउ निको पार्दैन, समयसँगै हामीले गरेका निर्णयहरूले, आफूलाई दिएको माफीले, आफूलाई दिएको अवसरले र फेरि एकपटक उठ्ने इच्छाले घाउ निको पार्छ। कहिलेकाहीँ हामी आफ्नो विगतको कैदी बनेर बाँचिरहेका हुन्छौँ, वर्षौँ अघि भएको एउटा गल्तीलाई आज पनि बोकेर हिँडिरहेका हुन्छौँ, कसैले भनेको एउटा नराम्रो शब्दलाई अझै पनि मनभित्र दोहोऱ्याइरहेका हुन्छौँ, कुनै असफलतालाई आफ्नो परिचय बनाइरहेका हुन्छौँ। तर सोच्नुहोस् त, यदि एउटा पुस्तकको एउटा बाना नराम्रो भयो भने कि हामी पुरै पुस्तक नै जलाइदिन्छौँ? अवश्य जलाउँदैनौँ, किनभने हामीलाई थाहा हुन्छ अर्को पानामा अझै धेरै कथा बाँकी छन्। त्यसै गरी जीवनको एउटा अध्याय कठिन भयो भन्दैमा आफ्नो सम्पूर्ण भविष्यलाई सजाइदिनु बुद्धिमानी होइन। आफूलाई बचाउने कला भनेको विगतलाई स्वीकार गरेर वर्तमानमा फर्किनु हो, किनकि परिवर्तन सधैँ आजबाट सुरु हुन्छ, हिजोबाट होइन। हामीमध्ये धेरै मानिस अरूलाई माफ गर्न त सिक्छौँ तर आफूलाई माफ गर्न सक्दैनौँ। आफ्नै गल्तीलाई जीवनभर बोकेर हिँड्छौँ, आफूलाई बारम्बार दोष दिन्छौँ, आफूलाई नै सबैभन्दा कठोर सजाय दिन्छौँ। तर आफैलाई एउटा प्रश्न सोधौँ, यदि मेरो सबैभन्दा मिल्ने साथीले यही गल्ती गरेको भए कि म उसलाई यति धेरै घृणा गर्थेँ? सायद गर्दैनथ्यो, हामी उसलाई अर्को मौका दिन्थ्यौँ, तर आफूलाई किन दिँदैनौँ? आफूलाई बचाउने कला भनेको आफूलाई दोस्रो अवसर दिनु पनि हो, किनकि दोस्रो अवसर बिना कुनै पनि मानिस नयाँ बन्न सक्दैन। जीवनमा सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन, कसैले हामीलाई माया गर्छ, कसैले छोडेर जान्छ, कसैले धोका दिन्छ, कसैले हाम्रो मूल्य बुझ्दैन, यी सबै कुरा हामीले नियन्त्रण गर्न सक्दैनौँ। तर एउटा कुरा सधैँ हाम्रो हातमा हुन्छ, ती घटनाप्रति हाम्रो प्रतिक्रिया। कसैले धोका दियो भनेर हामी पनि घृणाले भरिनुपर्छ भन्ने छैन, कसैले हाम्रो सम्मान गरेन भनेर हामीले आफ्नो सम्मान गुमाउनुपर्छ भन्ने पनि छैन, किनकि अरूको व्यवहार उनीहरूको चरित्र हो, तर हाम्रो प्रतिक्रिया हाम्रो चरित्र हो। आफूलाई बचाउने मानिसहरू बदला लिन भन्दा पनि अघि बढ्न सिक्छन्। उनीहरूलाई थाहा हुन्छ सबैभन्दा ठुलो जित भनेको कसैलाई हराउनु होइन, आफूभित्रको अन्धकारलाई जित्नु हो। हामीले कहिलेकाहीँ आफ्नै मनलाई शत्रु बनाइदिन्छौँ, मनले भन्छ तिमीबाट केही हुँदैन, तिमी ढिलो भइसक्यौ, अरू सबै अगाडि बढिसके। तर सत्य के हो भने जीवन कुनै दौड होइन जहाँ सबैले एउटै समयमा अन्तिम रेखा पार गर्नुपर्छ। कसैले 20 वर्षमै सफलता पाउँछ, कसैले 40 वर्षपछि, कसैले चाँडै आफ्नो बाटो भेटाउँछ, कसैले धेरै भट्किएपछि। तर बाटो ढिलो भेटाउनु भनेको गन्तव्य हराउनु होइन। त्यसैले आफ्नो घडीलाई अरूको घडीसँग तुलना नगरौँ। आफ्नो यात्रा आफ्नै हो, आफ्नो गति आफ्नै हो, आफ्नो समय पनि आफ्नै हो। हामीले कहिलेकाहीँ बाहिर धेरै उज्यालो खोज्छौँ, नयाँ सम्बन्ध, नयाँ ठाउँ, नयाँ काम, नयाँ अवसर, यी सबै आवश्यक हुन सक्छन्। तर यदि मनभित्र अन्धकार छ भने बाहिरको उज्यालोले धेरै समय साथ दिँदैन। त्यसैले भित्र पनि एउटा दियो बाल्नुपर्छ, आशाको, आत्मविश्वासको र आत्ममायाको। जब त्यो दियो बल्न थाल्छ, जीवनका कठिन रातहरू पनि त्यति डरलाग्दा लाग्दैनन्। याद राख्नुहोस्, बलियो मानिस त्यो होइन जो कहिले रोएको छैन, बलियो मानिस त त्यो हो जसले आँसु पुछेर फेरि मुस्कुराउन सिकेको छ, बलियो मानिस त्यो होइन जसले कहिले हार मानेन, बलियो मानिस त त्यो हो जसले हारपछि पनि फेरि उठ्ने प्रयास गर्न छोडेन। त्यसैले यदि आज तपाईँ थाक्नु भएको छ भने केही बेर आराम गर्नुहोस्, तर आफ्नो सपना नछोड्नुहोस्। यदि आज तपाईँ निराश हुनुहुन्छ भने केही बेर मौन बस्नुहोस्, तर आफ्नो आशा नमार्नुहोस्। यदि आज तपाईँ एक्लो महसुस गर्दै हुनुहुन्छ भने सम्झिनुहोस्, कहिलेकाहीँ एक्लोपन नै त्यो ठाउँ हो जहाँ हामीले आफ्नै वास्तविक स्वर भेटाउँछौँ। र अन्त्यमा प्रिय श्रोता मित्रहरू, जीवनले कहिलेकाहीँ हामीलाई तोड्छ ताकि हामी आफूलाई नयाँ रूपमा निर्माण गर्न सकौँ। जीवनले कहिलेकाहीँ सबै ढोका बन्द गर्छ ताकि हामी आफ्नै लागि नयाँ ढोका बनाउन सिकौँ। र जीवनले कहिलेकाहीँ सबै साथ छुटाउँछ ताकि हामीले आफ्नै साथ कहिले नछोड्ने प्रतिज्ञा गर्न सिकौँ। त्यसैले आज यही क्षणबाट एउटा सानो निर्णय गरौँ, म आफूलाई अरूको स्वीकृतिमा होइन आफ्नै आत्मविश्वासमा बाँच्न सिक्नेछु, म आफ्नो मूल्य अरूको शब्दले होइन आफ्नै कर्मले निर्धारण गर्नेछु, र जतिसुकै कठिन परिस्थिति आए पनि म आफूलाई कहिले त्याग्ने छैन, किनकि जीवनको सबैभन्दा सुन्दर कला भनेको यही हो, द आर्ट अफ सेभिङ युअर सेल्फ, अर्थात् सबैभन्दा पहिले आफूलाई बचाउन सिक्नु।

प्रिय श्रोता मित्रहरू, भर्खरै हामीले सुनेका विचारहरूले हामी सबैलाई एउटा महत्त्वपूर्ण सन्देश दिएका छन्। जीवनमा सबैभन्दा आवश्यक सम्बन्ध भनेको हाम्रो आफ्नै मनसँगको सम्बन्ध हो। हामी

अरूको साथ अरूको स्वीकृति र अरूको मायाको खोजीमा हुन्छौँ, तर आफूलाई माया गर्न, आफूलाई स्वीकार गर्न र कठिन समयमा पनि आफ्नो साथ नछोड्न सिक्यौँ भने जीवनका धेरै आँधीहरू सहजै पार गर्न सकिन्छ। समस्या आउनु जीवनको नियम हो, दुःख आउनु पनि स्वाभाविक हो, तर प्रत्येक चुनौतीसँगै हामीभित्र एउटा नयाँ शक्ति पनि जन्मिरहेको हुन्छ भन्ने कुरा कहिले बिर्सनु हुँदैन। यदि तपाईँ अहिले कठिन समयबाट गुज्रिरहनु भएको छ भने एउटा कुरा अवश्य सम्झिनुहोस्, यो अवस्था स्थायी होइन। समय बदलिन्छ, परिस्थिति बदलिन्छ र मानिस पनि बदलिन्छ। त्यसैले आशा कहिले नछोड्नुहोस्, आफूलाई कहिले नत्याग्नुहोस्, आफ्नो मनको आवाज सुन्नुहोस्, आफ्ना सपनालाई जोगाइराख्नुहोस्, आफ्नो आत्मसम्मानलाई बचाइराख्नुहोस्, किनकि संसारको सबैभन्दा ठुलो जित भनेकै आफूलाई हराउन नदिनु। आजको प्रस्तुति यही समापन गर्ने अनुमति चाहन्छु। पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। तसर्थ कार्यक्रम प्रस्तुता योजना मोहरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

0: अहिले श्रोताहरूले सुन्नुभयो यो वाणी कार्यक्रम एफएम 103.5 मेगाहर्जमा, यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुनाउनेछ आकाशवाणी समाचार एकांशको प्रस्तुति कार्यक्रम चर्चा चौतारी।
1: श्रोतागण, आजको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई पुनः स्वागत छ। आजको चर्चाको विषय छ नेपाली भाषा मान्यता आन्दोलनको इतिहास, वर्तमान र भविष्य। वार्ताकार हुनुहुन्छ सुषमा छेत्री, एक प्रमुख भाषा प्रेमी र प्रस्तोता म अशोक चौरसिया। तपाईँहरूलाई पुनः यस कार्यक्रममा स्वागत छ र नमस्कार। 20 अगस्तको दिन देशभरि छरिएर बसेका भारतीय नेपाली गोर्खाहरूका लागि अति नै महत्त्वपूर्ण तथा गौरवशाली दिन हो। लगभग 4.5 दशकको निरन्तर भाषा आन्दोलनको सङ्घर्षपछि भारत सरकारले नेपाली भाषालाई पनि एउटा भारतीय भाषाको रूपमा स्वीकार गरेको दिन हो। नेपाली माने नेपालको भन्ने भारतीय नेपालीमाथिको एउटा विडम्बना अथवा लाञ्छना भनौँ, त्यो सधैँ सधैँका लागि मुछिएको दिन हो। 20 अगस्त 1992 नेपाली भाषालाई भारतीय संविधानको 8 अनुसूचीमा समावेश गरेर संवैधानिक मान्यता दिएको थियो र त्यो दिन नै 20 अगस्तको थियो। दशकौँको सङ्घर्षपछि भारतमा बसोबास गर्ने भारतीय नेपाली समुदायले भारतीय भएको पहिचान पाएको यो दिन हो। यसैले भारतीय नेपाली भाषीहरूका लागि यो खास, विशेष अनि महत्त्वपूर्ण दिन हो। यो दिनलाई भारतका विभिन्न राज्यहरूमा, विशेष गरी उत्तराखण्ड, हिमाचल प्रदेश, पश्चिम बङ्गाल, सिक्किम र असममा, जहाँ ठूलो सङ्ख्यामा नेपाली भाषीहरू बसोबास गर्दछन्, बडो धुमधामका साथ भव्य रूपमा नेपाली भाषी र नेपाली भाषा मान्यता दिवस पालन गर्नु स्वाभाविक हो। यसै क्रम डुवर्स, सिक्किम र आसाममा नेपाली भाषा मान्यता दिवस हर्षोल्लास र विभिन्न रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमहरूका साथ भव्य रूपमा मनाइन्छ। पश्चिम बङ्गालको दार्जिलिङ पहाड, तराई र डुवर्स लगायत सिक्किम र असममा भव्य

डाक्टर राजु बिष्ट, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ, इन्डियन गोर्खा जनशक्ति फ्रन्ट अध्यक्ष अजय एडवार्ड, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा, विधायकहरू भरत छेत्री, नोमन राई, सोनम लामा, लक्ष्मण लिम्बू सहित अनेक नेताहरू र सामाजिक अभियन्ताहरूले मानिसहरूलाई यस अवसरमा बधाई र शुभकामना दिएका छन् तथा नेपाली भाषाको संरक्षण र विकासप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। यस अवसरमा दार्जिलिङको गोर्खा रङ्गमञ्चमा मुख्य कार्यक्रम आयोजित गरिएको थियो, जसमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले नेपाली भाषा हाम्रो गर्व र गौरव, पहिचान अनि समृद्ध सांस्कृतिक विरासत रहेको भन्नुभयो। यसको संरक्षण र विकास हामी सबैको कर्तव्य रहेको उहाँले बताउनुभयो। दार्जिलिङ महकुमामा कैयन स्थानहरूमा भाषा दिवस कार्यक्रमहरू आयोजित गरियो। यसरी नै खरसाङको गोर्खा जनपुस्तकालयमा साहित्यिक गोष्ठीको आयोजना गरियो। मिरिकमा पनि शोभायात्रा तथा सांस्कृतिक कार्यक्रमहरूका साथ भाषा दिवस भव्य रूपमा पालन गरियो। यसै गरी कालिम्पोङको टाउन हलमा भव्य समारोह आयोजित गरियो। नेपाली भाषा हाम्रो प्राण हो, हाम्रो पहिचान हो, हाम्रो गौरव अनि हाम्रो स्वाभिमान हो भन्ने नाराहरूको साथ सिलगढीमा भव्य रूपमा भाषा दिवस पालन गरियो। सांसद मनोज तिग्गा, विधायक लक्ष्मण लिम्बू आदिको विशेष उपस्थिति विभिन्न आफ्नो आफ्नो ठाउँमा रहेको बताइयो। यसरी नै सिक्किम र असममा पनि भव्य रूपमा नेपाली भाषा मान्यता दिवस समारोहहरू आयोजित गरिएका थिए। सिक्किमका राज्यपाल श्री ओम प्रकाश माथुर तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले यस अवसरमा सबैलाई बधाई र शुभकामना दिए। प्राप्त जानकारीहरू अनुसार लगभग 100 बढी स्थानहरूमा आज भाषा दिवस समारोहको आयोजना गरिनु एउटा ठूलो उपलब्धि हो। स्मरण रहोस्, 20 अगस्त 1992 दिन भारतको संसदले लामो चर्चा र बहसपछि नेपाली, मणिपुरी र कोंकणी भाषालाई संविधानको 8 अनुसूचीमा सामेल गर्ने प्रस्ताव पारित गरेको थियो। यसरी भारतमा बस्ने भारतीय नेपाली भाषीहरूको भारतीय पहिचान सङ्कटको सदैव अन्त भएको थियो। सिक्किमकी तत्कालीन लोकसभा सांसद श्रीमती दिलकुमारी भण्डारीले भारतीय नेपाली समुदायको पहिचान सङ्कटको अन्त गर्नका लागि नेपाली भाषालाई भारतीय भाषाको रूपमा मान्यता दिलाउन तथा संविधानको 8 अनुसूचीमा अन्तर्भुक्त गराउने मागका साथ 24 अप्रैल र 8 मई 1992 दिन लोकसभामा निजी विधेयक पेश गरी दरो दाबी गर्नुभएको थियो। फलस्वरूप तत्कालीन गृहमन्त्री एसवी चौहानले प्रधानमन्त्री पीवी नरसिंह रावको अनुमतिले नेपाली, कोंकणी र मणिपुरी भाषालाई 8 अनुसूचीमा सामेल गर्ने एउटा प्रस्ताव संसदमा 20 अगस्त 1992 दिन पेश गर्नुभयो। विपक्षी भाजपा नेता अटल बिहारी वाजपेयी तथा लालकृष्ण आडवाणीको जोरदार समर्थन अनि लामो चर्चा बहसपछि सोही दिन संसदको दुवै सदनले लगभग सर्वसम्मतिद्वारा संविधानको 71 संशोधन विधेयकलाई पारित गरेको थियो। 31 अगस्त 1992 दिन तत्कालीन राष्ट्रपति शंकरदयाल शर्माले यसलाई मंजूरी प्रदान गर्नुभएको थियो। यसरी नेपाली भाषाले मान्यता प्राप्त गरेको गौरवशाली दिन 20 अगस्त हो। यसैले यो दिन भारतका नेपाली गोर्खाहरूका लागि एउटा गर्व, गौरव र समृद्ध सांस्कृतिक विरासत, देशले स्वीकार गरेको महत्त्वपूर्ण दिन हो। हाम्रो भाषा मान्यता आन्दोलनका जनक देहरादूनका आनन्द सिंह थापालाई ठानिन्छ, जसले 1956 केन्द्र सरकार समक्ष पहिलोचोटि नेपाली भाषालाई मान्यता दिनुपर्ने माग उठाएका थिए। तर त्यो आन्दोलनले बृहद रूप लिन सकेको थिएन। यद्यपि भाषा आन्दोलनको चिङ्गारी सल्गिरहेको थियो र 3 जुन 1972 आगोको रूप लियो, जब दार्जिलिङमा सर्वभारतीय बैठक भयो अनि अखिल भारतीय नेपाली भाषा समितिको गठन भयो। यस समितिमा रहेका नेपाली समाजका लेखक, साहित्यकार, अग्रजहरूको नेतृत्व तथा नेपाली समाजको सहयोगले यो आन्दोलन देशका कैयन भागहरूमा सल्केर गयो। यस

0: पवन करे शोर,
1: पवन करे शोर।
0: अरे बाबा शोर नहीं, शोर शोर शोर।

FM 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अहिले समय रातिको 10:30 भयो। अब यसका साथै समाप्त हुन्छ आजको हाम्रो अधिवेशन। FM 103.5 मेगाहर्जमा भोलि बिहान 6:25 हाम्रो बिहानी सेवा लिएर उपस्थित हुने नै छौँ। तबसम्मलाई सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा मलाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभरात्रि, जय हिन्द।